0: थापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
4: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
5: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665 20 152,
5: मोबाइल 97460 00454।
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665 20 497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो दाँतले मलाई साह्रै दुःख दियो।
9: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल, भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको केही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
8: जान त जाने, बरु कहाँ जाने होला खै?
9: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
10: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465 00271 र 98065 67272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: का लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क असहज, आरूघाटमा अस्थायी बेली ब्रिज बन्दै।
1: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासपाले अनुसन्धान थाल्यो। सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
0: हिम पहिरोले गेग्राहन सोहोरेर खोला थुन्दा बुढी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़्दो।
2: बरफहरू पौलिँदै जाँदाखेरि चाहिँ सपोर्टमा चाहिँ लुज भयो, लोड थाम्न सक्ने क्यापासिटी भएन। त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
1: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा।
0: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: काया खैरनमा अब खबरको सिलसिला। दशैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट घर जानेहरूको संख्या बढ्दो छ। घटस्थापना यता नयाँ बसपार, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा धेरै ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रु बढ़ी हुन्छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बाहिरिरहेको, गोंगोबुमा रहेको नयाँ बस पार्क संचालन गरिरहेको लोत्से बहुउद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनु भएको छ। बस पार्कबाट मात्रै गएको 17 गतेदेखि अस्ति 26 गतेसम्म माइक्रो र बसमा गरी 2,39,777 यात्रु बाहिरिसकेका छन्। अहिले नागढुंगाबाटै धेरै गाड़ी बाहिरिरहेको मल्लले बताउनु भएको छ। अहिले कतै पनि सड़कको समस्या नरहेको र बाढ़ीले समस्या पुर्याएका खण्डमा पनि मरमत कार्य गरेर गाड़ी संचालनमा ल्याइसकेको सड़क विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ। तर यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सड़कमा देखिएको सकसका कारण यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या भइरहेको गुनासो गरेको छ। अहिले बढ़ी सवारी चाँप नागढुंगा मुगलिन कान्ति राजमार्ग, बीपी राजमार्ग र त्रिभुवन राजपथमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। दशैंलाई बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: यसैबीच बुढ़ी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोर्खाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः संचालन गर्न सरकारले तदारूकता देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार उक्त स्थानमा तत्काल अस्थायी बेलीब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढ़ी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाएका ती निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। गत आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दशैंको टीका अघि नै यो बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू गरिएको जानकारी दिनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
1: महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ़ रासोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै रासोपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा मौन रहेका छन्। आजको कान्तिपुर दैनिकले चुपचाप सुरक्षा संयन्त्र शीर्षकको खबर छापेको छ। पछिल्लो अडियो प्रकरणपछि सुनारलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने माग उठिरहेको छ। नेपाल प्रहरीले भने किटानी जाहेरी नआई अनुसन्धान अघि बढ़ाउन नसकिने बताएको छ। उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नेसम्मको प्रक्रिया अघि बढ़न सक्ने प्रहरीको भनाई छ। अधिवक्ता राधिका खतिवड़ा भने सार्वजनिक भएको अडियोमा सुनारकै बोली पुष्टि भए विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुरमा अनुसन्धान हुन सक्ने बताउनुहुन्छ। सांसद सुनार बाँके 3 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारको दावी रहेको छ।
2: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखेका हुन्। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संघीयताप्रति वितृष्णा बढ़ेको आरोप समेत लगाए। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारले केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त उद्घाटन गर्दै हामी अधिकार मात्र माग्दैनौं, जिम्मेवारी पनि पूरा गर्छौं तर प्रदेशलाई कमजोर बनाएर संहिता सफल हुन सक्दैन, प्रदेश बिनाको संहिता कल्पना पनि गर्न सकिँदैन।

0: का लागि प्रदेश सरकार बलियो बन्न जरूरी छ उनीहरूको भनाई थियो। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा स्वास्थ्य निजामती कर्मचारी वन लगायत कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको बताएका हुन्। कोशी सरकारको आयोजनामा भइरहेको दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083मा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा गहन छलफल भइरहेको छ। आजको नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा सेती नदीदेखि थामे र भोटेकोशी हुँदै बुढ़ी गण्डकीसम्मका नदीमा लेदो सहितको बाढ़ी अनि यसका कारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने, के गर्ने होला?
2: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: सारा छाटमा अनर स्मार्टफोन व टैबलेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस र बम्परमा थाइल्यान्ड घुम्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन व ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दशैंका लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै, महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। जलवायु परिवर्तन र चरम मौसमी घटनाका कारण नेपालको प्रत्यक्ष आर्थिक लागत प्रतिवर्ष कुल ग्राहक उत्पादन जीडीपीको 1.5-2% पुगेको छ। हाल करिब 27-36 करोड़ अमेरिकी डलर पुगेको आर्थिक लागत संकटग्रस्त वर्षमा 5% भन्दा माथि पुग्ने गरेको छ। हिटवेभ र बेमौसमी वर्षाले नेपालको कृषि र खाद्य प्रशोधन उद्योगमा नकारात्मक असर पारेको आईएफसी र पीडब्ल्यूसीको एक प्रतिवेदनले देखाएको हो। प्रतिवेदन अनुसार जलवायु जन्य विपदको प्रभाव उद्योगको भौतिक संरचनामा मात्र सीमित छैन, तराईका औद्योगिक करिडोरमा बढ़दो गर्मीका कारण कारखानाभित्रको तापक्रम 40-45 डिग्री सेल्सियस भन्दा माथि पुग्दा श्रमिकको कार्यक्षमता घट्ने गरेको छ। हिटवेभ र असमयको वर्षाले कृषि तथा खाद्य प्रशोधन उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत अनिश्चितता बढ़ाएको छ। मनसून पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना कागजमा मात्रै भयो। सरकारले सन् 2009 प्रधानमन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तन परिषद गठन गरेको थियो। बाढ़ी पहिरो भूकम्प र खडेरीबाट 40 वर्षमा 9 खर्ब 36 अर्बको क्षति भएको यूएनडीपीको प्रतिवेदनमा छ। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति आजको नयाँ पत्रिकामा खबर छ।
5: यसैबीच ग्यालेसियर खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकी नदीमा गएको आइतबार आकस्मिक बाढ़ी आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ। 2069 साल वैशाखको सेती नदी बाढ़ी, 2078 असारको मेलम्ची बाढ़ी, 81 साउनको थामे बाढ़ी, गएको भदौ 10 को भोटेकोशी बाढ़ी अनि यही असोज 25 गतेको बुढ़ी गण्डकी बाढ़ी, यिनीहरूले हिमाली क्षेत्रमा भूगर्भीय जोखिम कमजोरी, पहिरो, हिमचट्टानको पतन, नदीमा गेग्रानको अत्याधिक आपूर्ति र आकस्मिक बाढ़ीबीचको सम्बन्धलाई उजागर गरेका छन्। केही वर्ष यता हाम्रा हिमाली तथा उच्च पहाड़ी नदीहरूमा एउटै प्रकृतिका लेदोसहितका बाढ़ीहरू दोहोरिरहेका छन्। यी बाढ़ीहरूको आयतन, प्रकृति र क्षति हेर्दा हिमाली भूगोलमा ठूलो परिवर्तन र अस्थिरता आइरहेको प्रश्न हुन्छ। आखिर हिमाली क्षेत्रको जमीन किन यसरी दिन प्रतिदिन कमजोर र अस्थिर बन्दैछ त? यसको प्राविधिक र वैज्ञानिक कारण के हो? यसबारेमा जानौं साथी भोजेन्द्र बस्नेतबाट।
7: सेती, मेलम्ची, थामे, भोटीकोशी र बुढ़ी गण्डकी यी फरक फरक समय र भूगोलमा आएका बाढ़ी भए पनि यिनीहरूको प्रकृति भने एउटै थियो, ठूलो परिमाणमा माटो, ढुंगा र बालुवा अर्थात लेदोसहितको बाढ़ी। सामान्यतया अविरल वर्षा हुँदा नदीमा पानीको सतह बढ़नु स्वाभाविक मानिन्छ, तर हाम्रा हिमाली नदीहरूमा आउने बाढ़ी भने केवल पानीको बहाव मात्र होइन। बाढ़ीमा किन यसरी लेदोको मात्रा अत्यधिक हुन्छ त? भूगर्भविद डाक्टर सुबोध ढकाल।
8: लेदो बढ़ी देखेछ त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुंगा माटोहरू पिसिएर धुलो बन्ने प्रक्रिया र ढुंगामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष त्यस्तै पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेशन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक म्याट्रिक्सहरू पनि हामीले भन्न सक्छौँ त्यो एग्रिकल्चर ल्याण्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको उपज हो भने चाहिँ हामीले भन्न सक्छौँ।
7: तल्लो पहाड़ी वा तराईका क्षेत्रमा आउने बाढ़ी र उच्च हिमाली नदीहरूमा आउने बाढ़ीमा धेरै भिन्नता हुन्छ। पहाड़ वा तराईमा धेरै पानी पर्दा नदीमा ढल जस्तै पानीको सतह एकाएक बढ़छ तर हिमाली भेगमा आउने बाढ़ी भने भूगोल र नदीको चरित्रकै कारण फरक हुन्छ।
8: जुन पानी धेरै परेर पर्ने बाढ़ीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढ़ीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढ़ी अथवा 500 वर्षको बाढ़ी भनेर बुझ्न सकिँदैन। यो भनेको चाहिँ कुनै पनि बेला ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढ़ीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ।
7: हामी प्राय बाढ़ी आउन साथ कति मिलिमिटर वर्षा भयो भनेर जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्न थाल्छौं तर हिमाली क्षेत्रका बाढ़ीलाई बुझ्न वर्षाको परिमाण मात्र हेरेर पुग्दैन। त्यहाँको जटिल र संवेदनशील भूगोलको अवस्था बुझ्न झनै आवश्यक छ।
8: पानी मात्रैको कुरा गर्यो भने चाहिँ उदाहरणको लागि चाहिँ त्यो क्षेत्रमा औसत भन्दा बढी पानी पर्यो त्यस कारणले बाढ़ी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो तर त्यहाँ चाहिँ जमीनको अवस्थिति र जमीनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीलाई थाहा नहुने कारणले गर्दाखेरि जमीनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमीनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौं भने चाहिँ अनि बल्ल के हुन्छ आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले लै यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढ़ी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्र हिसाब गर्नु भएन। हामीले चाहिँ जमीनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ।
7: हाम्रा उच्च पहाड़ी र हिमाली भेगका जमीनहरू किन यति धेरै अस्थिर र कमजोर बनिरहेका छन् त भूगर्भविद डाक्टर सुबोध ढकाल।
8: विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हायर हिमालतिर जुन ठाउँमा चाहिँ पहिला पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी चाहिँ बढी पर्दै गएको छ। कहिले बढ्छ कहिले वार्तै घट्छ यस्तो खालको पनि छ र यसले चाहिँ के गरेको छ भने हाम्रो जमीनलाई चाहिँ जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमीनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ र अर्को भनेको चाहिँ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ खोलाले पहाड़को चाहिँ फेदीलाई उसले काटिदिइरहेको छ। तेस्रो कुरा भनेको चाहिँ तापक्रम बढ्दाखेरि जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो बरफहरू पौलिँदै सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो। ग्याप भइसकेपछि लोड थाम्न सक्ने क्यापासिटी भएन त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
7: हिमाली भूगोलमा बढ़ेको यो अस्थिरता र विषम मौसमी प्रणालीले माथिल्लो भेगमा हुने सामान्य हलचल वा वर्षाले पनि तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो विनाश निम्ताउन सक्छ भन्ने देखाएको छ। त्यसैले अब हामीले उच्च सतर्कता अपनाउनुको विकल्प छैन। उपग्रह र प्रविधिको प्रयोग गरी माथिल्लो भूगोलको निरन्तर अनुगमन गर्नुपर्छ भने नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय र संरचनाहरूलाई सुरक्षित राख्न त्यही अनुसारको पूर्व सूचना प्रणाली र स्थानीय सावधानी अपनाउनु अपरिहार्य भइसकेको छ।
5: पछिल्ला वर्षमा हिमाली नदीहरूमा लेदो सहितका बाढ़ीहरू दोहोरिरहनुका कारण र अब अपनाउनु पर्ने सावधानीबारे भूगर्भविद डाक्टर सुबोध ढकालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ। सुन्दै गर्नुहोला।
9: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
10: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
5: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब विदेशको खबर। जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाफमा रूसमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएका छन्। जर्मन विदेश मन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मंचमा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कड़ा बनाउनु पर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकहरूलाई निराश बनाएको हो। यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपेली संघ ईयूले झण्डै 1600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ। बेलायतका विदेश मन्त्री एड मिलिवान्डले ईयूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कड़ा बनाउनु पर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरू गरे यता रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ।
6: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरातमा हिजो भएको खेलमा घरेलु टोली ओमानलाई नेपालले 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछाएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61 रन बनाए। यो श्रृंखलाको पहिलो खेलमा नेपालले आइतबार क्यानाडालाई 24 रनले हराएको थियो। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा रहेको छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो र क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अब केही खबर संक्षेपमा। भोटेकोशी बाढ़ीले विद्यालयमा क्षति पुर्याएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकामा रहेको हाकुबेसी आधारभूत विद्यालयका विद्यार्थी यति बेला ललितपुरको गोदावरीमा पढ़न थालेका छन्। रसुवाको स्कूल ललितपुरमा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
7: काठमाडौँ उपत्यकामा गएको आइतबारदेखि शुरू गरिएको फरक कम्पनीका ग्यास बिक्री वितरण बन्द हुने भएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो। आजको कान्तिपुरमा खबर छ।
6: भदौ 10 को भोटेकोशी र असोज 25 को बुढ़ी गण्डकी बाढ़ीबाट प्रभावित ऋणीले असोज मशान्तसम्म तिर्नुपर्ने साभा तथा ब्याजको किस्ता पुष मशान्तसम्म बुझाउँदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले हिजो क ख र ग वर्गका बैंक र लघुवित्त र पूर्वाधार विकास बैंकको नाममा छुट्टा छुट्टै निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। काया कैरनमा अब पालो उखानको।
7: विरहले लाहुर, सन्तोषले घर।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: दशैंका लागि बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरूघाटमा अस्थायी बेली ब्रिज बन्दै।
6: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो। सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
7: हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो।
6: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा।
7: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।
6: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको सांसदको अडियो प्रकरण र सुरक्षासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना दम्पति सोफामा बसेर पत्र पत्रिका पढ्दैछन्। पत्रिकामा चाडपर्व विशेष सुरक्षा योजना लेखिएको छ अनि छेवैमा रहेका श्रीमान जस्ता देखिने व्यक्तिले भन्दैछन् हुनै पर्यो नि सांसदहरूको बिगबिगी छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।

0: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0663520166 98560-45248 98412-38555 र 98560-45357 लमसुङ उद्योग वाणिज्य संघ बेसी सहर लमसुङ।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463-06501।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org/मा बिहान 6:35 बजेको मर्सेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक:
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्सेङ्गीमा दशैं लक्षित कृषि तथा पशु हाट बजार शुरू। 56 गोरू पालक किसानलाई 2,80,000 प्रोत्साहन। बेसी सहर सात स्थित पुमा खोलामा करिब 4 करोड़ लागतमा निर्माण सम्पन्न मेट्रो रेल पुल संचालनमा। र चामिनका बाढ़ी पीड़ितलाई एसजीसीएसको राहत सहयोग। अब समाचार विस्तारमा। मर्सेङ्गी गाउँपालिकामा दशैं लक्षित कृषि तथा पशु हाट बजार शुरू भएको छ। गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिले आयोजना गरेको 3 दिने हाट बजार मंगलबारदेखि शुरू भएको हो। हाट बजार शुभारम्भ अवसरमा गाउँपालिकाले 56 गोरू पालक किसानलाई चनाही 5,000 रूपियाँका दरले कुल 2,80,000 रूपियाँ नगद प्रोत्साहन गरेको छ। परम्परागत पशुपालनको संरक्षण तथा प्रवर्धन गर्नुका साथै किसानलाई पशुपालन व्यवसायमा प्रोत्साहित गर्ने उद्देश्यले रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको बजारीकरण, उचित मूल्यको सुनिश्चितता र उपभोक्तालाई स्थानीय उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले हाट बजार सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, खसी बोका, भेड़ा, कुखुरा लगायतका कृषि तथा पशुजन्य उपजको खरिद बिक्री भएको छ। यसबाट किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुनुका साथै स्थानीय उत्पादनको खपत र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% र खसी बोका भेड़ा तथा कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरेको छ। हाट बजारमा बिक्रीका लागि ल्याइएका कृषि तथा पशुजन्य उपजका लागि समर्थन मूल्यको समेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। हाट बजार असोज 29 गतेसम्म मर्सेङ्गी गाउँपालिका 3 खोदी स्थित कृषि तथा पशुसेवा केन्द्र परिसरमा सञ्चालन हुनेछ। गाउँपालिकाले किसान, पशुपालक, व्यवसायी तथा उपभोक्तालाई हाट बजारमा सहभागी भई स्थानीय उत्पादनको खरिद बिक्री प्रवर्धन गर्न आग्रह गरेको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको एक हाट बजारले कृषि तथा पशुपालन व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। लमजुङको बेसर नगरपालिका 7 स्थित पुमा खोला बन्थोक मैगुममा निर्माण गरिएको पुमा खोला पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको पुलको मंगलबार बेसर नगरपालिका 7 का वडाध्यक्ष ऋषिराम बस्नेतले शुभारम्भ गर्नुभएको हो। 2081 सालमा निर्माण शुरू भएको उक्त पुलको लम्बाई 25 मिटर र 70 टन भार वहन क्षमता रहेको छ। 3,98,00,000 रूपियाँको लागतमा पुल पूर्वाधार विकास कार्यालय मार्फत काठमाडौँ स्थित उपमा निर्माण सेवा प्रणालीले पुननिर्माण गरेको हो। पुल सञ्चालनमा आएसँगै स्थानीयवासी तथा यात्रुलाई आवत जावतमा सहज हुने अपेक्षा गरिएको छ। विशेष गरी डुम्रे बेसन मनाङ सड़क खण्ड अन्तर्गत खरखरी भीड़मा पहिरो जाँदा मनाङ जाने सड़क अवरूद्ध हुने समस्यालाई उक्त पुलले वैकल्पिक मार्गका रूपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। पुल सञ्चालनमा आएपछि मकैडाँडा फलाम सेरा हुँदै मनाङ आवत जावत गर्न सहज हुने र यात्रुले भोग्दै आएको शास्ती कम हुने अपेक्षा गरिएको छ। पुमाखोला पुल सञ्चालनमा आएसँगै डुम्रे बेसर मनाङ सड़क खण्ड अन्तर्गत खरी फिर्मा पहिरोको कारण मनाङ जाने सड़क अवरूद्ध हुँदा यात्रुले भोग्दै आएको शास्ती कम हुने वडाध्यक्ष ऋषिराम बस्नेतले बताउनुभयो। वहाँका अनुसार सड़क अवरूद्ध भएको अवस्थामा यात्रुहरूले यस पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्नेछन्। यसले मकैडाँडा फलामसेरा हुँदै मनाङ आवत जावत गर्न सहज बनाउनुको साथै यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाई छ।
3: बन्थोक मैगुम यो पुल चाहिँ जुन आज चाहिँ सुचारू गर्नको लागि हामी यो कार्यक्रम कुनै चाहिँ भवितव्य नहोस् कुनै यस्ता सवारी दुर्घटना नहोस् भन्ने मनसायका साथ हामीले चाहिँ आज यो चाहिँ विधिवत रूपमा यसलाई चाहिँ सञ्चालनमा ल्याउनको लागि हामीले पूजा सहित हामीले चाहिँ यो बाटो सुचारू गर्न लागिरहेका छौँ। आज एकदमै त्यही मानेमा खुसीको कुरा भन्दा आज हामी यो खरखरेको पहिरोले गर्दाखेरि जुन चाहिँ मर्सेनी गाउँपालिका हुँदै मनाङ जाने जुन त्यो रोड चाहिँ हाम्रो हिउँदको समयमा पनि त्यो सुक्खा पहिरो गएर त्यहाँ चाहिँ यात्रुहरूले चाहिँ दुःख पाउने जुन कामहरू भइरहेको छ त्यसको लागि यो वैकल्पिक रूपमा यो पुल निर्माण भए पश्चात यहाँबाट हामी मकै डाँडा हुँदै भगानसेरा हुँदै हामी खुदी भएर हामी मनाङ जाने यो वैकल्पिक मार्गको रूपमा पनि यसलाई चाहिँ लिन सकिन्छ किनकि वैकल्पिक मार्ग नै हो यो। यो पुलले गर्दाखेरि हामी मनाङसम्मको यात्रा कुनै पनि बर्खाको समयमा अन्य कुनै पनि समयमा पनि यो पुल मार्फत हामी चाहिँ मनाङ जान सक्छौ। 2081 सालबाट सुरु भयो होइन यो चाहिँ प्रदेश सरकारबाट लागत रु 3,98,00,000 रुपियाँ बराबरको लागतमा गण्डकी प्रदेश सरकारबाट चाहिँ यो विनियोजित भयो।
0: लामो समयदेखि पुल नहुँदा स्थानीयवासीले खोलामा वारपार गर्न तथा बाल बालिकालाई विद्यालय पठाउन समेत समस्या भोग्दै आएको स्थानीय सुनिता परियाले बताउनुभयो। वर्षातका बेला खोला बढ्द बाल बालिकालाई विद्यालय पठाउन नसकी घरमै राख्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। 2066 सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आउनुभएकी परियाले पुल निर्माणका लागि आफूहरूले वर्षौंदेखि आवाज उठाउँदै आएको बताउनुभयो। लामो प्रतीक्षापछि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि वर्षौंदेखिको सपना पूरा भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो।
4: नमस्कार, मेरो नाम सुनिता परिया, बेसी सहर सात मैगुन। म चाहिँ 29 आमा समूहको अध्यक्ष पनि हो। यो एकदमै खुसीको दिन हो किनभने यो दिन पूर्णको लागि हामीलाई धेरै गाह्रो भइरहेको थियो, आज आयो, एकदमै खुसी छु। सबैजनालाई धन्यवाद पनि दिन चाहन्छु। पहिलाको दिनहरूमा धेरै अप्ठ्यारा समयहरू थियो हाम्रो, किनभने हामी बाल बच्चालाई स्कूल पुर्याउन पनि गाह्रो हुन्थ्यो खुला तरेर। जुन पानी परेको समयमा त हामीले बच्चाहरूको स्कूलै खापेर घरमा राख्नुपर्ने समय पनि थियो। म यो ठाउँमा 2066 सालमा आएदेखि नै निरन्तर यो समस्याहरूलाई झेल्दै आएको थिए, अन्य बासिन्दाहरूले पनि झेल्दै आउनुभएको थियो र आज यो समयहरू ल्याउनको लागि धेरै कठिनाई परेशानीहरू पनि हामी बासिन्दाहरूले भोग्नु पर्यो। 81 सालमा चाहिँ यो कामहरू थालानी भयो, हाम्रो सुनवाई भयो र आज चाहिँ सम्पन्न भएको छ। जुन म 66 सालदेखि यो ठाउँमा आउँदाखेरि एउटा सपना बुनेका थियौं, हामी यो गाउँ समाजमा यो खोलामा एउटा पुल आइदिएको भए कसरी सहज हुन्थ्यो होला, कति राम्रो हुन्थ्यो होला भन्ने एउटा सपना बुनेका थियौं। आज सपनाको एउटा संसार बनेको छ हाम्रो गाउँको समाजको लागि। पहिलाको आमाहरूले पनि धेरै कुराहरू राख्नुहुन्थ्यो तर सुनवाई हुन्थेन। सुनवाई नभएको कारणले हामीले अन्य अब कसरी हुन्छ, कोसँग मिलेर हुन्छ कि कोसँग चिनेर हुन्छ कि होइन, यो कुराहरूलाई चाहिँ निरन्तर एकदमै दिने क्रममै रहिरह्यौं र हामीले त्यसरी गरे पछाडि आज सफल पनि भएका छौं।
0: स्वास्थ्य शिक्षा एवं विपद व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा एसडीसीएसले मनाङका बाढ़ी पीड़ितहरूलाई राहत सहयोग गरेको छ। असोज दोस्रो साता आएको बाढ़ीबाट पीड़ित भनेका चामी र तालका स्थानीयलाई संस्थाले राहत सहयोग गरेको हो। संस्थाका प्रतिनिधिहरू चामी पुगेर स्थानीय जनप्रतिनिधि एवं प्रशासनिक निकायका प्रतिनिधिहरूको रहबारमा बाढ़ी पीड़ितहरूलाई सहयोग गरेको हो। राहत वितरणमा चामी गाउँपालिकाका अध्यक्ष लोकेन्द्र खले, मनाङका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूको पनि सहभागिता रहेको एसडीसीएस नमन सामुदायिक अस्पताल सुन्दर बजारका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ी प्रभावितहरूलाई दैनिक जीवन यापनका लागि अति महत्वपूर्ण सामग्री, टेन्ट, खाद्यान्न लगायतका सामग्री वितरण गरिएको श्रेष्ठको भनाई छ। सोही प्रकृतिको राहत सहयोग सोमबार तालका बाढ़ी पीड़ितलाई पनि वितरण गरिएको अस्पतालका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ी प्रभावितहरूलाई राहत वितरणसँग एसडीसीएसले स्थानीय प्रशासनसँग विपद व्यवस्थापन र प्रतिकारको विषयमा छलफल समेत गरेको छ। संस्थाले विपद प्रतिकारका लागि नासुङ गाउँपालिका अन्तर्गत तालगाउँ र धारापानीमा पनि गतिविधि सञ्चालन गर्दै आएको र सोही प्रकृतिका गतिविधि माथिल्लो क्षेत्रमा पनि सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। माथिल्लो क्षेत्रमा विपद प्रतिकारको लागि पूर्व तयारी गर्न सके तल्लो क्षेत्रका क्षेत्रमा क्षति न्यूनीकरण गर्न सकिने भन्दै योजनाबद्ध रूपमा गतिविधि अघि बढ़ाउने विषयमा छलफल भएको एसजीसीएसले संचालन गरेको जलवायु तथा विपद उत्थानशीलता कार्यक्रमका विज्ञ विमल विकले जानकारी दिनुभयो। एसजीसीएसले सोमबार मात्रै मनाङको तालगाउँमा निशुल्क स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्श गरेको थियो। संस्थाले समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य तथा मनोसामाजिक सहयोगले एकीकृत गर्दै विपद प्रभावित नागरिकको पुनर्स्थापना र उत्थानशीलतामा योगदान पुर्याउँदै आएको छ। कार्यक्रम मार्फत विपदको समयमा स्वास्थ्य सेवा मनोसामाजिक सहयोग र राहत उपलब्ध गराउनुका साथै समुदायको विपद सामना गर्ने क्षमता अभिवृद्धिमा स्थानीयलाई राहत मिलेको छ।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
6: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी लागि सम्पर्क 066-590-999-9847-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
7: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
8: खाना पनि के खानु, के बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
7: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
9: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सरसिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
10: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
11: दिदी, अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
12: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
11: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
12: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
13: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98560-74486।
14: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
15: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
14: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
16: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
14: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
17: मर्संग एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। लमजुङमा दृष्टिबिनको सुरक्षित आवागमन र ट्राफिक सचेतनामा जोड़ दिँदै 63 औं विश्व सेतो छड़ी सुरक्षा दिवस मनाएको छ। मंगलबार भोटेउडारको भक्ति नमूना माविमा एक कार्यक्रमको आयोजना गरी ट्राफिक सचेतना सहित यो दिवस मनाएको हो। औपचारिक कार्यक्रम अघि सुन्दरबजार नगरपालिका नौसिउँडी भारदेखि डुम्रे बेसीसर सड़क हुँदै भक्ति नमूना माध्यमिक विद्यालयको प्रांगणसम्म र्याली निकालिएको थियो। विभिन्न सन्देश लेखिएका प्ले कार्ड बोकेर निस्किएका दृष्टिविहीनले करिब 1 किलोमिटर सड़क पार गरेका थिए। नेपाल नेत्रहीन संघको समावेशी विकासका लागि कार्य परियोजना सहयोग र व्यस्त नगरपालिक संघको सहकार्यमा लमजुङ नेत्रहीन संघले ट्राफिक सचेतना सहितको कार्यक्रम आयोजना गरेको हो। प्रत्येक वर्ष अक्टोबर 15 मनाइने यो दिवस दशैंलाई लक्षित मध्यनजर गर्दै लमजुङमा मंगलबार नै यो दिवस मनाएको आयोजकले जनाएको छ। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य परियोजनाका पुनस्थापना अधिकृत प्रेम महर्जनले विश्व सेतो छड़ी सुरक्षा दिवस र ट्राफिक सचेतना कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। कार्यक्रमको उद्घाटन गर्दै दोर्दी गाउँपालिकाका उपाध्यक्ष विश्वबहादुर घलेले दृष्टिविहीन सहित सबै अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न समाज र राज्य जिम्मेवार हुनुपर्ने बताउनुभयो। उनीहरूलाई हेर्ने प्रवृत्ति अन्त्य गर्दै शिक्षा रोजगारी र स्वरोजगारका अवसर उपलब्ध गराउनु पर्ने उहाँको भनाई थियो। अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानका साथ जीवनयापन गर्न सक्ने वातावरण निर्माणमा स्थानीय तहले समय ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सेतो छड़ी दृष्टिविहीनको स्वतन्त्रता आत्मसम्मान र पहिचानको प्रतीक भएको बताउनुभयो। उहाँले सेतो छड़ी लिएर सड़कमा हिँड्ने व्यक्तिको सुरक्षामा सबैले ध्यान दिनुपर्ने, दृष्टिविहीनको स्वतन्त्र आवागमन सुनिश्चित गर्न सड़क र सार्वजनिक सेवा सहज र सुरक्षित हुनुपर्ने बताउनुभयो। कार्यक्रममा लमजुङ नेत्रहीन संघको भवन निर्माणका लागि जग्गदाता मोहन कृष्ण श्रेष्ठ, जग्गा प्राप्ति सहजीकरण संयोजक हरिप्रसाद अधिकारी र भविष्य निर्माण माध्यमिक विद्यालयका प्रधानाध्यापक मायानाथ अधिकारी लगायतले दृष्टिविहीनको जीवनयापन सहज बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँहरूले सड़क विद्यालय, सरकारी कार्यालय तथा सार्वजनिक सेवा प्रवाह हुने संरचना अपाङ्ग मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिलाई दिइने 50% भाड़ा छूट प्रभावकारी रूपमा कार्यान्वयन गर्न, रोजगारीका अवसर सुनिश्चित गर्न तथा सेतो छड़ी प्रयोग गर्ने व्यक्तिको सुरक्षामा ध्यान दिनुपर्ने माग उठाएको थियो। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 व्यवस्था गरेको भाड़ा छूट व्यवहारमा कार्यान्वयन हुनुपर्ने सहभागीहरूले जोड़ दिएका थिए। लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य प्रभात खिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो। संघका सचिव विष्णु पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा जिल्लाभरका दृष्टिविहीन, उनीहरूका सहयोगी, ट्राफिक प्रहरी र जनप्रतिनिधिहरूको सहभागिता रहेको परियोजनाका वरिष्ठ फिल्ड सुपरभाइजर जीवन डल्लाकोटीले जानकारी दिनुभयो। सर्वोदय सेवा आश्रमका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। रायनस नगरपालिका 8 स्थित सर्वोदय सेवा आश्रममा तारूघाट स्वास्थ्य चौकीले स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको हो। सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा नियमित रूपमा सञ्चालन हुँदै आएको मासिक स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत मंगलबार आश्रममा स्वास्थ्य परीक्षण सेवा तथा औषधि वितरण गरिएको हो। स्वास्थ्यकर्मी सवाला पन्तको नेतृत्वमा आश्रममा आश्रित व्यक्तिहरूको रक्तचाप जाँच तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। सो अवसरमा स्वास्थ्य परीक्षणपछि आवश्यकता अनुसार 1 महिनाका लागि पुग्ने औषधि समेत वितरण गरिएको थियो। शिविरमा रायनस नगरपालिकाका मनोपरामर्शकर्ता मार्फत मनोपरामर्श सेवा प्रदान गरिएको थियो। नियमित स्वास्थ्य परीक्षण र मनोपरामर्श सेवाले सेवा आश्रममा आश्रित व्यक्तिहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य चौकी र नगरपालिकाको निरन्तर सद्भाव, सहकार्य र मानवीय सहयोगले सेवा आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच बढ़ाउन महत्वपूर्ण योगदान पुर्याएको आश्रमको अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो। राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भएमा अब सवारी चालक र होटल संचालकलाई कार्यवाही गरिने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको हो। पूर्वाधार विकास मन्त्रालयमा भएको सरकारवालाको बैठकपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। विभागका अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधन चालकले सफा र स्वच्छ गुणस्तरीय खाना पाउने स्थान सम्भव भएसम्म खाद्य बिक्री प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टकर टाँसिएको होटल तथा रेस्टुरेन्टलाई उच्च प्राथमिकता दिए खाजा नास्ता र खानाका लागि सवारी रोक्नुपर्नेछ। होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाजा नास्ता र खाना न्यून गुणस्तरको भएका कारण यात्रु बिरामी भएको गुनासो आएको र यसमा सरकारका निकायले सूक्ष्म निगरानी गरिरहेको विभागको भनाइ छ। त्यस्ता होटल र रेस्टुरेन्टमा खाजा नास्ता र खानाका कारण यात्रु बिरामी भएको पाइए सम्बन्धित सवारी चालक र होटल रेस्टुरेन्ट संचालकलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने विभागको चेतावनी छ। मर्सुङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: मर्सिङदीमा दशैं लक्षित कृषि तथा पशुहार बजार शुरू। 56 गोरु पालक किसानलाई 2,80,000 प्रोत्साहन। बेसी सहर साथ स्थित पुमा खोलामा करिब 4 करोड़ लागतमा निर्माण सम्पन्न मोट्रो रेल पुल सञ्चालनमा र चामेका बाढ़ी पीड़ितलाई एजीसीएसको राहत सहयोग। बिहान 6:35 बजेको मर्सिङदी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
2: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा। ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
4: यो मोबाइलले पनि तनावै दियो भन्या?
2: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम। जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका 7 पुरानो बैङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32। हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665-520-209।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400028।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
9: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9556 46244।
5: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

नमस्कार, म जीवन शर्मा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
0: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
4: मर्सङ्गदी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
0: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
4: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
0: हाट बजार हुने स्थान मर्सङ्गदी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
4: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौ, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ।
0: थप जानकारीका लागि सम्पर्क 9556045650 र 9556089340।
4: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
3: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
4: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्ट द्वारा 24 घण्टा आकस्मिक सेवा,
8: हप्ताको 7 दिन बहिरंग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्स द्वारा गुणस्तरीय बिरामी भर्ना सेवा।
4: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्ट द्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
8: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डायनामिक इमेजिङ टेक्नोलोजीका साथमा 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
4: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
8: प्रत्येक दिन ईसीजी सेवा,
4: विशेषज्ञ सेवा अन्तर्गत पेट मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
8: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
4: वरिष्ठ मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
8: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
4: हाड जोर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
8: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
4: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
8: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
4: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
8: परिवार नियोजन सेवा,
4: मनोसामाजिक परामर्श सेवा।
8: नोट, घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रणाली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्रणाली बेसी सर स्वाद सानीमा बैङ्कको

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9856133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लमजुङ।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: मरेनी आमा अयनी आए
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845086780
4: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी
5: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
5: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
6: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि थप जानकारीका लागि सम्पर्क 9856074486
7: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
8: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्यान्ट नि त्यही सिलाएँ नि
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
6: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई बैंकको ठिक अगाडि प्रोपाइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816074372
7: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
6: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
9: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008260

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: बाडीमा चाहिँ त्यो लेदो चाहिँ बढी देखिएको छ र त्यो लेदो बढी जुन देखिएको छ त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुङ्गा माटोहरू पिसिने एउटा प्रक्रिया हुन्छ, पिसिएर चाहिँ धुलो बन्ने प्रक्रिया र ढुङ्गामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष र त्यस्तै चाहिँ पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेसन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक भनौँ न म्याट्रिक्सहरू पनि हामीले भन्न सक्छौँ, त्यस्ता म्याट्रिक्सहरू अथवा भनौँ न एग्रिकल्चर ल्यान्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको एउटा चाहिँ उपज हो भने चाहिँ हामीले भन्न सक्छौँ। तर यो चाहिँ के छ भने सामान्य बाढी हामीले जुन पानी धेरै पर्ने बाढीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढी अथवा 500 वर्षको बाढी भनेर बुझ्न सकिँदैन। यो भनेको चाहिँ कुनै पनि बेला तपाईँको चाहिँ ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ जस्तो लाग्छ।
2: यो बाढीपछि तपाईँले सामाजिक सञ्जालमा लेख्नुभएको थियो पानी मात्र होइन पहाड़ पनि बुझाउँ भनेर लेख्नु भएको थियो, यसको सामान्य अर्थ के हुन्छ श्रोताले बुझ्ने गरी भन्नु पहाड़ चाहिँ के बुझ्नुपर्ने?
1: हजुर, पहाड़ बुझ्नुपर्छ भनेको मुख्य अर्थ चाहिँ के भने हाम्रो जमिन जुन छ हाम्रो पहाड़ी भूभागको अहिले हामीले कुरा गर्दैछौँ भने पहाड़ी भूभागका हाम्रो जमिनहरू जुन छन् तिनीहरू कतिको स्टेबल छन् कतिको स्थिर छन् त्यहाँ चाहिँ पहिलादेखि नै केही इन्डिकेटरहरू अथवा संकेतहरू छ कि जमिन चाहिँ पहिलादेखि नै चल्दै गरेको केही संकेतहरू छ कि अथवा जमिन चाहिँ राम्रोसँग चाहिँ बलियो भएर बसिरहेको छ भन्ने कुरा यदि हामी बुझ्न सकेनौँ भने चाहिँ मुख्यतया भनेको हाम्रो जमिन स्थिर भएर बस्न सक्ने अथवा नसक्ने भन्ने कुराको बारेमा हामीलाई थाहा हुँदैन र त्यो थाहा नहुँदाखेरिसम्म हामीलाई पहिरो अथवा भुसेको बारेमा पनि हामीलाई खासै थाहा हुँदैन। त्यो कारणले गर्दाखेरि जुन सिर्जित हुने बाढी छ त्यसको बारेमा पनि हामीले भन्न सक्दैनौँ भन्ने हिसाबले चाहिँ हाम्रो पहाड़हरू जुन छन् त्यो पहाड़मा भएका ढुङ्गा माटो समग्र तिनीहरूको अवस्थिति र तिनीहरूको चाहिँ स्थिरता र तिनीहरू कुनै समयमा चाहिँ कुनै हिसाबले तिनीहरू बग्दै थिए अथवा चल्दै थिए अथवा थिएनन् भन्ने कुराको आधारमा चाहिँ भविष्यमा चाहिँ त्यो ठाउँमा यस्ता खालका घटनाहरू हुन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ हामीले भन्न सकिने कारणले गर्दाखेरि अब हामीले पानी मात्रैको कुरा गर्यौँ भने चाहिँ खालि के हुन्छ भने उदाहरणको लागि चाहिँ त्यो क्षेत्रमा चाहिँ सामान्य अथवा औसत भन्दा बढी पानी पर्यो त्यस कारणले बाढी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो। तर त्यहाँ चाहिँ के छ भन्दाखेरि जमिनको अवस्थिति र जमिनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीलाई थाहा नहुने कारणले गर्दाखेरि जमिनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमिनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौँ भने चाहिँ अनि बल्ल के हुन्छ भने आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले ल है यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्रै हिसाब गर्नु भएन, हामीले चाहिँ जमिनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ भन्न चाहिँ खोजेको।
2: बुढी गण्डकीको बाढीको कुरा गर्दाखेरि चाहिँ त्यसको कारणमा एउटा पहिरो झर्यो, नदी केही समय थुनियो र बनेको पोखरी चाहिँ फुटेर बाढी आयो भन्ने अहिलेसम्मको सरकारी विवरण तपाईँहरू विज्ञले भन्नुभएको कुरा त्यो छ। यस्ता घटनाहरूमा पुरानो पहिरोहरू पुनः सक्रिय भएको अथवा ठूलो चट्टान खसेको नदी थुनेर फुटेको यी कुराहरू कसरी थाहा पाउन सकिन्छ तलको बाढीको अवस्थालाई हेरेर?
1: हजुर, बाढीको प्रकृति हेर्दा चाहिँ हामीले के भन्छौँ भन्दाखेरि उदाहरणलाई चाहिँ पहिला त बाढीमा जुन हामीले के पदार्थ छ भनेर जुन हेर्छौँ हामीले गर्ने चाहिँ के हो त भन्दाखेरि त्यो बाढीमा आएको जुन ढुङ्गा माटोको प्रकृति छ त्यो प्रकृति चाहिँ कुन ठाउँको जमिनमा भएको प्रकृतिसँग मिल्दोजुल्दो छ त भनेर हामीले त्यसलाई कोरिलेसन गर्ने अथवा त्यसको बारेमा चाहिँ आइडिया लिने एउटा चाहिँ मुख्य कुरा चाहिँ त्यो हुन्छ। र उदाहरणको लागि चाहिँ हाम्रो के हुन्छ भने कति ठाउँमा चाहिँ हामीले जस्तो माइका सिस्ट भनेर भन्छौँ, माइका सिस्ट भनेको जस्तो उदाहरणलाई अफरक पनि भन्छौँ हामीले माइका भनेपछि बायोटाइट भन्ने एउटा खनिज पदार्थ हुन्छ अथवा मिनरल हुन्छ चट्टानमा अनि त्यो छ भने त्यो

0: अथवा दाँच्न सक्यौं भने अनि त्यसपछि के हुन्छ भने हामीलाई चाहिँ यो ठाउँबाट यो भयो होला भने चाहिँ हामीले सक्ने अवस्था चाहिँ रहन सक्छ.
1: हामीले भोटे कोसीको चाहिँ माथि हिम नदीमा पहिरो नै गएको भनेर भनेका थियौँ भनेदेखि यसमा चाहिँ अलिक तलको पहिरो नै हो, माथि हिमताल हिम नदीको छेउछाउको चाहिँ भएन.
0: हजुर, अहिलेसम्मको हिसाब गर्दाखेरि चाहिँ ठ्याक्कै त भन्न सकेको छैन. किन भन्दाखेरि जस्तो इमेजहरू एनालाइसिस गर्दा पनि अलिकति बादलले झाकेको कारणले गर्दाखेरि धेरै एनालाइसिसहरू गर्न सकिएको त छैन, ठ्याक्कै त भन्न सकेको छैन. तर के हुन्छ भने यो घटना पनि हुन चाहिँ के छ भने हिमाली क्षेत्रमै भएको अनि इन्स्टेबिलिटीको कुरा कारणबाट आएको चाहिँ हुन सक्ने सम्भावना चाहिँ बढी छ. भले चाहिँ यसमा के चाहिँ हामीले अहिले भन्न सकिसकेका छैन भन्दाखेरि त्यसमा चाहिँ बरफ अथवा हिउँको कम्पोजिसन अथवा त्यसकै पहाड चाहिँ जुन भोटेको सीमा जस्तै गर्लाम गुलुम खसेको थियो कि थिएन भन्न चाहिँ सक्ने अवस्था अलिकति छैन. र यसमा फेरि के छ भने जुन घटना घटेको थियो त्यो बेलाको प्रत्यक्षदर्शीहरूको भनाइ अनुसारबाट पनि अहिले के थियो भने यो चाहिँ सेरिजमा भइरहेको भनेर चाहिँ हामीले बुझिरहेका छौँ. भनेको मतलब एकचोटि थुनियो फेरि खुल्यो अनि फेरि अर्कोचोटि थुनियो फेरि खुल्यो, यस्तो खालको भइरहेको छ. त्यस कारणले एउटा मात्रै घटनाबाट यो आएको चाहिँ छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट हुन्छ. त्यसको कारण चाहिँ एउटा के हुनसक्छ भने माथिल्लो भागमा चाहिँ पहिरो ठूलो गयो, त्यसपछि थुन्यो होला र त्यसपछि जुन बहाव आयो त्यो बहावले फेरि के गर्यो भने तलतिर अरू पहिरोहरू ल्यायो, साना साना पहिरोहरू जुन हामीले इमेजबाट पनि देख्छौँ, त्यो पहिरोहरूले फेरि चाहिँ तलतिर अर्कोचोटि चाहिँ तपाईँको खोला थुन्यो र फेरि त्यो चाहिँ खुल्यो. यो खालको चाहिँ जुन प्रक्रिया छ त्यो चाहिँ सेरिजमा एकैचोटि नभइकन बेला बेलामा भएको जस्तो देखिन्छ. तर जुन ढुङ्गा माटोको जुन हामीले प्रकृति लेदो देखिरहेका छौँ, लेदोको प्रकृति हामीले हेर्छौँ भने चाहिँ तल्लै क्षेत्रमा मात्रै होला भन्न चाहिँ सकिँदैन. यो चाहिँ माथिल्लो क्षेत्रमा नै गएको पहिरोबाट सुरुवात भएर अनि तलतिरका भागमा पनि फेरि अरू पहिरो गएर अनि फेरि खोला थुनिएर चाहिँ यो घटना चाहिँ बढ्दै गएको हुन सक्ने सम्भावना चाहिँ बढी देखियो.
1: हामी भूगर्भविद डाक्टर सुब ढकालसँग कुराकानी गरिरहेका छौँ. अवश्य नेपालका यही श्रृङ्खलाबद्ध विपद र विगतका पाठबारेमा केही चर्चा गर्नुहुन्छ भने देश दशक अघि चाहिँ सेती नदीमा आएको बाढी अहिले तपाईँले भन्नुभएको थियो, तर पाँच वर्ष अघिको मेलम्ची, दुई वर्ष अघिको थामे, रसुवाको भोटेकोसीमा गएको वर्ष र यस वर्ष आएको बाढी बुढी गण्डकी त भइहाल्यो. मनाङ मुस्ताङमा पनि बाढी आएका छन् पछिल्लो समयमा. यहीँ आसपासमा हेर्ने हो भनेदेखि काभ्रेको रोसी खोला, ललितपुरको नक्कु खोला लगायत ठाउँमा पनि बाढीहरू एकदम ताजा उदाहरणको रूपमा रहेका छन्. यी एकपछि अर्को घटनाले नेपालको भूगर्भमा कस्तो गम्भीर संकेत गरिरहेका छन्?
0: हजुर, अब हामी जुन ठाउँमा अवस्थित छौँ त्यो भनेको हिमालयको कन्टिनेन्ट कन्टिनेन्ट कोलिजन भनेर चाहिँ हामीले भन्छौँ. दुईटा ठूलो जमिनको भागहरू बीचमा टक्राव भएको ठाउँमा छौँ हामी, होइन? भनेको दक्षिणतिरको चाहिँ तपाईँको इण्डियन प्लेट भन्छ र उत्तरतिरको टिबेटन प्लेट भन्छौँ. र यो दुईटाहरूको बीचमा चाहिँ कोलिजन हुँदाखेरि जसरी पहाड बन्यो, हिमाल बन्यो, त्यो हिमाल बन्ने प्रक्रिया त अहिले पनि जारी नै छ. भनेको मतलब के छ भने हाम्रो जमिन चाहिँ पूर्ण रूपमा चाहिँ स्थिर छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट नै हुन्छ, होइन? यो चाहिँ चलायमान नै छ भन्ने कुरा एउटा बुझ्नु पर्यो. र त्यसपछि यहाँको प्रश्नमा चाहिँ हामीले बुझ्दै जानुपर्ने कुरा के छ भन्दाखेरि यो घटना बढ्दै जानुमा चाहिँ के होला त भन्ने कुरा हामीले हेऱ्यौँ भने दुई तिनवटा कुरा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ. जस्तै एउटा कुरा भनेको चाहिँ के छ भने हाम्रो जति पनि विकासका क्रियाकलापहरू बढ्दै गए, हाम्रो सड़क संरचनाहरू बन्दै गए, सड़क संरचनाहरू बन्दै जाँदाखेरि चाहिँ जता हाम्रो चाहिँ धेरै जसो हामीले हेर्दाखेरि खोलाको नजिकबाट सड़क संरचना बनिरहेका छन् अनि खोलाको नजिकबाट सड़क संरचना बनेपछि धेरै मान्छेहरू चाहिँ के छ भने माथि पहाड़बाट तलतिर बेसीमा झर्ने खालको प्रवृत्ति बढ्दै गएको, होइन? मैले चाहिँ विशेष गरी यो चाहिँ भौगर्भिक कुरा म एकछिनमा भन्छु, तर यो अलिकति विपद किन बढ़िरहेछ भन्ने कुरा चाहिँ म पहिला कुरा गर्दैछु. अनि त्यसपछि अर्को चाहिँ के छ भन्दाखेरि अनि त्यो कारणले गर्दाखेरि मान्छेहरू चाहिँ जहाँ सड़क छ सड़कको छेउमा चाहिँ व्यापार व्यवसाय पनि हुन्छ र पानीको चाहिँ स्रोत पनि नजिकै भयो. एउटा त मान्छेको चाहिँ जीवन चलाउनु पर्ने हो, त्यसको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले मान्छेहरू यसरी सिफ्ट हुने रहेछ, माइग्रेसन हुने रहेछ. र दोस्रो कारण भनेको चाहिँ अर्को के छ भने 2015 अथवा 2072 सालको भुइँचालो हुन्छ. त्यो भुइँचालोपछि धेरै ठाउँमा चाहिँ जमिनमा चाहिँ अस्थिरता आएको, पहिरोहरू गएको अथवा भङहरू परेको, चिराहरू परेको र त्यो ठाउँमा चाहिँ मान्छेहरू चाहिँ अलिकति सुरक्षित छैन भन्ने खालको मानिसहरूलाई लागेको कारणले पनि त्यहाँबाट सिफ्ट भएर अर्को ठाउँमा गएको जस्तो देखिन्छ. भनेपछि यो चाहिँ विशेष गरी कुरा चाहिँ केसँग जोडिएको छ भन्दाखेरि एउटा विकास र सँगसँगै चाहिँ मान्छेको जीवनको स्तर जुन छ त्यो बढ़ाउँदै जाने जानपर्ने अवस्थाको बीचको जुन एउटा तरिका छ अथवा हाम्रो प्रयासहरू छन् त्यसको आधारमा चाहिँ यो विपदहरू चाहिँ बढ़ी भएको देखिन्छ. तर अब हाम्रो भौगर्भिक हिसाबको जमिनको हामीले कुरा गर्दाखेरि चाहिँ हामीले यसमा जोड्नै पर्ने कुरा चाहिँ एउटा मुख्य कुरा चाहिँ के छ भने जलवायु परिवर्तन जुन भनिरहेका छौँ त्यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हायर हिमालतिर जुन बेला चाहिँ पहिला पहिला चाहिँ जुन ठाउँमा चाहिँ पहिला पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी पर्ने क्रम बढ़ी छ अथवा पानी चाहिँ बढ़ी पर्दै गएको छ र यसलाई हामीले इरेगुलर जुन प्रेसिपिटेसन पनि भन्छौँ त्यो चाहिँ एकदम एकनाशको छैन, कहिले बढ्छ कहिले वातै घट्छ यस्तो खालको पनि छ. र यसले चाहिँ के गरिरहेछ भने हाम्रो जमिनलाई चाहिँ पहिलादेखिको स्थिरता अथवा जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमिनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ. र त्यसले गर्दाखेरि के छ भने विशेष गरी भुछियाहरू चाहिँ बढ्दै जाने अनि त्यो भुछियाहरू बढ्दै जाँदाखेरि अहिले अलिकति सानो भुछियाले अलिकति सानो एउटा गल्लीहरू बनाएको छ, अर्को वर्ष त्यो बढ्छ अर्को वर्ष बढ्छ, हुँदाहुँदै के हुन्छ भन्दाखेरि त्यो गल्ली चाहिँ ठुल्ठुला गल्ली हुने र जमिनमा चाहिँ

0: गहिरा चाहिँ खाडलहरू पर्ने र यी सबै प्रक्रियाबाट चाहिँ भूस्याको चरम रूपमा पुगिसकेपछि फेरि त्यो चाहिँ भूस्या चाहिँ पहिरोमा परिणत हुने र पहाड़बाट चाहिँ के हुन्छ भने पहिरो नै खस्ने र अर्को भनेको चाहिँ के हो भने तलबाट जुन प्रेसिपिटेसन इरेगुलर भनेको छ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ हाम्रो खोलाले तलतिरबाट चाहिँ हाम्रो जुन टो कटिङ पनि भन्छौँ भनेको पहाड़को चाहिँ फेरीलाई उसले काटिरहेको छ अथवा पहाड़को खुट्टा काटिसकेपछि जीव धान्नलाई गाह्रो भएको अवस्था पनि यहाँनिर हामीले देख्छौँ भनेपछि यो दुईटा कुरा हामीले हेर्नु पर्यो र तेस्रो कुरा भनेर चाहिँ के छ भन्दाखेरि जलवायु परिवर्तनको अर्को एउटा कारण भनेको चाहिँ जुन टेम्परेचर राइज पनि भन्छौँ अथवा चाहिँ तापक्रम बढ्दैछ हामीले भनिरहेको छौँ तापक्रम बढ्दै जाँदाखेरि अहिले हामीले भन्दा चाहिँ के छ भन्दाखेरि धेरै मान्छेहरूले बुझिरहेको चाहिँ तापक्रम बढेको कारणले हिउँ पग्लेपछि तपाईँको तालहरू बने अनि त्यो तालहरू चाहिँ के भयो अस्थिर बने र त्यो तालहरू अस्थिर बन्दाखेरि तालहरू फुट्दाखेरि पनि के आयो त बाढी आयो भनेको मतलब त्यो हुँदै होइन भन्ने पनि छैन यहाँनिर होइन त्यो त हो हुन चाहिँ तर मुख्यतया हामीले जस्तो विभिन्न फोरमहरूमा हामीले कुरा गर्दा पनि इभिडेन्सको रूपमा नै राख्नुपर्ने कुरा चाहिँ के त भने जलवायु परिवर्तनको कारणले जुन तापक्रम बढ़िरहेको छ तापक्रम बढ्दाखेरि चट्टान र तपाईँको चाहिँ बरफको बीचको जुन इन्टरफेस भन्छ बााउन्ड्रीमा जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो त्यो सपोर्ट चाहिँ अब के छ भन्दाखेरि यो तापक्रम बढ्दाखेरि चाहिँ बरफहरू पग्लिँदै जाँदाखेरि चाहिँ के भने सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो अनि त्यो ग्याप भइसकेपछि के हुन्छ भन्दाखेरि तपाईँको भार भएन अथवा लोड थाम्न सक्ने क्यापासिटी भएन अनि त्यस कारणले त्यो कारणले गर्दाखेरि हाम्रा पहाड़हरू चाहिँ के भने अथवा हिमालहरू चाहिँ के भयो भने एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ र त्यो कुरा चाहिँ हाम्रो पछिल्लो यो के भन्छ भोटेकोसीको डिजास्टर जुन छ त्यो बेलाको चाहिँ हामीले अहिले प्रिलिमिनरी भनिरहेको छौँ त्यसको अध्ययन गर्दा पनि यी कुराहरू चाहिँ हामीले देखिरहेका छौँ त्यो कारणले गर्दाखेरि भौगर्भिक हिसाबले भन्दाखेरि चाहिँ जुन पहिलादेखि नै हुँदै आएको भौगर्भिक प्रक्रिया त छँदैछ त्योभन्दा बाहेक पछिल्लो समयमा चाहिँ बरफहरू पग्लिने जाँदाखेरि ढुङ्गा चट्टान र बरफको बीचको चाहिँ जुन बााउन्ड्रीमा ग्यापहरू आयो त्यसले गर्दाखेरि चाहिँ धेरै समस्याहरू आएको जस्तो चाहिँ हामीले देख्न सक्छौँ।
1: तपाईँले मेलम्ची बाढी आउँदाखेरि त्यसको बारेमा अध्ययन गर्नुभयो भोटेकोसी बाढीको पनि अध्ययन तथा त्यसका तथ्याङ्क विश्लेषणहरू काम गर्नुभएको छ एकजना सक्रिय भूगर्भविदको हिसाबले चाहिँ सबै बाढीहरूलाई प्रायः पछ्याइ रहनु भएको छ। यस वर्ष भोटेकोसी र बुढी गण्डकी बाढी लगायत यी गएका वर्षहरूका बाढी बीचको घटनाक्रम कारणमा केही समानता छ कि भिन्नता छ अनि यो अहिले तपाईँले जोड्नुभएको विपदको कुरा जुन अलिक बढ्यो त्यसमा चाहिँ कतिको समानता छ?
0: मैले चाहिँ विशेष गरी 2012 सेती फ्लडदेखि नै त्यसपछि भएका घटनाहरूलाई चाहिँ मैले सूक्ष्म रूपमा हेर्दाखेरि चाहिँ के छ भने धेरै जसो जति पनि यो यस्ता खालका विपदहरू भएको छन् पछिल्लो समयमा त्यो चाहिँ मिल्दाजुल्दा नै प्रकृतिका छन्। जस्तो उदाहरणलाई हामीले अहिले पछिल्लो भनेको चाहिँ भोटेकोसीको चाहिँ एकदम ठूलो डिजास्टर भयो ठूलो चाहिँ तपाईँ माउन्टेन कोल्यास भएको भयो तर त्यो र थामेमा हामीले हेर्छौँ भने अब थामेमा पनि नर्मली के भएको भनेर चाहिँ अहिलेसम्म भनौँ न पत्ता लागेको छ भन्दाखेरि त्यहाँ चाहिँ ठूलो चट्टान चाहिँ बरफको मात्रा कति थियो भन्ने चाहिँ अलिकति अन्डोल छ तर ठूलो चट्टान चाहिँ हिमतालमा बजारिँदाखेरि त्यहाँबाट पहिरो गएर चट्टानी पहिरो जाँदाखेरि त्यहाँ बजारेर ताल चाहिँ अस्थिर बन्यो र त्यो सँगैको अर्को तलतिर रहेको अर्को ताललाई त्यसको असर पर्यो र तल्लो ताल पनि त्यहाँबाट के भने फुट्यो र त्यो कारणले तलतिर बाढी आएको भनेर चाहिँ यसरी अध्ययनले त्यस्तो देखाइरहेको छ अहिले पछिल्लो टाइमको कुरा गर्दाखेरि। अब मेलाम्चीको हामीले कुरा गर्छौँ भने मेलाम्चीमा चाहिँ माथितिर हिमालतिर चाहिँ अब ठ्याक्कै चाहिँ अझै पनि त्यसको अनुसन्धानका निचोडहरू अझै पनि पत्ता लगाउनु पर्ने अझै जरुरी जस्तो देखिन्छ तर मुख्य त्यसमा पनि भएको चाहिँ के थियो भने हिमाली भागमा चाहिँ ग्लेसियर सहितको अथवा चाहिँ तपाईँको बरफ सहितको अथवा हामीले पर्माफ्रोस्ट पनि भन्छौँ पर्माफ्रोस्ट सहितको चाहिँ जमिन चाहिँ अस्थिर बनेर त्यहाँ चाहिँ ठूलो पहिरो गएर अनि पहिरो गएपछि खोला थुनिएर तलतिर बाढी आएको र त्यो पनि बेला बेलामा यस्तै घटनाहरू भनौँ न दोहोरिरहेका अरू पनि घटनाहरू हामीले देख्न सक्छौँ। भनेपछि यसमा समानता हामीले के देख्छौँ भन्दाखेरि अथवा सेती नदीकै हामीले कुरा गर्छौँ भने सेती बाढी भनेको 2012 हेर्दाखेरि यो चाहिँ के हुन्छ अन्नपूर्ण रेन्जमा चाहिँ ठूलो चट्टान सहितको बरफ चट्टान बरफ हो यो र हाम्रो के अरे भोटेकोसीको त लगभग मिल्दोजुल्दो नै हामीले पाउँछौँ। त्यो चाहिँ के छ भने चट्टान र बरफ सहितको चाहिँ पहाड नै के भने खसेको त्यहाँ पनि होइन खालि के हो त भन्दाखेरि त्यसको स्केल जुन छ अहिलेको भोटेकोसीभन्दा अलिकति सानो भएको कारणले गर्दाखेरि त्यो लेभलको बाढी चाहिँ आएन तर त्यो दुईटाको प्रकृति ठ्याक्कै उस्तै देखिन्छ। अनि मेलाम्चीको कुरा चाहिँ हामीले यसरी देखिरहेको छौँ भने बीचबीचमा चाहिँ जुन अन्य घटनाहरू पनि घटिरहेको छ त्यसको मिल्दोजुल्दो कुरा भनेको के हो त भने सबै यी घटनाहरू भनेको हायर हिमालय अथवा चाहिँ तपाईँको हामीले भन्दाखेरि चाहिँ के हुन्छ उच्च हिमाली भाग जुन छ त्यो ठाउँमा बरफ हिउँ चट्टान र चाहिँ डेब्रिसहरू जुन छ तिनीहरू अस्थिर बनेर तलतिर चाहिँ डिजास्टर भएको अथवा त्यसलाई हामीले क्यास्केडिङ हजार पनि भन्छौँ तलतिर आउँदाखेरि एउटाले अर्को प्रकोपलाई निम्त्याउँदै अथवा माथिबाट पानी ठूलो मात्रामा बग्यो तलतिर खोला थुनियो खोला थुनेपछि फेरि अझै ठूलो मात्रामा पानी बग्यो त्यो पानीले फेरि तल दायाँमा चाहिँ कटान गर्यो फेरि भुछिया गर्यो त्यसले पहिरोहरू ल्यायो डेब्रिस चाहिँ बढ्दै गयो अनि तल आउँदाखेरि चाहिँ तपाईँको सेडिमेन्टेसन बढेर बाढीको चाहिँ एकदम ठूलो उग्र रूप चाहिँ हामीले देख्यौँ भन्ने कुरामा चाहिँ समग्र रूपमा हेर्यो भने यो सबै प्रक्रिया चाहिँ हिमाली क्षेत्रमा भएका भौगर्भिक प्रक्रिया र त्योसँग जोडिएको बरफ हिउँ र पानी होइन यो तीनटाको चाहिँ संयुक्त प्रक्रियाबाट चाहिँ अस्थिर बन्दै यस्ता घटनाहरू घटेको चाहिँ हामीले देख्छौँ।
1: यसरी हेर्दाखेरि सेती बाढी एउटा भयो, सँगसँगै पछिल्ला यी पाँच वर्षमा आएका बाढीहरू सबैलाई हेर्दा हाम्रो नेपालको हिमाल र पहाड़हरू विगतको तुलनामा तपाईँले भन्नुभयो जस्तो अस्थिरता भएको र जोखिम बढ्दै गएको छ भन्ने हामीसँग पर्याप्त उदाहरण अब चाहिँ भयो होइन, हामीले भन्न सक्ने अवस्था भयो नेपालका यी पहाड़हरूमा अस्थिरता बढ़्यो अथवा हिमालहरूमा अस्थिरता बढ़्यो जोखिम बढ़्यो भन्नलाई।
0: हजुर, अब यसको लागि के छ भने हामीले अहिलेको जुन घटनाहरू घट्यो त्यसबाट हामीले अहिले चाहिँ प्रिलिमिनरी भनौँ न तत्कालीन हिसाबले हेर्दाखेरि सरसर्ती हामीले निकाल्दाखेरि त्यो कुराहरू हामीले देखिया छ भने अझै यसलाई गर्नुपर्ने एउटा जरुरी चाहिँ के छ भने हामीले साइटमा नै गएर जुन ठाउँमा चाहिँ यो घटनाहरू घटेका छन् यो सुरुवात भएको छ त्यो ठाउँमा नै हामी गएर त्यहाँ भएका चट्टानको र त्यहाँ चाहिँ बरफको र हिम नदीहरूको ती सबैको चाहिँ अध्ययन गर्नुपर्ने एउटा जरुरी चाहिँ हामीले देखिरहेका छौँ। तर हाम्रो पछिल्लो अध्ययनले पनि के देखाएको छ भने जस्तो भोटेकोसीमा हामीले हेर्छौँ भने लाङटाङ लिरिङबाट जुन स्टार्ट भएको छ जुन चट्टानी हिम पहिरो हामीले भनिरहेको छौँ त्यसमा चाहिँ के थियो भन्दाखेरि धन्य 2017 हामीले स्टडी गर्दाखेरि 2017 यता हेर्दाखेरि नै त्यो चट्टानहरू चाहिँ एकदमै डिफर्मेसन हामीले भन्छौँ त्यो चाहिँ पहिलाको जस्तो थिएनन्, कति ठाउँमा चाहिँ चट्टानहरू कुहिएको देखिएको छ, कति ठाउँमा टुक्रा परेको देखिएको छ अनि जोर्नीहरू भएको अथवा क्र्याकहरू थुप्रो मात्रामा देखिएको छ भने त्यहाँ चाहिँ के छ भने जमिन पनि डिफ्रेन्ट डिरेक्सनमा एउटा मात्रै दिशामा त छैन तर माथि त जाने कुरा भएन तल अथवा दायाँ बायाँ चाहिँ विचलित भएको अथवा त्यहाँ सरेको होइन अथवा डिस्प्लेसमेन्ट हामीले भन्छौँ डिस्प्लेसन भएको देखिएको छ। अनि त्यसको आधारमा चाहिँ हामीले के भन्न सक्छौँ भन्दाखेरि यो प्रक्रिया चाहिँ अहिले भएको घटनामा जसरी हामीले देखेका छौं त्यस्तै अन्य प्रकृतिका यस्तै खाले अन्य ठाउँमा पनि यस्तै घटनाहरू घटिरहेका छन् अथवा यस्तै हाम्रो प्री कन्डिसनिङ भन्छौं अथवा यस्तै घटनाहरू घटाउनलाई त्यहाँ चाहिँ तयारी गरिरहेको छ होइन, पहाड़मा चाहिँ हाम्रो चट्टान बरफ यो सबैले चाहिँ त्यहाँ तयारी गरिरहेका छन् भन्ने कुरा चाहिँ हामीलाई बुझ्नलाई चाहिँ यी घटनाहरू चाहिँ काफी छ भन्न चाहिँ सकिन्छ।
1: मेलम्ची नै भनौँ अथवा भोटेकोसी बुढी गण्डकी यो आसपासमा बाढ़ी अलिकति बढ़ी जानुमा 72 सालको भूकम्प गोर्खामा गएको थियो त्यसले हल्लाएको अथवा त्यसको कारणले अस्थिरता बढ़ेको भनेर कतै जोड्न सकिने अवस्था तपाईँ एकजना भूगर्भविद हिसाबले देख्नुहुन्छ कि देख्नुहुन्न?
0: यो चाहिँ सकिन्छ, धेरै ठाउँमा देख्न सकिन्छ। किन भन्दाखेरि 72 सालको भुइँचालोले जति ठाउँमा चाहिँ ठूलो पहिरोहरू ल्याइहाल्यो त्यो पहिरो त हामीले देख्यौं होइन, तर हामीले नदेखेको कुरा चाहिँ के छ भने पहाड़मा भुइँचालोले गर्दाखेरि परेका ठूल्ठूला चिराहरू कति ठाउँमा चिरा परेका कुराहरू र कति ठाउँमा भङ्गै भएका कुराहरू जुन मानव बस्तीको वरिपरिसम्म त हामीले केही देख्यौं होला त्यो पनि हामीले सबै निकाल्न सक्यौँ कि सकेनौँ भन्ने एउटा कुरा छ भने त्योभन्दा माथिल्लो भागमा त हामीले अध्ययनै गरेनौँ नि त। त्यो ठाउँमा चाहिँ अफकोर्स हाम्रो पहिरोहरू त देखिए, पहिरो गएको 72 सालको भुइँचालोपट्टि गइसकेका पहिरो त हामीले देख्यौँ र यहाँ पहिरो गए पनि भन्यौँ, तर हामीले नदेखिएको कुरा भने चाहिँ के हो त भन्दाखेरि अहिले भने जस्तै पहिरो जानलाई तयारी अवस्था जुन बनायो त्यसले त्यो भनेको चाहिँ ठूल्ठूला चिराहरू भङहरू होइन अथवा चाहिँ जुन त्यसको हल्लावटको कारणले गर्दाखेरि जमिन चाहिँ के खुकुलो भयो, जुन पहिला चाहिँ अलिकति बलियो भएर बसेको जमिनहरू चाहिँ खुकुलो भयो, त्यस्तै पहिला ती पहाड़हरूमा अथवा हिमाली भागमा भएका जुन चट्टानी भूभागहरू छ त्यहाँ भएका जुन क्र्याकहरू हामीले भन्छौँ चट्टानमा क्र्याकहरू अथवा फ्र्याक्चर्सहरू होइन अथवा दरारहरू त हुन्छ नै, तर त्यो दरारहरूमा चाहिँ के हो त भने त्यो कम्पनले गर्दाखेरि यसलाई चाहिँ कमजोर बनाइदिएको र त्यसपछि चाहिँ आकाशको पानी र जलवायु परिवर्तनको कारणले गर्दाखेरि बरफ पग्लिने कारणले गर्दाखेरि जुन पानीहरू निस्क्यो त्यसबाट त्यो पानीहरू चाहिँ त्यो क्र्याकहरूबाट जमिन मुनि छिरेर अनि त्यो पानीले चाहिँ तलभित्र छिरेपछि उसले के भयो पुस गर्दै अनि जमिनलाई अस्थिर गरेको हुन सक्ने सम्भावना चाहिँ म्याक्सिमम छ, यो चाहिँ धेरै सम्भावना छ र त्यो कारणले गर्दाखेरि यो जोखिम चाहिँ अहिले बढेर धेरै घटनाहरू चाहिँ यो फ्रिक्वेन्सी भनौँ छिट्टी छिट्टी भइरहेको छ यहाँ भनौँ 2-3 वर्षको बीचमा अथवा वर्षेनी पनि कति केसमा भइरहेको छ भने यो बढ्नुमा चाहिँ 72 सालको भुइँचालो चाहिँ पक्कै पनि एउटा कारण हुनुपर्छ। तर यसलाई प्रमाणित गर्नको लागि चाहिँ हाम्रोमा एकदमै कमजोरी भनेको चाहिँ अहिले के छ भने हामी जुन उच्च हिमाली भूभागमा जहाँ चाहिँ यो सुरुवात हुने ठाउँहरू छ त्यो ठाउँमा गएर साइटमा नै गएर चाहिँ अध्ययन गरिसक्न सकेको अवस्था चाहिँ छैन र नभए चाहिँ पक्कै पनि 72 सालको भुइँचालोले धेरै हदसम्म चाहिँ यसलाई चाहिँ उक्साएको छ भने चाहिँ हामीले सक्छ।
1: पछिल्लो समय हिमाली पहाड़ी क्षेत्रका नदीहरूमा आएको बाढ़ीमा चाहिँ त्यसको कारण हामीले खोज्दै जाँदा निकै माथि हुन्छ हिम नदीकै छेउमा अथवा पहिरो पनि निकै माथि गएको, यसरी हेर्दाखेरि नदी कसरी थुनियो गिग्रान कहाँबाट आयो भनेर यी किसिमका वैज्ञानिक कारणहरू पत्ता लगाउनु कतिको आवश्यक छ?
0: एकदमै आवश्यक छ, किन भन्दाखेरि जति पनि घटना घट्छन् घटनाले विपद ल्यायो मान्छेको ज्यान लयो सम्पत्तिको क्षति भयो यो सबै त भइहाल्यो होइन, हाम्रो चाहिँ पूर्वाधार सबै सखाब भयो यो सधैँछ, तर जुन सुकै घटनाबाट पनि केही पोजिटिभ कुरा हेर्नुपर्छ भन्ने चाहिँ हाम्रो जुन पहिलादेखि भन्ने चलन छ त्यसमा चाहिँ यस्ता घटनाबाट चाहिँ हामीले सिक्ने भनेको भविष्यको लागि हामी तयार हुनुपर्ने हो होइन, अनि भविष्यको लागि तयार हुनको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि यस्ता घटना किन घट्यो होला कसरी घट्यो होला कहाँबाट घट्यो होला यसको मुख्य कारण के होला भन्ने पत्ता लगाउन सक्यो भने अब हामीलाई के शैली हुन्छ भविष्यको लागि चाहिँ यो विपद अथवा जोखिमको न्यूनीकरणको लागि चाहिँ हामीले के चाहिँ सजिलो हुन्छ भन्दाखेरि यो जुन घटनाहरू घटेका छन् त्यस्तै भूगर्भ भएका अथवा भू बनोट भएका अन्य ठाउँहरू हुन्छन् त्यो ठाउँहरूमा जुन हामीले पत्ता पनि लगाइसकेका छौँ कुन ठाउँ चाहिँ यस्तो हुनसक्छ भनेर जस्तो भौगर्भिक नक्साहरू बनेका छन् त्यो भौगर्भिक नक्साहरूको आधारमा यो ठाउँको भू बनोट र अन्य उस्तै खालका भू बनोट भएको क्षेत्रमा चाहिँ भोलि फेरि यस्तै घटना घट्न सक्छ है भन्नुको लागि चाहिँ हामीलाई के भन्छ भने एउटा वार्निङ हुन्छ र हामीले चाहिँ त्यो ठाउँमा गएर अध्ययन पहिला नै गर्न सक्यौं र त्यहाँ चाहिँ जोखिम मूल्याङ्कन गर्न सक्यौं र जोखिमलाई घटाउने कामहरू गर्न सक्यौं भने त भविष्यमा यस्तै घटनाबाट हुन सक्ने क्षतिहरू छ त्यसलाई घटाउन सकिन्छ नि त त्यो कारणले गर्दाखेरि यो अहिलेका घटनालाई चाहिँ हामीले के मात्र हेरेर भएन भन्दाखेरि यसबाट क्षति भयो यति भयो भने चाहिँ हामी पूर्वमा हात लाएर बस्ने अथवा चाहिँ यो प्रकृतिले यस्तो गर्यो अथवा भगवान्ले यस्तो गर्नुभयो भन्ने कुरा सुनिहाल्यो भने यो मेल खाँदैन यो भनेको चाहिँ के छ भने धेरै हदसम्म चाहिँ हाम्रै कारणले भलै चाहिँ नेपालले नै त्यसमा कति कन्ट्रिब्युसन गर्यो भन्ने कुरा थाहा छैन होला एकदमै कम छ नगर्ने होला तर ओभरअलमा भन्दाखेरि संसारभरिका मान्छेहरू जुन एक्टिभिटी हामीले इन्डस्ट्रियलाइजेसन गरिरहेका छौँ अथवा चाहिँ धेरै चाहिँ सहरीकरण भइरहेको छ यो सबै कारणले गर्दाखेरि चाहिँ के छ भन्दाखेरि यो चाहिँ भएको हो त्यस कारणले यसलाई प्राकृतिक हिसाबले अथवा प्रकृतिले यस्तो गर्यो भनेर बस्न मिल्ने अवस्था पनि छैन र अर्को भनेको चाहिँ भगवान्को कारणले भन्ने अवस्था पनि छैन कुरा चाहिँ के हो त भने हाम्रा नीति पनि त्यो अनुसारले बनाउन नसक्दाखेरि र जोखिमको मूल्याङ्कन गर्न नसक्दाखेरि यस्ता घटनाहरूबाट चाहिँ हामीले पाठ सिक्न नसक्दाखेरि चाहिँ अथवा यसबाट हामीले तयारी गर्न नसक्दाखेरि धेरै क्षति चाहिँ भइरहेको कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले सकारात्मक हिसाबले भोलिको लागि तयारीको लागि चाहिँ हामी बस्नुपर्छ
1: यी भनिएका यी कहाँबाट शुरू भयो कसरी थुनियो गेग्रान कहाँबाट आयो भन्ने किसिमका वैज्ञानिक तथ्यहरू चाहिँ प्राविधिक कुराहरू चाहिँ केवल वैज्ञानिक अध्ययनका लागि मात्रै होइनन् आम नागरिक र भविष्यको पूर्व चेतावनीसँग पनि जोडिएको छ भनेर तपाईँले भन्नुभयो त्यो कुरा चाहिँ हाम्रो नीति निर्माण क्षेत्रमा बुझाउन सकिएको छ कि छैन र त्यहाँबाट बुझेर त्यो अनुसारको नीति निर्माण अब चाहिँ अवलम्बन गर्नु कतिको आवश्यक छ
0: एकदमै आवश्यक छ हामी त धेरै पहिलादेखि नै गरिरहेको यो विषयमा चाहिँ होइन विशेष गरी नेपालमा चाहिँ हामीले के चाहिँ बुझ्न जरुरी छ भने पहिलादेखि नै भूगर्भको जुन पाटो छ त्यसको अध्ययन चाहिँ एकदमै कमजोर हुँदै आएको र यो भौगर्भिक अध्ययनको पाटो चाहिँ एकदमै कमजोर ओभरअलमा भन्दाखेरि नेपालमा अध्ययनको पाटो नै सबै कमजोर छन् त्यो मध्ये पनि भौगर्भिक अध्ययनको पाटो चाहिँ पहिलादेखि नै एकदमै कमजोर भइरहेको अवस्था हो होइन यसको चाहिँ एउटा ज्वलन्त उदाहरण चाहिँ हामी कसरी भन्न सक्छौँ भने सरकारी निकायबाट अथवा उहाँले चाहिँ पर्याप्त मात्रामा यसलाई ध्यान दिनुभएको छैन भन्ने कुरा चाहिँ अहिलेसम्म पनि भएको छैन भन्ने कुरा चाहिँ जस्तो सड़क विभागमा जहाँ चाहिँ तपाईँको पूर्वाधार विकासको र सड़क निर्माणको चाहिँ मुख्य जिम्मा चाहिँ लिनुभएको संस्था छ सरकारी निकाय हो त्यो ठाउँमा अहिलेसम्म भूगर्भविदलाई एउटा त्यहाँ कति इन्जिनियरहरू हुनुहुन्छ होला तर एकजना पनि भूगर्भविदको त्यहाँ चाहिँ पोस्टिङ छैन दरबन्दी छैन अब भनेपछि के हुन्छ भन्दाखेरि यो भूगर्भलाई त जति बेला घटना घट्छ अनि त्यसपछि मात्रै भूगर्भविदहरू अथवा भूगर्भसम्म जानेका मान्छेहरूलाई ल यहाँ के भयो भनिदिनु पर्यो भन्ने कुराहरू यस्तो आएको चाहिँ हामीले देखिरहेका छौँ भने त्यो एउटा उदाहरण मैले त्यहाँ मात्रै मैले तपाईँलाई दिन खोजेको अर्को पाटो के हेर्यो भने जस्तै स्थानीय निकाय हामीले भन्यो भने स्थानीय निकाय भने त यो विपद सम्बन्धी सेक्टरमा र अहिले चाहिँ पूर्वाधार विकासमा पनि स्थानीय सरकारहरूको ठूलो रोल छ होइन त्यहाँ चाहिँ पनि तपाईँले हेर्नुभयो भने चाहिँ पर्याप्त मात्रामा कुनै पनि प्राविधिकहरू छैनन् र कुनै पनि ठाउँमा तपाईँको भूगर्भविदलाई त पोस्टिङ दरबन्दी त्यहाँ पनि राखिएको छैन भनेपछि के छ भन्दाखेरि एउटा सेन्ट्रल गभर्मेन्टको हिसाबले हेर्दाखेरि पूर्वाधार निर्माण गर्ने ठाउँमा पनि भूगर्भविदलाई ठाउँ छैन भने स्थानीय तहमा पनि ठाउँ छैन त्यस्तै अब अर्को चाहिँ कुरा के आउँछ भन्दाखेरि जस्तो विपद प्राधिकरणहरू भन्यो भने त्यहाँ पनि पर्याप्त मात्रामा जुन पछि बन्यो विपद प्राधिकरणले चाहिँ विभिन्न खाले पहिरोदेखि लिएर योसँग जोडिएका अहिलेका जस्ता घटना क्यास्केडिङवाला घटनाहरू हेर्नुपर्छ त्यो ठाउँमा पनि हामीले हेर्यौँ भने के छ भने भूगर्भविदहरू एक दुईजनाको छन् त छ होला तर पर्याप्त मात्र त्यहाँ पनि छैन अब भनिसकेपछि के छ भन्दाखेरि यो पाटोमा चाहिँ हाम्रो सरकारी निकायहरूले नीति निर्माताहरूले नै भन्नु पर्ला नीति निर्माताहरूले चाहिँ पर्याप्त मात्र ध्यान नदिएको र यो विषयलाई ओझेलमा पारिएको अथवा यसलाई चाहिँ भगवानकै कारणले भएको भन्ने बुझाइको आधारमा योभन्दा अगाडि बढ्न हामीले सक्दै सक्ने अवस्थाै होइन यो त जसरी पनि हुने नै हो यहाँ चाहिँ तपाईँको अध्ययन गरे पनि पूर्व तयारी गरे पनि जे गरे पनि हुने के हो र भनेर चाहिँ बुझेको जस्तो हामीले देख्छौँ अब तर त्यो परिपाटी चाहिँ यदि हामीले तोड्न सकेनौँ भने चाहिँ अहिले भर्खरका दुईटा जुन ठूला घटना भए यिनीहरूले त हामीलाई एकदम वार्निङ एउटा चाहिँ के दिइरहेको छ भन्दाखेरि ल है हाम्रो हिमाली क्षेत्रबाट जुन चाहिँ बम विस्फोट जस्तो भएर पहाड़हरू खस्ने र त्यसबाट सिर्जित अरू बाढी जन्ने घटनाले जति पनि क्षति भइरहेको छ यसले चाहिँ तिमीहरूले अहिले सजग भएन भने भविष्यमा यो बढ्दै जाने हो त्यो घट्नेवाला चाहिँ छैन भन्ने कुरा चाहिँ अहिले देखाइरहेको चाहिँ देखिन्छ
1: पानी र पर्वत विशेष पहिलो नेपालमा अहिले हामी बारम्बार आइरहेका बाढी पहिरो सड़क भाँच्ने लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: शैक्षिक कर्जा लिन चाहनेहरुका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानु भई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाँचिने लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यो भौतिक क्षति र यसको वास्तविकताको बारेमा चर्चा गरौं। यस वर्षको मनसूनमा मात्रै देशमा 3 पटक चाहिँ ठूला बाढ़ीका घटना भए, मानवीय क्षति धेरै भयो, भौतिक क्षति एकदमै धेरै भयो। यो क्षतिको परिमाणलाई प्राकृतिक रूपमा स्वाभाविक मान्ने कि हाम्रो कमजोरीले गर्दाखेरि बढ़्यो भनेर भन्ने? अब
2: हजुर, अब यसमा चाहिँ अहिले भर्खर हामीले चाहिँ कुरा के गर्यौँ भन्दाखेरि यो किन यस्तो घटना घटिरहेको छ भन्ने कुरालाई हामीले गर्यौँ भने यो भनेको क्षतिको कुरामा चाहिँ यो धेरै जसो हदसम्म अहिले एकछिन अगाडि पनि हामीले अलिकति कुरा चाहिँ गरेका थियौँ। त्यो भनेको जुन हाम्रो बस्ती व्यवस्थापनको कुरा छ र हाम्रो चाहिँ सड़क निर्माणको जुन कुराहरू छ त्यो चाहिँ के छ भन्दाखेरि अलिकति नमिलिरहेको जस्तो हामीले देखिरहेका छौँ। उदाहरणलाई हामी के भन्छौँ भन्दाखेरि खोलाको बगर छ, 2 वर्ष अगाडि ठूलो बाढ़ी आयो, एकछिनलाई मानौँ, त्यो बाढ़ीले चाहिँ ठूलो धेरै गेग्रानहरू ल्यायो, त्यो गेग्रान थुपारेको थियो, त्यो खोला चाहिँ के हो त भन्दाखेरि 2 वर्षपछि हेर्दाखेरि अलिकति कटान गर्दै ऊ चाहिँ अलिकति तलतिर सर्यो भने त्यही बगरमा आएर हामीले बस्ती बसाउन सक्नेछौँ होइन। त्यहाँ चाहिँ कसैले यो ठाउँमा बस्ती नबसाऊ भन्ने केही पनि हामीलाई बाधा भएको केही पनि छैन भनेपछि हाम्रो एउटा उदाहरण मैले दिँदैछु। र अर्को भनेको चाहिँ जस्तो हाम्रो चाहिँ बस्ती विकास कस्तो भइदियो भन्दाखेरि कुनै हामीले पहाड़को हामीले अहिले कल्पना गर्यौँ भने पहाड़को चाहिँ फेदीमा अलिअलि बस्ती छ, त्यसपछि बीचमा गएर अलिअलि बस्ती हुन्छ, फेरि पहाड़को टुप्पामा फेरि अरू अरू बस्तीहरू छ। ओभरअलमा हेर्दाखेरि के हुन्छ भने पहाड़को फेदीदेखि टुप्पोसम्म नै हामीले बस्ती बनाइरहेका छौँ भनेपछि अब त्यो बस्तीमा भएका मानिसहरूलाई त हामीले विकासका निर्माणका कामहरू त गर्नु पर्यो, जस्तो बाटोघाटो लानु पर्यो, बिजुली लानु पर्यो, पानीको सुविधा ल्याउनु पर्यो भनेपछि त्यो सबै गर्दा गर्दै के छ भने एक भनेको मतलब यति धेरै खर्च हुन्छ हाम्रो एउटा कुरा त्यो छ भने अर्को भनेको पहाड़लाई छिया छिया बनाएर हामीले काटिरहेका छौँ भनेपछि अब यसले के गरिरहेछ भने एउटा हाम्रो जुन बस्ती बसेको छ त्यो ठाउँ नै भूगर्भलाई नै कमजोर अथवा चाहिँ भूगर्भबाट सिर्जित हुन सक्ने जुन प्रकोपहरू छ त्यसलाई निम्ताउनको लागि एकदम मिल्दोजुल्दो वातावरण हामीले बनाइदिइरहेका छौँ। अर्को कुरा भनेको चाहिँ जति पनि भूप्रयोग नीति भनिरहेको छ, भूप्रयोग नीतिमा चाहिँ बस्तीको मात्रै कुरा होइन कि अब कति ठाउँमा चाहिँ तपाईँको एकदम खेतीयोग्य जमिन छ, खेतीयोग्य जमिनमा गएर हामीले बस्ती बसाइदिन्छौँ अथवा चाहिँ जहाँ चाहिँ तपाईँले माइनिङ गरेर चाहिँ देशमा केही इन्कम गर्न सकिन्छ अथवा चाहिँ हामीले इकोनोमिक रूपमा हामीले हेर्न सक्छौँ त्यो ठाउँमा नै गएर हामीले के गर्छौँ बस्तीहरू बसाइदिन्छौँ भनेपछि ठ्याक्कै चाहिँ के मिलिरहेको छैन भने कुन जमिनलाई चाहिँ हामीले बस्ती विकासमा लगाउने, कुन ठाउँलाई चाहिँ खेतीपातीमा लगाउने, कुन ठाउँलाई चाहिँ माइनिङ गर्ने अथवा कुन ठाउँमा चाहिँ हामीले अहिले भन्ने भने हाम्रो हाइड्रो पावरको कुराहरू पनि आइरहेको छ, कुन ठाउँमा चाहिँ हामीले अरू पूर्वाधार विकासका कामहरू गर्ने त्यो कुराहरूलाई क्लियर कट चाहिँ हामीले नगर्दाखेरिसम्म जसलाई जहाँ मन लाग्यो त्यहाँ गएर बस्दिँदाखेरिसम्म यो घटनाहरूबाट हुने क्षति जुन छ त्यो चाहिँ बढ्दै जान्छ। उदाहरणलाई चाहिँ अहिले नै हामीले भने खोलाको किनारमा बस्ती नभएर तपाईँको खोलाको अलिकति माथि जुन अहिलेको रिच भनेको छ भनौँ 20-25 मिटरभन्दा माथि होइन सम्म मात्रै पनि हाम्रा बस्तीहरू भएको भए अहिले जुन बुढी गण्डकी त्योभन्दा पहिला हाम्रो चाहिँ के थियो भने भोटेकोसी थियो, भोटेकोसीको जुन डिजास्टर थियो त्यो लेभलको क्षति त हुन्थेन होला नि त। उदाहरणको लागि त्यो बस्तीको मात्रै कुरा होइन, हाम्रा चाहिँ जुन विकास निर्माणमा चाहिँ अहिले भर्खर मैले कुरा गर्थेँ हाइड्रो पावर अथवा चाहिँ हाइड्रो पावरको लागि टनलहरू बनाइरहेको छौँ त्यो चाहिँ एउटै रिभर बेसिनमा चाहिँ 12-13 अथवा 10-11 अथवा 8-10 होइन अनि त्यत्रा चाहिँ तपाईँले हाइड्रो पावरहरू कसरी इन्भेस्ट गरिरहेछौँ हामीले भन्ने अर्को एकदम इम्पोर्टेन्ट कुरा छ। त्यसमा पनि के छ भने जोखिमको पुरापुर मूल्याङ्कन नगरिकन भनेको मतलब उपल्लो तटमा के हुँदैछ के हुनसक्छ भन्ने कुराको राम्रोसँग अध्ययन नगरिकनै हामीले क्यास्केडको रूपमा चाहिँ हामीले के गरिरहेको छौँ हाइड्रो पावरका प्लान्टहरूलाई राखिरहेको छौँ होइन। अब भनेपछि त जल विद्युत निकाल्ने भन्दा पनि कसरी यो दिगो हुनसक्छ भन्ने कुरालाई त चटक्कै बिर्सेको हामीले देख्यौँ नि त। यो चाहिँ एउटा भनेको जमिन उपयोगको कुरा छ भने अर्को भनेको हाम्रो पूर्वाधार विकासमा चाहिँ हाम्रो सोच अथवा हामीले पर्याप्त मात्रामा चाहिँ अध्ययन गर्न नसक्दाखेरि क्षति भइरहेको हो। त्यो कारणले गर्दाखेरि यो जति पनि अहिले क्षति भएको छ त्यो प्राकृतिक हिसाबले मात्रै भएको क्षति कुनै पनि हालतमा होइन। यो चाहिँ के छ भने हामीले अलिकति बेनिफिट अफ डाउटको हिसाबले हामीले हेर्दाखेरि चाहिँ यो भोटेकोसीवाला जुन थियो त्यसमा चाहिँ अनएक्सपेक्टेड भनेर जुन भनिएको छ त्यो अब यसबाट त हामीले लेसन त लर्न गर्नु परिहाल्यो परिहाल्यो। र त्यसमा पनि के छ भने खोलाको ठ्याक्कै नजिक गएर बगरमा अहिले हामीले भने जस्तै बगरका हाम्रो टेरेस लेभर भन्छौँ 1-2-3 भनेर हामीले भन्छौँ त्यहाँ नै गएर हामीले बस्ती बसाइदिन्छौँ घरहरू बनाइदिन्छौँ भने त त्यो त बाढी आउँदाखेरि जाने नै भनेर बनाएको हो जस्तो
1: तपाईँले भन्नुभयो। जस्तै भोटेकुसीमा ठूलो बाढी आयो एउटा कुरा मानौ, तर बुढी गण्डकमा आएको बाढीले नै मोटर भेल पुल दुईटा बगायो होइन, त्यसै गरी थामेमा आएको बाढीले सानै बाढी हो तर अलि तल झरेर निकै तल गएर दुधकुसी नदीको एउटा पुल भत्काइदियो। भनेपछि हाम्रा ती संरचनाहरू अर्थात हामीले त्यहाँ प्राविधिक रूपमा इन्जिनियरहरूले नक्सा बनाउँदै गर्दा अथवा त्यहाँको लागि काम गर्दै गर्दाखेरि पनि ती कुनै पनि अनुमानहरू गरिँदैन नि कि यति ठूलो बाढी आउँछ यतिसम्म चाहिँ गर्नुपर्छ भन्ने कुरा।
2: हजुर, अब त्यो चाहिँ यस्तो छ, नर्मली के छ भने सड़कको केसमा त हामीले पहिलेदेखि भन्दा आएको अझै पनि त्यस्तै कुरा छ, भनेको डोजर ड्राइभर इन्जिनियर भन्छौँ, भनेको इन्जिनियर साहबहरू हुनुहुन्छ, तर नर्मली त्यहाँ रोल कसको हुन्छ भने डोजर ड्राइभरको हुन्छ भनेर विशेष गरी ग्रामीण सड़कमा त्यस्तो छ भने अब सेन्ट्रल लेभलबाट सड़क विभागले बनाउने सड़कहरूमा पनि धेरै ठाउँमा चाहिँ हाम्रो त्यो डिजाइन चाहिँ एकदम मिलाएर बनाएको चाहिँ देखिँदैन। हाम्रो जस्तो भूकम्पीय जोखिम बढी भएको देशमा भूकम्पको तरङ्ग आउँदाखेरि हामीले चाहिँ जुन पहाडलाई काटिसक्यौँ, काटिसकेपछि कत्रो हाइटमा चाहिँ हाम्रो पहाडलाई राख्ने, कति एङ्गलमा काट्ने, होइन कति भिर बनाउने, भिजालोपन एउटा हुन्छ नि कति बनाउने, त्यो कुराको पनि लेखाजोखा नगरिकन हामीले गर्ने एउटा चलन छ भने तलबाट खोला बहिरहेको छ भने त्यो खोलाले कटान गर्दाखेरि माथिबाट अहिले हामीले पृथ्वी राजमार्गमा देखेको जस्तै जति भासिरहेको छ भासिन सक्ने सम्भावनालाई पनि खासै धेरै वास्तव नगरिकन पहाडले काट्ने र जहाँ पनि काटिदिने, अनि भौगोलिक हिसाबले सम्वेदनशील ठाउँमा पनि गएर पहाडै काटिदिने, त्यसमा चाहिँ हामी टनलमा जानुपर्छ भन्नेमा नलाग्ने भनेपछि त यो प्रविधिको हिसाबले हेर्दाखेरि नै हामी के छौँ भने पछाडि देखिरहेछ नि त। भनेपछि हामी चाहिँ नलेज नभएको पनि होइन, हामी चाहिँ ज्ञान नभएको पनि होइन, इन्जिनियर प्राविधिकहरू नभएको पनि होइन, तर जुन ज्ञान छ र सिप छ र त्यहाँ चाहिँ प्राविधिकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो विवेक र आफ्नो पढाइको कुरालाई अथवा आफ्नो नलेज र विवेकलाई चाहिँ ज्ञानलाई चाहिँ राम्रोसँग प्रयोग गरिएको छैन भन्ने कुरा चाहिँ हामीले यसबाट प्रष्ट रूपमा देख्छौँ। र त्यस्तै चाहिँ तपाईँको जस्तै पुलहरू जुन गएको छन् अब अहिलेको घटनालाई मात्रै मानेर होइन कि ओभरअलमा हामीले हेर्दाखेरि त्यसैभरि हेर्ने भने अब पुलको हाइट चाहिँ कति राख्ने त भन्ने कुरा पनि एउटा छ नि। भनेपछि अब खोलामा चाहिँ उदाहरण लागि 100 वर्षको बाढी अथवा 200 वर्षको बाढीको हामीले इमाजिन गरेर यदि तपाईँले चाहिँ पुलको हाइट बनाउन सक्यो भने धेरै बाढीहरूबाट हुने क्षति जुन छ पुलमा हुने क्षति त्यसलाई चाहिँ हामीले बचाउन सक्छौँ नि। तर हामीले चाहिँ के हुन्छ भने थ्योरिटिकली भन्दाखेरि चाहिँ यो सबै कुराहरू गइन्छ भनेर जुन भनिरहेको छ, फिल्डमा गएर अध्ययन गर्दाखेरि धेरै ठाउँमा यस्तो नभएको हामीले चाहिँ पाइरहेका छौँ। जस्तो पृथ्वी हाइटमा चाहिँ सन् 1993 अलिकति पहिलाको कुरा हो, अहिले पनि खासै धेरै चेन्ज भएको छैन, मा चाहिँ जति हाइवेमा चाहिँ धेरै पुलहरू बगाएको थियो 1993 जुन सेन्ट्रल नेपाल क्लाउड बर्स्ट भन्थ्यो हामीले त्यो बेला चाहिँ धेरै पुलहरू भएको थियो। हामीले चाहिँ हेर्दाखेरि के छ भने पुलको हाइट चाहिँ यति कम राखेको थियो होइन, त्यो कारणले गर्दाखेरि त्यो बाढीले चाहिँ लगेको भन्ने कुरा छ होइन। अब भनेपछि के छ भने हाम्रो जुन जति तपाईँले चाहिँ सतर्कता अप्नाएर जे जे प्यारामिटर्सहरू चाहिँ हामीले स्टडी गरेर अनि त्यसको आधारमा हाम्रो डिजाइन गर्नुपर्ने हो हाम्रा पूर्वाधार निर्माण गर्दाखेरि, त्यो कुरामा चाहिँ हामी एकदम राम्रोसँग चाहिँ फलो गरेका छैनौँ भन्ने कुरा छ यसबाट।
1: यसमा कतै न कतै हाम्रो इन्जिनियरिङ जुन शिक्षा छ यो शिक्षामा भएको कोर्स पनि हाम्रो भूगोल सुहाउँदो छैन कि, अथवा उनीहरूलाई अध्ययन गर्दाखेरि हाम्रो भूगोल हाम्रोमा चाहिँ यही यस्तो किसिमको जोखिम हुन्छन् र यतिसम्मको चाहिँ बनाउनु पर्छ भन्ने छैन कि, अथवा हाम्रो प्राविधिक जनशक्ति चाहिँ प्रशासन अथवा राजनीतिको प्रेसरमा काम गर्छ कि, केही न केही त होला त्यहाँ, नत्र त कम्तीमा ठूला त्यस्तो बाढी आउन सक्ने ठाउँमा बीचमा पिल्लर भएका पुलको सट्टा पिल्लर नभएको हुन्थ्यो होला, अलिक उचाइ हुन्थ्यो होला।
2: पढाइको हिसाबमा चाहिँ मलाई जहाँसम्म लाग्छ मेरो आफ्नै अनुभवमा पनि, किनभने म इन्जिनियरहरूलाई पनि पढाउने ठाउँमा थिएँ पहिला भनौँ न, त्यो कारणले गर्दाखेरि र हामीले पनि त्यहाँ कोर्सहरू डिजाइन गर्दाखेरि त्यो गर्नुपर्छ भन्ने कुरा, यस्ता कुराहरूले ध्यान दिनुपर्छ भन्ने कुराहरू र उहाँहरूले चाहिँ पढ्दाखेरि इन्टरनेसनल स्ट्यान्डर्डमा नै पढिरहेको कारणले कोर्सहरू चाहिँ बिलोज पनि भएको कारणले र फिल्डलाई चाहिँ स्टडी गर्ने कुराहरू चाहिँ त्यहाँ भएको कारणले गर्दाखेरि पढ्दाखेरिको कुरामा चाहिँ मलाई त्यति साह्रो कमजोरी नहोला जस्तो लाग्छ। अफकोर्स त्यसमा चाहिँ यस्ता घटनाहरूलाई चाहिँ हामीले के हो भने जस्तो केस स्टडीको रूपमा राखेर अनि हामीले चाहिँ कुनै विद्यार्थीले प्रोजेक्ट वर्क गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ के छ भने यस्ता घटनाहरूको बारेमा प्रोजेक्ट वर्क गर्न लगाएर अनि त्यसपछि उहाँहरूलाई चाहिँ सजग गराउने है यस्तो हुनसक्छ भन्ने कुरामा चाहिँ अझै बढी सजग गराउने चाहिँ हामीले गर्न सक्छौँ एउटा पाटो छ। त्यसमा सुधार गर्नु पर्दैन भने चाहिँ होइन, त्यसलाई सुधार गर्नुपर्छ, तर यो नहुनुमा चाहिँ मुख्य कारण चाहिँ त्यो हो जस्तो मलाई लाग्दैन। या मुख्य कारण चाहिँ के हो त भन्दाखेरि हाम्रो पहिलेदेखिकै चलन भनेको चाहिँ हामीले काम गर्दै जान्छौँ अनि त्यसपछि अघिल्लो वर्ष अर्कोले गरेको हुन्छ अनि त्यसलाई हामीले फलो गर्दै जान्छौँ होइन, कन्टिन्यू गर्दै जान्छौँ होइन। त्यो कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले आफ्नो विवेक अथवा आफूले चाहिँ नयाँ कुराहरू चाहिँ हामीले खासै गर्नलाई अलि भनौँ न तत्पर नहुने, अगाडि नबढ्ने, पहिला जे गरिरहेको छ त्यो अनुसार नै गर्दाखेरि सजिलो हुने भयो। त्यस कारणले गर्दाखेरि होइन यसबाट चाहिँ यस्तो यो चाहिँ हामीले परिवर्तन गर्यौँ भने त्यसबाट यसको रिजल्ट चाहिँ राम्रो होला भन्ने कुरामा चाहिँ हामी नलागेको हो कि जस्तो चाहिँ एउटा मलाई चाहिँ लाग्छ। र अर्को भनेको नीति निर्माणमा चाहिँ कमजोरी पक्कै पनि छ, नीति निर्माणमा चाहिँ सही प्राविधिकहरू नीति निर्माण गर्ने ठाउँमा चाहिँ छैनन् भन्ने कुरामा चाहिँ म चाहिँ प्रष्टै छु। अहिले मैले यहाँलाई भूगर्भविदको एउटा कुरा गरेँ भने किनभने भूगर्भविद भनेपछि अहिलेलाई के मात्रै भन्नु भएन भने भूगर्भको उनीहरूले जानेछन् मात्रै भन्नु भएन कि अहिले हामीले जति घटना घटिरहेका छन् यो विपदका घटनाहरू भइरहेछ त्यसलाई न्यूनीकरण गर्नको लागि तिनीहरूको चाहिँ ज्ञानलाई चाहिँ प्रयोग गर्ने भन्न खोजेको र त्यो सँगसँगै ढुङ्गामा गिटी बालुवादेखि हाम्रो देशमा त धेरै कुरा छन् त कन्स्ट्रक्सन मेटेरियल भनिरहेको छ निर्माण सामग्रीको कुरा भनिरहेको छौँ होइन अनि त्यो सबै कुराहरूलाई पनि समग्र रूपमा चाहिँ उहाँहरूको ज्ञानलाई प्रयोग गर्न नसकेको भनिरहेको अवस्थामा चाहिँ यो कुराहरूलाई चाहिँ पोलिसीमा चाहिँ कमजोरी भएको चाहिँ देखिन्छ।
1: पछिल्लो समयमा यो नदी करिडोरबाट ठूला ठूला सड़क बनाउने क्रम चाहिँ होड चलेको छ र पछिल्लो समयमा अझै मध्य पहाड हुँदै माथिल्लो पहाड़सम्म पनि नदी करिडोरबाट बाटो खोल्ने कुरामा चाहिँ हाम्रो विशेष गरी राजनीतिक कर्मीहरूले चाहिँ एकदमै ठूलो सपना बाँडेको पाइन्छ। भनौँ मानव मधुतकोशीको तिरैतिर करिडोर खोलेर माथि सगरमाथाको छेउछाउसम्म ठूलो सड़क पुर्याइन्छ तराईबाट एकैछिन पुगिन्छ भन्ने किसिमका आश्वासनहरू बढ़ी बाँडेको पाइन्छ। अब त्यस्ता किसिमका कुराहरूलाई अब यी घटनाक्रमहरूबाट के सिक्नु पर्ला र हामीले सड़क बनाउँदा विशेष कस्तो ठाउँ रोज्नु पर्ला?
2: हजुर, अब विशेष गरी सड़क बनाउँदाखेरिको मुख्य कुरा भनेको चाहिँ हामीले के भन्छ दिगोपन भनेर हामीले भन्छौँ होइन। अनि त्यो दिगोपनको लागि चाहिँ अब अहिलेका घटनाले के देखाइरहेछ भने खोलाको नजिक सड़कहरू ल्याएको छौँ त्यो लेभलको चाहिँ सुरक्षित होइन भन्ने कुरा चाहिँ देखाइरहेछ। त्यसको मतलब चाहिँ कुनै पनि ठाउँमा हामीले खोलाको नजिकबाट सड़कै लानु हुँदैन भनेको चाहिँ होइन। तर हामीले त्यसको लागि चाहिँ के छ भने खोलाको डाइनामिजम हामीले भन्छौँ, खोला चाहिँ कतिको डाइनामिक छ अथवा उसको चाहिँ कटान गर्ने क्यापेसिटी के छ, बाढीबाट आएका गेग्रानहरू थुप्रिने क्रम कस्तो छ, अथवा ऊ चाहिँ शान्त खालको खोला छ अथवा के छ होइन, त्यो खालको कुराहरूलाई हामीले स्टडी नगरिकन र त्यो खोलाको छेउमा भएको जमिन कहिले बन्यो अथवा कसरी बन्यो र त्यहाँ चाहिँ तपाईँको त्यो जुन डिस्कोहरू त्यहाँ भएको हुनसक्छ त्यो कुनै बेलाको चाहिँ बगर थियो होला अथवा थिएन होला अथवा पहाड़बाट माथिबाट खसेको जुन पहिरो छ पहिरोको मेटेरियल त्यहाँ थुप्रिएर त्यो बनेको होला कि भन्ने कुरा जुन छ कसरी त्यो बन्यो होला भन्ने कुराको वास्तै नगरिकन जहाँ पनि खोलाको छेउ भेटेपछि खोलाको छेउबाट पहिरो के अरे यो सड़कहरू लाने त्यो क्रमलाई त हामीले रोक्नै पर्छ, यसले पनि पाठ सिकाएकै छ हामीलाई। र अर्को भनेको चाहिँ हामीलाई के छ भने जथाभावी पहाड़ चाहिँ काटेर सड़क बनाउनु पनि भएन र त्यो ठाउँमा चाहिँ उचित प्रविधि प्रयोग गर्नु पर्यो। उदाहरणको लागि चाहिँ हामीले भौगर्भिक हिसाबले संवेदनशील छ र भविष्यमा पहिरो जाने सम्भावना बढी छ भने हामीले पत्ता लगायौँ भने त्यो ठाउँमा चाहिँ कमसेकम पनि हामी के छ भने सबै सड़कको तपाईँको सञ्जाल भरि अथवा त्यसको चाहिँ स्ट्रेच भरि नै हामीले त्यही गर्नुपर्छ भनेको छैन। तर त्यस्तो क्रिटिकल ठाउँमा चाहिँ हामीले के गर्ने भन्दाखेरि टनलहरू सुरुङ मार्गहरू हामीले बनाउने सट्टा रूपमा सुरुङ मार्ग बनाउने अथवा हामीले भाडक भन्छौँ होइन ठूल्ठूला पुलहरू बनाउन सक्ने अवस्था के छ भन्ने त्यसको बारेमा पनि हेर्ने होइन त्यो कुरा गर्न सक्यौँ भने चाहिँ अनि के हुन्छ भने हाम्रो प्रविधि पनि अलि अगाडि बढ्छ र अहिले जुन एडक बेसिसमा हामीले काम गरिरहेछौँ त्यसबाट जुन घटनाहरू घटिरहेछ र त्यसले जति क्षति गरिरहेछ त्यसबाट चाहिँ हामीले क्षतिलाई न्यूनीकरण गर्न पनि सहयोग हुन्छ। मुख्य कुरा चाहिँ के हो त भन्दाखेरि अब हामी चाहिँ बिरामी भएर डाक्टरकोमा जानुभन्दा पहिला नै बिरामी नै नहुने होइन हिसाबले हामीले सोच्नु पर्यो नि त, सकेसम्म त गर्नु पर्यो नि होइन। अब सक्दै नसक्ने केही पनि उपाय नलाग्ने बेलामा त के लाग्दैन, तर सकेसम्म चाहिँ हामीले यस्तो कुराहरू गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: अघि पनि तपाईँले जोड्नुभयो जस्तो सड़क पुल अथवा त्यहाँ कुनै आयोजनाहरू बन्न थालेपछि मान्छेहरू त्यहाँ आमदानीको लोभमा त्यहाँ छेउमा जाने बस्ने कुराहरू निकै भएको छ। त्यस सँगसँगै सड़क बनेको ठाउँमा पहुँचको हिसाबले पनि सजिलो हुन्छ, भोलि कतै फुत्त जान सजिलो हुन्छ भनेर बेसी तिरेर झरेर घर बनाउने क्रम पहाड़ी क्षेत्रमा निकै चलेको छ। अब यो क्रमलाई घटाउनको लागि यी जोखिमहरू त देखिए हाम्रोमा प्रशस्त देखिए घटाउनको लागि कस कसले के गर्नु पर्ला? अब
2: हजुर, अब यो जोखिम घटाउनको लागि चाहिँ यो खासमा भन्दाखेरि विशेष गरी हामीले विपदको जुन कुरा गर्छौँ त्यो भनेको चाहिँ इन्डिभिजुअल हामीले व्यक्तिदेखि लिएर अनि हाम्रा सरकारी निकायहरू अथवा सरकार होइन सबै नै यसमा सम्बन्धित हुन्छन् र विज्ञहरू सबै नै सम्बन्धित हुनुपर्ने हुन्छ र मुख्यतया चाहिँ अब पहाड़ी भागमा चाहिँ जुन पछिल्लो टाइममा यस्ता घटनाहरू घटिरहेको छन् भने हामी नागरिकहरू नै सुरुमा चाहिँ आफ्नै घर वरिपरि के भइरहेको छ भन्ने कुराको चाहिँ मा चाहिँ चनाखो हुनुपर्ने देखियो। उदाहरणको लागि चाहिँ कुनै बेला ठूलो पहिरो गएको थियो भने त्यो पहिरो गएको ठाउँमा फेरि पहिरो जान सक्ने सम्भावना हुने कारणले गर्दाखेरि जस्तो अहिले बर्खा छ अथवा कुनै भुइँचालो गएको छ भने त्यसपछि हाम्रो जमिनमा के भएछ के परिवर्तन भएको छ त भनेर हामीले नै निगरानी गर्न जरुरी हुन्छ। अनि त्यो निगरानी गरिसकेपछि हामीले जे देख्छौँ त्यहाँ केही चाहिँ केही नयाँ कुराहरू हामीले देख्छौँ केही चाहिँ संकेतहरू हामीले देख्छौँ भने उदाहरणको लागि चाहिँ तपाईँको चिराहरू परेको हुनसक्छ खाल्डोहरू परेको हुनसक्छ अथवा चाहिँ पहाड़हरू कुप्रेर बसेका हुनसक्छन् होइन अथवा खोलाले बहाव चेन्ज गर्यो तलबाट बहाव परिवर्तन गर्यो खोला चाहिँ पहिला सिधा भएको खोला चाहिँ अहिले घुमिरहेको छ होइन हाम्रो बस्तीको मुनितिरबाट खोला घुमिरहेको छ भनेपछि के छ भने यी सबैले के गर्छ भने भविष्यमा चाहिँ यसले यस्तै खालको घटनाहरू ल्याउन सक्छ अथवा जमिनलाई चाहिँ अस्थिर बनाइदिन सक्छ र त्यसपछि चाहिँ के हुन्छ भनेदेखि यसबाट अहिले देखिएका घटनाहरू यस्ता खालको विपदका घटनाहरू घट्न सक्छन् भन्ने कुरा हामीलाई थाहा हुन्छ। त्यसकारण चाहिँ सबै ठाउँमा बस्ने मान्छेहरूले बस्ती बस्तीमा बस्ने मान्छेहरूले आफै नै जागरूक भएर यो कुरा चाहिँ मोनिटर गरिदिने गर्नुपर्ने एउटा देखिन्छ र त्यो भइसकेपछि उहाँहरूले रिपोर्ट रिपोर्टिङ गर्नु पर्यो स्थानीय सरकारमा चाहिँ हामीले चाहिँ भनौँ रिपोर्टिङ गर्नु पर्यो र स्थानीय सरकारले उहाँहरूले आफूले सक्ने भए उहाँहरूले त्यसको लागि होइन केही काम गर्नुपर्ने छ भने उहाँले गर्नु पर्यो होइन भने चाहिँ तपाईँले केन्द्र सरकार अथवा चाहिँ हाम्रो प्राधिकरणहरूसम्म चाहिँ उहाँहरूको अप्रोच ल्याएर त्यो ठाउँमा चाहिँ उहाँले काम गरिदिनु पर्यो एउटा भनेको चाहिँ यो पाटो भयो भने दोस्रो पाटो भनेको चाहिँ हाम्रो विकास निर्माणका हामीले भर्खर पनि कुरा गरेका छौँ जथाभावी हामीले गाउँतिर चाहिँ पहाड़लाई काट्दै सड़क बनाउने कामलाई चाहिँ बन्द गर्नुपर्छ भन्ने चाहिँ देखिन्छ यदि हामीले त्यो गर्यौँ भने चाहिँ के हुन्छ भने हामीले उदाहरणको लागि हामी के चाहन्छौँ भने हामी मान्छे सबैको स्वभाव हो मेरो घर नजिकैबाट बाटो जाओस् सो द्याट मलाई चाहिँ के छ भन्दाखेरि त्यो बाटो सड़कसम्म जानलाई होइन त आवत जावत गर्नलाई मलाई सहिलो होस् भन्ने हामीले हाम्रो त्यस्तो छ हाम्रो सोचाइ त्यस्तो हुन्छ तर त्यसले के गर्छ भने भविष्यमा चाहिँ यस्तो घटनाहरू ल्याउन सक्छ भन्ने कुरा त हामीले धेरै देखेका पनि छौँ होइन कति ठाउँमा चाहिँ तपाईँले सड़क खन्दै जानुभयो आफ्नो घरको नजिकबाट सड़क लैदिए भन्नुहुन्छ अनि सड़कबाट त्यसरी नै लैरहेको छ भने आफ्नो घर नै फेरि जोखिममा होइन पहिरो परेको चाहिँ हामीले धेरै देखिरहेका छौँ भनेपछि त्यो तरिकाबाट विकास गरेर भएन तरिकाबाट विकास गर्ने चाहिँ के हो त भन्दाखेरि कसको घरबाट अथवा कसको कहाँबाट चाहिँ नजिकबाट सड़कहरू लाने हो भन्दा पनि कताबाट लाँदाखेरि एउटा भनेको हामीले के भन्छौँ कस्ट इफेक्टिभ हुन्छ पनि भन्छौँ र अर्को भनेको दिगो हुन्छ र त्यसले चाहिँ वातावरणलाई पनि असर गर्दैन अथवा कम असर गर्छ भन्ने कुरा त हामीले हेर्नु पर्यो नि त अनि त्यो तरिकाबाट हामीले विकास निर्माण काम पनि त्यसरी हामीले गर्नुपर्ने देखिन्छ भने अब केन्द्रमा चाहिँ जुन विपद प्राधिकरण छ विपद प्राधिकरणले चाहिँ एउटा कंक्रिट खालको पोलिसी चाहिँ बनाइदिनुपर्छ जस्तो लाग्छ होइन किन भन्दाखेरि जति यस्ता घटना घटिसक्यो अब चाहिँ घटना घट्छ त्यसपछि रेस्पोन्स गर्ने मात्रै हाम्रो काम त होइन हामीले के छ भने यस्ता घटना भविष्यमा नहोस् भन्न त तिर त लाग्नै पर्यो होइन अब अहिले तत्कालको लागि त्यतातिर लाए पनि कुनै त्यस्ता के अरे तपाईँको विभागहरू हुन्छ उहाँको संरचनाभित्र राख्न पर्यो जुन विभागहरूले के गर्छ भने निरन्तर त्यो चाहिँ यस्ता खालका अध्ययन र यो निगरानी होइन र त्यसपछि पोलिसी त्यो अनुसारका पोलिसीहरू हामीले बनाउनु पर्यो भने चाहिँ अध्ययन हुन्छ अध्ययनबाट एउटा निचोड आउँछ अनि त्यो निचोडलाई चाहिँ हामीले इम्प्लिमेन्टेसन गर्न सक्ने हिसाबले चाहिँ हामीले के भयो त्यो अनुसारको पोलिसी अथवा नीतिहरू बनाइदिनु पर्यो अनि त्यो काम चाहिँ यहाँबाट केन्द्रबाट हामीले अहिलेको लागि कोर्डिनेसन गर्ने जिम्मा उसको भएको कारणले मैले विपद प्राधिकरण भने उहाँसँग सहकार्य गर्नेहरू अरू संस्था पनि होलान् तर के छ भने उहाँले चाहिँ मेन लिड लिइदिनु पर्यो अनि त्यो लिइदिइसकेपछि के हुन्छ भन्दाखेरि स्थानीय तहलाई पनि अलिकति सपोर्ट गर्नु उहाँले सपोर्ट गर्न सक्नुहुन्छ भने अब स्थानीय तहमा नै समस्या चाहिँ अहिले के भएको छ भन्दाखेरि एउटा भनेको चाहिँ आवश्यक प्राविधिकहरू उहाँसँग हुनुहुन्छ र विशेष गरी विपदको लागि हेरिदिने त कोही पनि हुनुहुन्न अनि त्यो कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति प्राविधिकहरूको पनि एउटा जोग गरिदिने कुरा र अर्को भनेको चाहिँ तपाईँको उहाँलाई बजेटिङको हिसाबले भनौँ न फिनेन्सियल हिसाबले पनि यो सेक्टरको लागि चाहिँ भनेर केही न केही हामीले चाहिँ बजेटमा अलिकति पुनर्विचार गर्नुपर्ने कुराहरू हामीले देख्छौँ अनि यो समग्र रूपमा यसरी व्यक्ति त्यसपछि समुदाय अनि त्यसपछि हाम्रो स्थानीय सरकार र त्यसपछि प्रदेश पनि छ बीचमा ब्रिजको काम गर्न सक्ला अनि त्यसपछि संघीय सरकार र विपद प्राधिकरण जुन मुख्य उसले चाहिँ कोर्डिनेसनको काम गर्नुपर्ने हुन्छ र नीति निर्माण गर्नुपर्ने हुन्छ उहाँले यसरी मिलेर काम गरियो भने र अब अफकोर्स त्यहाँ नीति निर्माण गर्दाखेरि भनौँ न जस्तो विज्ञहरू हुन सक्छन् जस्तो हामी जस्ता मान्छेले के अध्ययन गरेका छौँ भने त्यो अध्ययनको पाटोलाई पनि समेटेर अनि त्यसपछि उहाँहरू पनि राय सुझाव लिएर अनि त्यसपछि नीतिहरू त्यो अनुसारले बनाउन सकियो भने चाहिँ भविष्यको लागि चाहिँ हामी कमसेकम तयारी हुन्छौँ अहिले नै सबै काम गर्न सकिन्छ भन्ने छैन तर हामीले बाटो बनाउँदै गयो भने बाटोलाई सुधार गर्दै जान सक्छ
1: यही कुरालाई जोड्दै गर्दाखेरि तपाईँले भनिहाल्नुभयो घटना भइसकेपछि उद्धार राहतमा चाहिँ तदारुकता देखिएको छ पछिल्लो समयमा यो कुरालाई हामीले जोड्दा धेरै टाढा पनि जानु पर्ने 2072 भूकम्प भन्दा पछाडिको कुरालाई मात्रै हेर्दा त्यसभन्दा पछाडि चाहिँ हामीले पूर्व तयारी गर्नुपर्छ भन्ने कुराहरू चाहिँ गर्नुपर्छ भनेर तपाईँ विज्ञले बारम्बार भन्नुभयो सञ्चार माध्यममा त्यस्ता कुरा उठिरहेका छन् तर अहिले पनि खोलाकी छेउमा गएर घर बनाउनेदेखि लिएर भूकम्प प्रतिरोधी घर बनाउने जुन मापदण्ड छ त्यस्ता मापदण्डहरू त्यति धेरै वास्ता नगरेको कुराहरू धेरै छन् हाम्रो सामाजिक संरचना हाम्रो भूगोलै त्यस्तै छ कि हाम्रो नेतृत्वले त्यति धेरै नचाहेको
2: हजुर अब यस्तो चाहिँ छ हामीले भन्दाखेरि के भन्छौँ इन्स्टिट्युसनल मेमोरी भन्छौँ होइन पहिलाका घटनाहरूबाट पाठ सिक्ने एकछिन अगाडि हामीले कुरा गरिरहेको थियौँ पाठ सिक्ने भनेर चाहिँ के छ भने जति बेला घटना घट्छ त्यो बेला तात्तातै हुँदाखेरि चाहिँ मान्छेलाई अलिकति जागरूक बनाउने व्यक्तिदेखि लिएर होइन नीति निर्मातादेखि लिएर सरकारदेखि लिएर होइन राज्यका सबै संरचनाहरू चाहिँ ओहो यस्तो रहेछ भन्ने खालको त्यसमा चाहिँ जाने होइन अनि त्यसपछि के हुन्छ भने बिस्तारै बिर्सिन जाने हाम्रो चाहिँ एकदमै बानी नै छ यो चाहिँ होइन अनि यो बानी चाहिँ के छ भने व्यक्तिमा मात्रै छैन यो व्यक्ति राज्य होइन यसका यसका निकायहरू अनि यसका संरचनाहरू नीति निर्माताहरू अब इभन कति केसमा चाहिँ के हुन्छ विज्ञहरू र कति ठाउँमा चाहिँ के हुन्छ विज्ञहरू पनि बायस भइदिने होइन उदाहरणको लागि चाहिँ अब आफ्नो जुन विधा छ त्यो विधालाई चाहिँ प्रायोरिटाइज गरिदिने अरू विधाहरू चाहिँ खासै होइन माइनस गरिदिने अब यस्ता कुराहरू जुन छ नि त्यो भनेको त यो विपद व्यवस्थापन अथवा विपदको जोखिमलाई न्यूनीकरण गर्ने भनेको चाहिँ कुनै एउटा विषयको मात्रै कुरा होइन यो त के छ भने मल्टी सेक्टरल कुरा हो र धेरै मान्छेहरूको ज्ञानको चाहिँ यसमा चाहिँ आवश्यकता पर्छ भनेपछि धेरै क्षेत्रका मान्छेहरूको विज्ञहरूको राय पनि हामीले लिनुपर्ने हुन्छ भने सरकारी संरचना पनि कुनै एउटा संस्थाले मात्रै यसलाई गर्न सक्छ भन्ने पनि छैन त्यस कारणले गर्दाखेरि अहिले पनि मैले भने विपद प्राधिकरणले भने त उसले कोअर्डिनेसन गर्ने हो र कस्ता कस्ता मानिसहरूले कहाँ कहाँ चाहिँ यस्तो कामहरू गरिरहनु भएको छ अध्ययनहरू गरिरहनु भएको छ अथवा चाहिँ योसँग रिलेटेड कामहरू गर्नुहुन्छ र उहाँको एक्टिभिटीले चाहिँ हाम्रो चाहिँ विपदलाई चाहिँ बढावा गर्छ अथवा त्यसलाई चाहिँ कन्ट्रोल गर्न सक्छ भन्ने कुराहरू जुन चाहिँ उहाँले हेर्नुपर्ने हो र उहाँले कोअर्डिनेसन गर्नुपर्ने हो अथवा संयोजन गर्नुपर्ने हो त्यो कुराहरू उहाँले गर्दाखेरि चाहिँ यस्ता उसबाट चाहिँ के हुन्छ भने घटनाहरूबाट हामीले चाहिँ पाठ सिक्दै त्यसलाई अगाडि बढाउँदै जाने हो उदाहरणलाई चाहिँ अब यी घटनाहरूबाट अब हामी अर्को वर्ष भनौँ अब यो चाहिँ मनसुन त भनौँ न सकियो यो वर्षलाई भनेपछि अब अर्को वर्षलाई हामी जुन बाँकी रहेका आठ महिना छ नि यो चार महिना सकियो बर्खाको सकियो भने अब आठ महिना चाहिँ हामीले के काम गर्छौँ त भन्ने कुरा र हामीले चाहिँ पहिलाका घटनाहरूलाई राखेर यादमा राखेर त्यसको आधारमा त्यसले दिएको हामीलाई लेसन्सहरू जुन हुन्छ पाठहरू हुन्छ त्यो पाठलाई चाहिँ समाहित गरेर हामीले नीति बनाउँछौँ कि हामी पहिलाकै हिसाबले फेरि के छ भन्दाखेरि उयो कपी पेस्ट हुन्छ नि हाम्रो त धेरै जस्तो चाहिँ के छ भने कपी पेस्टको योजनाहरू बनाउने भने के भने कपी पेस्टमा चाहिँ तपाईँलाई मेहनत गर्न परेन होइन त्यो खालको गऱ्यौँ भने त फेरि के हुन्छ भने यो त दोहोरिने कुरा भइहाल्यो भनेपछि के हुन्छ भने यो त भित्रैदेखि काम गर्न नखोजेको परिपाटी देखिन्छ नि अहिले उदाहरणको लागि चाहिँ मान्छेहरूको ज्यान गयो उहाँहरूको चाहिँ के हाम्रो इन्फ्रास्ट्रक्चर पनि लस भयो अनि त्यो कारणले गर्दाखेरि अलिकति लागेको जस्तो देखिने तर भित्री रूपमा नलागेको देखिने भयो नि त त्यस कारणले गर्दाखेरि सबै तत्त्व ठाउँमा भएका व्यक्ति समुदाय त्यसपछि सरकार सरकारी निकाय सबैले चाहिँ आफूले गर्नुपर्ने कामहरू यसबाट पाठ सिक्दै गर्न सकियो भने चाहिँ अनि त्यसपछि के हुन्छ सुधार हुन्छ होइन भने चाहिँ यहाँले राम्रोसँग जुन भन्नुभएको थियो हामीले धेरै भनिरहेको पनि कुरा हो 72 सालको भुइँचालोमा को बेलामा के थियो भन्दाखेरि तपाईँको घर बनाउँदाखेरि चाहिँ मान्छेहरूले के थियो भने पिल्लर हालिसकेको घरलाई पनि अब भुइँचालो प्रतिरोधक अथवा प्रतिरोधित त हुँदैन त्यही पनि भुइँचालोबाट बिग्री नहाल्ने अथवा त्यतिको भुइँचालो आउँदाखेरि ठेक्न सक्ने खालको बनाउनुपर्छ भनेर पिल्लरै उठाएर चाहिँ तपाईँको त्यसको डबल साइजको पिल्लर हाल्ने अथवा बिम पनि त्यही अनुसारले हाल्ने होइन त्यस्तो चाहिँ परिपाटी चलाएको थियो भने त्यतिखेरै थियो तर पछि हुँदै गएपछि त अहिले त फेरि के ब्याक्टिभ उही पहिलाकै ठाउँमा आइसकियो भनेपछि यो कुरामा चाहिँ यहाँले एकदम राम्रोसँग भन्नुभयो त्यो कुरामा चाहिँ इन्स्टिट्युसनल मेमोरीको कुरा र यस्ता घटनाहरूबाट पाठ सिकेर हामीले चाहिँ नीति त्यो अनुसारले बनाउने कुरामा चाहिँ हामी धेरै पछाडि छौँ यसलाई चाहिँ हामी सुधार गर्नु
1: हामी कार्यक्रममा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरेका छौँ अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ अन्तिममा हामीले अघि छलफल गरेकै विषयमा अलिकति जोड दिएर छोटोमा भनौँ हामी सामान्यतया बाढी भन्न साथ चाहिँ यो अत्यधिक वर्षालाई बढी दोष दिन्छौँ अर्थात् भनौँ अत्यधिक वर्षा भइसकेपछि बाढीको जोखिम छ भन्छौँ तर भूगर्भविदको नजरमा चाहिँ वर्षा नदी पहाड़को भित्री बनोट यी सबै बीच कस्तो सम्बन्ध हुन्छ तपाईँहरूको नजरमा चाहिँ
2: हजुर अब यसमा चाहिँ के छ भने भूगर्भको हिसाबमा कुरा गर्दाखेरि अहिले भौगर्भिक बनोट त अब हाम्रो के छ भने अहिले पनि हामीले भने हिमाल बन्ने प्रक्रिया चालु छ भनिरहेका छौँ तर भित्र चाहिँ हाम्रो जमिनभित्र जे छ त्यो चाहिँ बनिसकेको कुरा हो तर त्यसलाई चाहिँ पानी यहाँले भन्नु जस्तै पानी बरफ अथवा हिउँले र हाम्रो वातावरणले चाहिँ भनौँ न प्रतिक्रिया दिइरहेको छ होइन तिनीहरूले चाहिँ के असर गरिरहेको छ भन्ने चाहिँ मुख्य कुरा हुन्छ त्यो कारणले गर्दाखेरि अहिलेको बाढी यतापट्टि के भन्छ भन्दाखेरि भोटे कोसीको पनि र बुढी गण्डकी पनि हामीले हेऱ्यौँ भने यो सामान्य बाढी त होइन धेरै पानी परेर आएको बाढी पनि होइन यो होइन त्यो कारणले गर्दाखेरि के छ भने यो त जमिन तपाईँको अस्थिर बनेर अनि आएको बाढी हो नि त त्यो कारणले गर्दाखेरि यसको मेन सोर्स भनेको चाहिँ के छ भने जमिन छ अथवा जमिनमा भएको तपाईँको चाहिँ बरफहरू छन् अथवा हिउँहरू छन् र त्यहाँ पर्ने पानी छ त्यस कारणले गर्दाखेरि यो कुरा चाहिँ के हो त भन्दाखेरि आकाशबाट पर्ने सिधा पानी भनेको रेगुलर रूपमा चाहिँ जुन खोलामा बाढी आउँछ त्यो चाहिँ रेगुलर कुरा हुनसक्छ तर यो जस्तो अहिलेका घटना जस्तो भनेको चाहिँ यो रोल चाहिँ बाढी आउनुमा मुख्य रोल चाहिँ के को आयो भन्दाखेरि जमिनको आयो क्या अनि त्यो कारणले गर्दाखेरि जमिनको चाहिँ तपाईँको बनोट त जमिनको चाहिँ पानी अथवा बरफले कसरी रियाक्सन दिइरहेको छ प्रतिक्रिया के दिइरहेको छ भन्ने कुरा र त्यसको इन्डिकेटर अथवा त्यो संकेतहरू जुन हुन्छ हाम्रो चट्टानमा हुने संकेतहरू अथवा माटोमा हुने संकेतहरू जुन हुन्छ त्यसलाई हामीले राम्रोसँग पढ्न जान्ने कुरा पढ्न पर्ने कुरा र त्यसपछि चाहिँ यो ठाउँमा यस्ता घटनाहरू घटे भने तल्लो तटमा उपल्लो तटमा यस्ता घटना घट्दाखेरि तल्लो तटमा चाहिँ कहाँसम्म र कति लेभलसम्मको चाहिँ तपाईँको असर गर्न सक्छ भन्ने कुराहरू यी सबै कुराहरूलाई चाहिँ हामीले के छ भने एकीकृत रूपमा हामीले अप स्ट्रिम मिड स्ट्रिम र डाउन स्ट्रिम भन्छौँ अथवा उपल्लो तट बीचको तट र तल्लो तट यो तीनै क्षेत्रमा चाहिँ तपाईको के हुन्छ नि जोखिम मूल्यांकन हामीले चाहिँ इन्टिग्रेटेड रूपमा अथवा एकीकृत रूपमा हामीले गर्न जरुरी देखिन्छ र के होइन भन्दाखेरि सोर्स एरियामा अथवा इनिसिएसन जहाँबाट सुरु भएको छ त्यो ठाउँमा चाहिँ हामीले भौगोलिक अध्ययन गर्न पर्यो अथवा हिउँको अध्ययन गर्न पर्यो बरफको अध्ययन गर्न पर्यो खोलाको नेचर अथवा खोलाको ग्रेडिट हेर्न पर्यो अनि तल चाहिँ हेर्नै परेन भन्ने कुरा चाहिँ होइन फेरि होइन माथि मात्रै गएर पनि भएन त्यस कारणले गर्दा के हुन्छ नि परिपाटी चाहिँ के हुन भएन भन्दाखेरि तल जहाँ असर पर्छ जस्तो उदाहरणले हामीले तराईतिर भन्यौँ अथवा फ्ल्याट ल्यान्डमा भन्यो भने त्यो एरियामा चाहिँ असर पर्छ त्यस कारणले यत्रो बाढी आउँदाखेरि पनि बाढीले असर नगर्ने खालको म संरचना बनाउँछु भनिदिने अनि उपल्लो तटमा चाहिँ जहाँ चाहिँ सुरुवात हुन्छ जहाँ चाहिँ कारण छ त्यो कारणको ठाउँमा चाहिँ हामीले केही पनि काम नगर्ने अथवा अहिले भने जस्तै जमिनको स्थिति के छ यिनीहरूले पानी अथवा हिउँ बरफसँग के रियाक्सन गरिरहेका छन् होइन त्यसको चाहिँ इन्डिकेटर के छ भन्ने हिसाब गरेनौँ भने चाहिँ यो के हुन्छ भने यस्ता घटनाहरूलेबाट हामी चाहिँ एकदमै क्षतिलाई न्यूनीकरण गर्न सक्दैनौँ त्यस कारण यो भनेको एकीकृत रूपमा चाहिँ हामीले अध्ययन गर्न जरुरी छ भन्ने कुरा चाहिँ अहिले पाठ पठाएको कारणले गर्दाखेरि यसलाई सामान्य बाढी मात्रै नमानौ आकाशबाट पानी परेर आएको बाढी मात्रै नभइकन यो चाहिँ भूगर्भलाई कमजोर बनाएर बन्दै गरेको प्रक्रिया र त्यसबाट बनिसकेपछिको उपज हो यो लेभलको बाढी आउन चाहिँ भन्ने कुरा चाहिँ हामीले बुझौँ भन्ने
1: अब कार्यक्रमबाट जाँदै गर्दाखेरि तपाईँले सामाजिक सञ्जालमा पनि भन्नुभएको छ विपद बुझ्न अब वर्षा र नदी मात्र होइन पहाड़को भूगर्भ पनि बुझ्न पर्छ भन्नुभएको छ यस्तै भनिन्छ अहिले यसको लागि राज्यको नीति र हाम्रो सोचाइमा के परिवर्तन ल्याउनुपर्छ
2: हजुर अब यसमा चाहिँ के छ नि यो जति पनि हाम्रो यो जमिनहरू छ त्यो जमिनको चाहिँ स्थिरताको लागि अध्ययन एउटा एक लेभलको अध्ययन त्यो पनि एकीकृत अध्ययन अहिले भने जस्तै गर्न जरुरी छ र त्यो सँगै यसलाई एकचोटि अध्ययन गरेर छोडिदिन भएन यसलाई चाहिँ निरन्तर निगरानी गर्नु पर्यो किन भन्दाखेरि तपाईँले हाम्रो के चाहिँ अवस्था होइन भन्दाखेरि जस्तो खोलाको नजिक भएका सबै बस्तीहरूलाई अर्को ठाउँमा लगेर सार्न सकिन्छ भन्ने अवस्था छैन किनभने एउटा खोला बेसिनको मात्रै कुरा होइन कि धेरै ठाउँमा हामीले हेऱ्यौँ भने प्रक्रिया त यस्तै नै छ होइन त्यो कारणले त्यो सबैलाई चाहिँ अर्को ठाउँमा लगेर सार्न सकिन्छ भन्ने अवस्था अहिले नभएको कारणले गर्दाखेरि हामीले के हुन्छ भने जोखिम पहिला स्तरीकरण गर्नु पर्यो कुन ठाउँ चाहिँ बढी जोखिममा छ त भन्ने पत्ता लागिसकेपछि त्यो जोखिममा भएका सबैलाई हटाइहाल्ने भन्ने कुरा पनि नहोला त्यहाँ चाहिँ के हुन्छ भने कुन ठाउँबाट चाहिँ यस्ता घटनाहरू घट्न सक्छ सुरुवात हुन सक्छ भन्ने कुरा पत्ता लगाइसकेपछि त्यो स्थानहरू चाहिँ हामीले निरन्तर निगरानी गर्ने अथवा मोनिटरिङ हामीले भन्छौँ मोनिटरिङ गरेपछि त्यो मोनिटरिङ गर्दाखेरि चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि लै अब यो लेभलको चाहिँ घटना घट्न सक्ने सम्भावना छ भन्ने जस्तो उदाहरणलाई चाहिँ अहिले जमिन चाहिँ स्थिर छ केही भएको छैन तर तपाईँको दुई वर्षपछि जमिन चाहिँ तल सर्दैछ भन्ने हामीले पत्ता लगाउन सक्यौँ भने हामीलाई के थाहा हुन्छ नि ल यो जमिन सर्दैछ भने चाहिँ यो ठाउँमा त ठुलो पहिरो जान सक्छ भन्ने हामीलाई थाहा हुने हो नि त अनि त्यसपछि हामीले के गर्न सक्छौँ भने हाम्रो त्यो क्षेत्रमा बस्ने मानिसहरूलाई अनि सुरक्षित स्थानमा लाने भन्ने कुरामा हामी जान सक्छौँ त्यस कारणले गर्दा अब तर त्यो बीचमा हामीले के गर्नुपर्ने हो त भन्दाखेरि यो जोखिम बढी भएको ठाउँ एउटा पत्ता लगाउने हो र अर्को भनेको यदि त्यो ठाउँमा भएका मानिसहरू जोखिममा बढीमा हुनुहुन्छ भने उहाँलाई सार्न पर्यो भने कुन ठाउँमा सार्ने हो त भनेको सुरक्षित स्थान हामीले पहिला नै पत्ता लगाएर राख्नु पर्यो उदाहरणलाई चाहिँ ल जमिन बग्न थाल्यो यहाँ चाहिँ पहिरो जाने भयो भन्ने हामीलाई थाहा हुन्छ त्यो मोनिटरिङ गर्दाखेरि निगरानी गर्दाखेरि भन्नासाथ अब त्यो भन्नासाथ हामीले कहाँ लगाएर राख्ने त भनेपछि पहिला तयारी गर्नु पर्यो नि त भनेपछि उहाँहरूलाई जुन ठाउँमा लान हामीले सक्ने हो त्यो ठाउँ सुरक्षित स्थान चाहिँ हामीले पहिला नै पत्ता लगाएर राख्न जरुरी भयो क्या अनि त्यो गरिसकेपछि के हुन्छ भन्दाखेरि अनि जुन हाम्रो नीति बन्छन् त्यो नीतिमा चाहिँ यी खालका घटनाहरूलाई केन्द्रबिन्दुमा राखेर पूर्वाधार निर्माण अनि हाम्रो बस्ती निर्माण अब नयाँ बन्ने बस्तीहरू जुन छ बस्ती निर्माण अथवा बस्तीका जुन परिकल्पना हामीले गर्छौँ ती कल्पनाहरू अथवा मान्छेको बसाई अथवा मान्छेको एक्टिभिटी हुन्छ बिजनेस एक्टिभिटी पनि हुन सक्छन् होइन ती सबैलाई चाहिँ त्योसँग मिल्दोजुल्दो खालका चाहिँ नीति हामीले बनाइदिने र त्यो नीतिलाई फेरि लगेर लागू त गर्नु पर्यो होइन नीति मात्रै बनाइदियो भने लागू गर्ने यदि गर्यौँ भने चाहिँ के हुन्छ भने कमसेकम पनि अब फ्युचरमा अब भविष्यमा आउन सक्ने यस्ता घटनाबाट हामीले कमसेकम पनि मानवीय र भौतिक क्षतिलाई चाहिँ घटाउन सक्छौँ
1: हुन्छ त यहाँले एकदम महत्वपूर्ण समय दिनुभयो र यो पछिल्ला समयमा जोखिम बढ्दै गएको घटनाक्रमले देखिएको यो विषय यसमा गर्नुपर्ने काम अवस्था बारेमा सरल रूपमा बुझाउनु भयो यहाँलाई उजालातर्फबाट धेरै धन्यवाद
2: हजुर धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो भूगर्भविद डाक्टर सुबोध ढकाल उहाँ त्रिचन्द्र क्याम्पसका सहप्राध्यापक हुनुहुन्छ अब भने आजको बधिको नेपालको समय सकिने लागेको छ अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको विषयमा छलफल गर्छौ आजको बधिको नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु नमस्कार

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ सानीमा बैंकको ठीक अगाडि।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949932।
7: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापना यता 188,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरी दशैंको टीका अघि नै आरूघाटमा बेलीब्रिज जोडेर गाड़ी सञ्चालन गरिने। खाना पकाउने ग्यासको अभाव अझै हटेन, फरक सिलिण्डर साटफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने। प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित, आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना, बाल बालिका सहित 13 जनाको ज्यान गयो। र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम T20मा श्रीलंका 8 विकेटले विजयी। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या झण्डै 2 लाख पुगेको छ। घटस्थापना यता हिजोसम्म 188,000 जनाले काठमाडौँ उपत्यका छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म 27,700 गाडीबाट 188,000 जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन्। काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ़दै गएको छ। साथै 24,600 गाड़ीबाट 1,60,000 यात्रु भने काठमाडौँ उपत्यका भित्रिएका छन्। दशैं नजिकै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो गाउँघर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहल सहित चाप पनि बढ़ेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागडुंगा, फर्पिङ, थाङकोट, भीमडुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टे डाँडा लगायतका नाकाबाट यात्रुहरू बाहिरिने क्रम बढ़ेको हो। बूढ़ी गण्डकी नदीमा आइतबार आएको बाढ़ीका कारण गोरखा र धादिङ जोड्ने आरूघाटको मुख्य मोटरेबल पक्की पुल बगाएपछि यातायात अवरूद्ध छ। यो क्षेत्रमा यातायात सञ्चालन गर्न सरकारले काम अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार पक्की पुल बगाएपछि तत्काल अस्थायी बेलीब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बूढ़ी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोरखा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाइएको निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। दशैंको टीका अघि अर्थात अबको एक हप्ताभित्र बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम थालिएको छ। आजदेखि पुलको जग खन्ने र ढलानको काम शुरू हुँदैछ। बेलीब्रिज जडानको काम नेपाली सेनाको प्राविधिक टोलीबाट हुनेछ। पुलको 60 मिटर लामो ट्रस संरचना सुरक्षित रहेकोले त्यसमा थप भाग जोडेर बेलीब्रिज सञ्चालन गर्न लागि हो। सड़क खण्ड ठप्प हुँदा गोर्खाको आरूघाट, धार्चे तथा चुमनुमरी गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। दशैंको चहल पहल बढ़दो छ। चाड़पर्व मनाउन घर परिवार आफन्त भेला हुन थालेका छन्। पाहुना धेरै आउने यही बेला भान्सामा भने खाना पकाउने ग्यास छैन। कतिपय उपभोक्तालाई पिरलो थपिएको छ। दशैं आइसक्यो तर भरि सिलिण्डर खोज्दै पसल र डिपो बारम्बार धाउनुपर्ने उपभोक्ताको हैरानी हटिसकेको छैन। काठमाडौँ उपत्यकामा घटस्थापनादेखि शुरू गरिएको फरक कम्पनीको ग्यास पनि साटफेट गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी छ। आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा भारत केन्द्रबाट फरक कम्पनीको ग्यास बिक्री वितरण गरिँदै आएको थियो। यसअघि पर्सी 30 गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ। उपभोक्तालाई ग्यास सहज बनाउने प्रयास भइरहेको नेपाल आयल निगमको दावी छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको छ। भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उहाँले बताउनुभयो। आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न भनिसकेका छैनन्। उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढ़ेको निगम र संघको भनाइ छ। गएको फागुन यता ग्यासको आपूर्ति सहज हुन सकेको छैन। दशैं मनाउन धेरैजसो गाउँघर जाने भएकोले काठमाडौँ उपत्यकामा अब खपत केही घट्ने र बाहिरका जिल्लामा केही बढ़न सक्ने निगमले जनाएको छ।
पछिल्लो झरी र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति नियमित गरिएको छ। गएको असोज 8 देखि 11 गतेसम्मको ठूलो वर्षाले कालीगण्डकी नदीमा बाढ़ी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर घिरच्याङ र दोवाको भीरकोटेमा भीर काटेमा 220 केवी क्षमताको दाना खुर्कुट प्रसारण लाइनको 4 टावर ढलाएको र लाइन चुडाएकोले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4 र 5 तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रसारण लाइनको समस्याले तत्काल दाना सब स्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकोले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताउनुभयो। मुस्ताङमा यसअघि नै आपूर्ति नियमित भएको र म्याग्दीमा 1-2 घर भएको सबै ठाउँमा मरमत कार्य सकिएको केन्द्रका प्रमुख चापागाईले बताउनु भएको छ। विद्युत आपूर्तिसँगै संचार अवरूद्ध संचार सेवा पनि संचालनमा आएको छ। म्याग्दीका 42 मेगावाट क्षमताको मिस्त्री खोला, 110 मेगावाटको निलगिरी, 6 मेगावाटको रेले खोला र 14 मेगावाट क्षमताको घार खोला जलविद्युत आयोजना भने बन्द छन्। आज पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम सफा छ। काठमाडौँ उपत्यका लगायत देशका अन्य धेरै जसो ठाउँमा पनि मौसम सफा नै रहेको छ। मौसममा सुधार भएसँगै पानी पर्ने क्रम घटेको छ, तर बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली थोरै ठाउँमा आज र भोलि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिम उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन सपना पनि।
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज। अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेश सभाको हिजो बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 83-84 बजेट बहुमतले पारित भएसँगै झण्डै 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसै दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो। बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि त्यसैता प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो। बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेकपाले बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कार्तिक 15 गतेभित्र पूरक बजेट ल्याउन सहमत भएपछि प्रक्रिया अगाडि बढ़ेको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले गएको असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन। असार 29 गते एमालेको समर्थनमा नेकपाका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। हरेक वर्ष असोज शुक्ल चतुर्थी तथा अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको ठाउँमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन अस्ति सोमबार ब्रह्मचारिणी देवी तथा हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। नवरात्रको 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ पनि गरिन्छ। उदयपुरको बेलका नगरपालिका एक धानखेतमा वयस्क जंगली भाले हात्ती मृत भेटिएको छ। सानोदारी नामले चिनिने 20 देखि 25 वर्ष उमेरको हात्ती धानखेतमा हिजो मरेको अवस्थामा भेटिएको हो। कोशीटोप्पु वन्यजन्तु आरक्षबाट झण्डै 1 किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मृत हात्ती 1 वर्ष यता आरक्ष क्षेत्रमा बस्दै आएको थियो। कोशीटोप्पु वन्यजन्तु आरक्षबाट परीक्षणपछि मात्रै हात्तीको मृत्युको कारण खुल्नेछ। अब विदेशको खबर। भारतको बिहारमा गंगा नदी पार गर्ने क्रममा भएको डुंगा दुर्घटनामा मानवीय क्षति भएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुंगा पल्टिँदा कम्तीमा 13 जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने मध्ये धेरै जसो बालबालिका रहेका छन्। भारतीय संचार माध्यमका अनुसार गैराती 8:30 बजेतिर भोजमा सहभागी हुन जाँदै गरेका 25 जना भन्दा धेरै चढ़ेको एउटा सानो डुंगा दुर्घटना भएको थियो। गंगा नदी पार गर्ने क्रममा अचानक डुंगा पल्टिएपछि यात्रुहरू नदीमा डुबेका थिए। दुर्घटनापछि घटनास्थलमा उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको छ। अब खेल खबर। पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजयी भएको छ। कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित निकालेको हो। हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 1 बलमा 2 विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 168 रन बनाएको थियो। श्रीलंकाले 3 खेलको टी20 श्रृंखलाको अन्तिम खेल जितेको हो। पाकिस्तानले यसअघि नै 2 खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको थियो। चारभञ्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापना यता 1,88,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए। दशैंको टीका अघि नै आरूघाटमा बेलीबिरिज जोडेर गाड़ी सञ्चालन गरिने।

पकाउने ग्यासको अभाव अझै हटेन, फरक सिलिण्डर सागफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने, प्रसारण र वितरण लाइन मरमत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित, आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना, बाल बालिका सहित 13 जनाको ज्यान गयो, र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20मा श्रीलंका 8 विकेटले विजयी।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495494046 र 98130949532। विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 06625209।

0: extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
7: होइन यो नाति केटो पनि कस्तो भन्यो हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा
8: सुन्नुहोस् बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुण्डली हो बाबु भन त
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतरा चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा, इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर 7 लमजुङ। सम्पर्क 0665204004, 9840050663।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन पालन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Bunnia Extreme Energy Drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299। के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021-23-40-21-24, मोबाइल 9841-45-14-48।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली, बेसिसर 7 लमजुङ।
11: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 0665-90-999-94-77-69-229। सेवा मोडल हस्पिटल प्राली, बेसी सर 7 सानीमा बैङ्कको ठिक।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा बिहान 10 बजेको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: श्रीलंकाको लागि प्रस्तावित राजदूत झाले, सार्वजनिक गरिन् चार रणनीतिक योजना। 109 सामुदायिक विद्यालयमा 4.5 अर्ब खर्च गर्दै सरकार। 24 घण्टामा काठमाडौँ उपत्यकामा 658 सवारी चालकमाथि ट्राफिक कार्यवाही र पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
0: श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डाक्टर मञ्जल कुमारी झाले नेपाल र श्रीलंका बीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेका छन्। संसदीय सुनवाई समितिको बुधबारको बैठकमा झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन्। वहाँले विशेष गरी श्रीलंकाली बौद्ध तीर्थयात्रीलाई लुम्बिनी र कपिल वस्तुमा आकर्षित गर्ने तथा जनकपुरलाई श्रीलंकाका रामायणसँग सम्बन्धित स्थलहरूसँग जोडेर धार्मिक पर्यटन प्रवर्धन गर्ने योजना सुनाउनु भएको छ। आफ्नो 4 वर्षीय कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत झाले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पञ्चशीलको सिद्धान्त र साझा सांस्कृतिक सम्पदालाई आधार बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। ऐतिहासिक सम्बन्धलाई जनस्तरमा विस्तार गर्दै पर्यटन, व्यापार र लगानीमा ठोस परिणाम हासिल गर्नु आफ्नो प्राथमिकता रहेको उहाँले बताउनु भएको छ। सरकारले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6.54 अर्ब रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकास भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकास भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालय जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका सामुदायिक विद्यालयको पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको बताएका छन्। उहाँका अनुसार केही सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ़िरहेको छ भने केही विद्यालय विद्यार्थी अभावको समस्यामा परेको छ। काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लंघन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कड़ा निगरानी तथा कार्यवाही प्रक्रिया निरन्तरता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका अनुसार पछिल्लो 24 घण्टाको अवधिमा 658 जना सवारी चालक कार्यवाहीमा परेका हुन्। सड़क अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा मादक पदार्थ सेवन गरेर सवारी चलाउने 47 जना र तीव्र गतिमा सवारी हाँक्ने 66 जना चालक पक्राउ परेका छन्। यसै गरी सवारीको यान्त्रिक अवस्था ठिक नभएका 31 जना, रेड लाइट उल्लंघन गर्ने 23 जना, सीसीटीभी निगरानीका आधारमा 23 जना, लेन अनुशासन मिच्ने 9 जना, अनावश्यक रूपमा हर्न बजाउने 4 जना र वान वे उल्लंघन गर्ने 2 जना चालकले पनि कार्यवाही गरिएको प्रहरीले जनाएको छ। अन्य विभिन्न सामान्य नियम उल्लंघन गर्ने 449 जना चालकलाई समेत कार्यवाहीको दायरामा ल्याइएको छ। आज पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम सफा रहेको छ। आज काठमाडौँ उपत्यका लगायत देशका अन्य धेरैजसो ठाउँमा मौसम सफा रहेको छ। मौसममा सुधार भएसँगै पानी पर्ने क्रम घटेको छ, तर बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई मेघगर्जन, चट्याङ सहित माध्यमसम्मको वर्षाको सम्भावना र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि शुक्रबार पनि कोशी र गण्डकी सहित थोरै ठाउँमा हल्कादेखि माध्यम वर्षाको सम्भावना छ। खरसाङती गाउँपालिकामा दशैं लक्षित कृषि तथा पशु हाट बजार शुरू भएको छ। गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिले आयोजना गरेको 3 दिने हाट बजार मंगलबारदेखि शुरू भएको हो। हाट बजार शुभारम्भका अवसरमा गाउँपालिकाले 56 जना गोरू पालक किसानलाई जनही 5,000 रूपियाँका दरले कुल 2,80,000 रूपियाँ नगद प्रोत्साहन प्रदान गरेको छ। परम्परागत पशुपालनको संरक्षण तथा प्रवर्धन गर्नुका साथै किसानलाई पशुपालन व्यवसायमा प्रोत्साहित गर्ने त्यसैले रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको

0: 5% खसी, बोका, भेड़ा तथा कुखुरा लगायत पशुपंक्षी बिक्री गर्ने किसानले बिक्री मूल्यको 3% प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरेको छ। हाट बजारमा बिक्रीका लागि ल्याइएका कृषि तथा पशुजन्य उपजका लागि समर्थन मूल्यको समेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। हाट बजार असोज 27 गतेदेखि 29 गतेसम्म मर्सिन्दी गाउँपालिका 3 खुदी स्थित कृषि तथा पशु केन्द्र सेवा केन्द्र परिसरमा सञ्चालन हुनेछ। गाउँपालिकाले किसान, पशुपालक, व्यवसायी तथा उपभोक्तालाई हाट बजारमा सहभागी भई स्थानीय उत्पादनको खरिद बिक्री प्रवर्धन गर्न आग्रह गरेको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस हाट बजारले कृषि तथा पशुपालन व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। लमजुङको बेसेसह नगरपालिका 7 स्थित पुमा खोलामा निर्माण गरिएको पुमा खोला पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको पुलको मंगलबार बेसेसह नगरपालिका 7 वडा अध्यक्ष ऋषिराम बस्नेतले शुभारम्भ गर्नुभएको हो। 2081 सालमा निर्माण शुरू भएको उक्त पुलको लम्बाई 25 मिटर र 70 टन भार वहन क्षमता रहेको छ। 3,98,00,000 रूपियाँको लागतमा पुल पूर्वाधार विकास कार्यालय मार्फत काठमाडौँ स्थित उपमा निर्माण सेवा प्रालीले पुल निर्माण गरेको हो। पुल सञ्चालनमा आएसँगै स्थानीयवासी तथा यात्रुहरूलाई आवाजावतमा सहज हुने अपेक्षा गरिएको छ। विशेष गरी डुम्री बेसी शहर मनाङ सड़क खण्ड अन्तर्गत खरखरी भेरमा पहिरो जाँदा मनाङ जाने सड़क अवरूद्ध हुने समस्यालाई उक्त पुलले वैकल्पिक मार्गका रूपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। पुल सञ्चालनमा आएसँगै मकैडाँडा भलामसिर हुँदै मनाङ आवाजावत गर्न सहज हुने र यात्रुले भोग्दै आएको शास्ति कम हुने अपेक्षा गरिएको छ। पुमाखोला पुल सञ्चालनमा आएसँगै डुम्रे बेसी शहर मनाङ सड़क खण्ड अन्तर्गत खरखरी भेरमा पहिरोका कारण मनाङ जाने सड़क अवरूद्ध हुँदा यात्रुहरूले भोग्दै आएको शास्ति कम हुने वडाध्यक्ष ऋषि राम बस्नेतले बताउनुभयो। वहाँका अनुसार सड़क अवरूद्ध भएको अवस्थामा यात्रुहरूले यस पुललाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सक्नेछन्। यसले मकैडाँडा भलामसेरा हुँदै मनाङ आवाजावत गर्न सहज बनाउनका साथै यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने वहाँको भनाइ छ।
1: मन्थोक मैदुङ यो पुल चाहिँ सुचारू गर्नको लागि हामी यो कार्यक्रम यो कुनै चाहिँ भवितव्य नहोस्, कुनै यस्ता सवारी दुर्घटना नहोस् भन्ने मनसायका साथ यो चाहिँ विधिवत रूपमा यसलाई चाहिँ सञ्चालनमा ल्याउनको लागि हामीले पूजा सहित हामीले चाहिँ यो बाटो सुचारू गर्न लागिरहेका छौँ। यो खरखरेको पहिरोले गर्दाखेरि जुन चाहिँ मर्सेनी गाउँपालिका हुँदै मनाङ जाने जुन त्यो रोड चाहिँ हाम्रो हिउँदको समयमा पनि त्यो सुक्खा पहिरो गएर त्यहाँ चाहिँ यात्रुहरूले चाहिँ दुःख पाउने जुन कामहरू भइरहेको छ, त्यसको लागि यो वैकल्पिक रूपमा यो पुल निर्माण भए पश्चात यहाँबाट हामी मकैडाँडा हुँदै भगामसेरा हुँदै हामी खुदी भएर हामी मनाङ जाने यो वैकल्पिक मार्गको रूपमा पनि यसलाई चाहिँ लिन सकिन्छ। 2081 सालबाट शुरू भयो होइन, यो चाहिँ प्रदेश सरकारबाट लागत रु 3,98,00,000 रुपियाँ बराबरको लागतमा गण्डकी प्रदेश सरकारबाट चाहिँ यो विनियोजित भयो।
0: लामो समयदेखि पुल नहुँदा स्थानीयवासीले खोलामा वारपार गर्न तथा बालबालिकालाई विद्यालय पठाउन समेत समस्या भएको भोग्दै आएको स्थानीय सुनिता परियाले बताउनुभयो। वर्षातका बेला खोला बढ़दा बालबालिकालाई विद्यालय पठाउन नसकी घरमै राख्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। 2066 सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आउनुभएकी परियाले पुल निर्माणका लागि आफूहरूले वर्षौंदेखि आवाज उठाउँदै आएको बताउनुभयो। लामो प्रतीक्षापछि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि वर्षौंदेखिको सपना पूरा भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो।
2: एकदमै खुसीको दिन हो, किनभने यो दिन पूर्णको लागि हामीलाई धेरै गाह्रो भइरहेको थियो। सबैजनालाई धन्यवाद पनि दिन चाहन्छु। पहिलाको दिनहरूमा धेरै अप्ठ्यारा समयहरू थियो, हाम्रो बालबच्चालाई स्कूल पुर्याउन पनि गाह्रो हुन्थ्यो खुला तरेर। जुन पानी परेको समयमा त हामीले बच्चाहरूको स्कूलै थापेर घरमा राख्नुपर्ने समय पनि थियो। म यो ठाउँमा 2066 सालमा आएदेखि नै निरन्तर यो समस्याहरूलाई झेल्दै आएको थिए। अन्य बासिन्दाहरूले पनि झेल्दै आउनु भएको थियो। धेरै कठिनाई परिस्थानीहरू पनि हामी बासिन्दाहरूले भोग्नु पर्यो। 81 सालमा चाहिँ यो कामहरू थालानी भयो, हाम्रो सुनवाई भयो। खोलामा एउटा पुल आइदिएको भए कसरी सहज हुन्थ्यो होला, कति राम्रो हुन्थ्यो होला भन्ने एउटा सपना बुनेका थियौं। आज सपनाको एउटा संसार बनेको छ हाम्रो गाउँको समाजको लागि। पहिलाको आमाहरूले पनि धेरै

0: कुराहरू राख्नुहुन्थ्यो तर सुनवाई हुन्थेन। सुनवाई नभएको कारणले हामीले अन्य अब कसरी हुन्छ, कोसँग मिलेर हुन्छ कि, कोसँग चिनेर हुन्छ कि होइन, यो कुराहरूलाई चाहिँ निरन्तर एकदमै दिने क्रममै रहिरह्यौं र हामीले त्यसरी गरे पछाडि सफल पनि भएका छौं।
1: लमजुङमा दृष्टिविहीनको सुरक्षित आवागमन र ट्राफिक सचेतनामा जोड़ दिँदै 63 विश्व सेतो छड़ी सुरक्षा दिवस मनाएको छ। मंगलबार भोटेउडारको भक्ति नमूना माविममा एक कार्यक्रमको आयोजना गरी ट्राफिक सचेतना सहित यो दिवस मनाएको हो। औपचारिक कार्यक्रम अघि सुन्दरबजार नगरपालिका नौसिउडी बारदेखि डुम्रे बेसी शहर सड़क हुँदै भक्ति नमूना माध्यमिक विद्यालयको प्रांगणसम्म र्याली निकालिएको थियो। विभिन्न सन्देश लेखिएका प्ले कार्ड बोकेर निस्किएका दृष्टिविहीनले करिब 1 किलोमिटर सड़क पार गरेका थिए। नेपाल नेत्रहीन संघको समावेशी विकासका लागि कार्य परियोजनाको सहयोग र बेसी शहर नगरपालिका संघको सहकार्यमा लमजुङ नेत्रहीन संघले ट्राफिक सचेतना सहितको कार्यक्रम आयोजना गरेको हो। प्रत्येक वर्ष अक्टोबर 15 मनाइने यो दिवस दशैंलाई मध्यनजर गर्दै लमजुङमा मंगलबार नै यो दिवस मनाएको आयोजकले जनाएको छ। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य परियोजनाका पुनर्स्थापना अधिकृत प्रेम महर्जनले विश्व सेतो छड़ी सुरक्षा दिवस र ट्राफिक सचेतना कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। कार्यक्रमको उद्घाटन गर्दै दोर्दी गाउँपालिका उपाध्यक्ष विच्छ बहादुर घलेले दृष्टिविहीन सहित सबै अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न समाज र राज्य जिम्मेवार हुनुपर्ने बताउनुभयो। उनीहरूलाई हेयाको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य गर्दै शिक्षा, रोजगारी र स्वरोजगारका अवसर उपलब्ध गराउनुपर्ने उहाँको भनाई थियो। अपाङ्गता भएका व्यक्तिले आत्मसम्मानका साथ जीवनयापन गर्न सक्ने वातावरण स्थानीय तहले समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सेतो छड़ी दृष्टिविहीनको स्वतन्त्रता आत्मसम्मान र पहिचानको प्रतीक भएको बताउनुभयो। उहाँले सेतो छड़ी लिएर सड़कमा हिँड्ने व्यक्तिको सुरक्षामा सबैले ध्यान दिनुपर्ने, दृष्टिविहीनको स्वतन्त्र आवागमन सुनिश्चित गर्न र सड़क र सार्वजनिक सेवा सहज तथा सुरक्षित हुनुपर्ने बताउनुभयो। कार्यक्रममा लमजुङ नेत्रहीन संघको भवन निर्माणका लागि जग्गादाता मोहन कृष्ण श्रेष्ठ, जग्गा प्राप्ति सहजीकरण संयोजक हरिप्रसाद अधिकारी र भविष्य निर्माण माध्यमिक विद्यालयका प्रधानाध्यापक मायानाथ अधिकारी लगायतले दृष्टिविहीनको जीवनयापन सहज बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँहरूले सड़क, विद्यालय, सरकारी कार्यालय तथा सार्वजनिक सेवा प्रवाह हुने संरचना अपाङ्गता मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिलाई दिइने 50% भाड़ा छूट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, रोजगारीका अवसर सुनिश्चित गर्न तथा सेतो छड़ी प्रयोग गर्ने व्यक्तिको सुरक्षामा ध्यान दिनुपर्ने माग उठाएको थियो। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 व्यवस्था गरेको भाड़ा छूट व्यवहारमा कार्यान्वयन हुनुपर्ने सहभागीले जोड़ दिएका थिए। लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य प्रभात घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो। संघका सचिव विष्णु पोखरेलले कार्यक्रम संचालन गर्नुभएको थियो। कार्यक्रममा जिल्लाभरका दृष्टिविहीन, उनीहरूको सहयोगी, ट्राफिक प्रहरी र जनप्रतिनिधिको सहभागिता रहेको परियोजनाका वरिष्ठ फिल्ड सुपरभाइजर जीवन डल्लाकोटीले जानकारी दिनुभयो। तपाईं हामी सुन्दै हुनुहुन्छ मर्साङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेक रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतिसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई, भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
3: ल भइहाल्छ नि नानी
4: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
5: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर साथ भीमसेन थानचोक फोन 0665201120 मोबाइल 9846077745
6: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
7: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166 9560445248 9141238555 र 9560445357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ
1: विश्रामपछि स्वागत छ अब बाँकी समाचार स्वास्थ्य शिक्षा एवं विपद व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको मानव विकास तथा सामुदायिक सेवाले मनाङका बाढ़ी पीड़ितलाई राहत सहयोग गरेको छ असोज दोस्रो साता आएको बाढ़ीबाट पीड़ित बनेका चामी र तालका स्थानीयलाई संस्थाले राहत सहयोग गरेको हो संस्थाका प्रतिनिधिहरू चामी पुगेर स्थानीय जनप्रतिनिधि एवं प्रशासनिक निकायका प्रतिनिधिहरूको रोहबरमा बाढ़ी पीड़ितलाई सहयोग गरेको हो राहत वितरणमा चामी गाउँपालिका अध्यक्ष लोकेन्द्र घले मनाङका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूले पनि सहभागिता रहेको एसडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजारका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो बाढ़ी प्रभावितलाई दैनिक जीवनयापनका लागि अति महत्वपूर्ण सामग्री टेन्ट खाद्यान्न लगायतका सामग्री वितरण गरिएको श्रेष्ठको भनाइ छ सोही प्रकृतिको राहत सहयोग सोमबार तालका बाढ़ी पीड़ितलाई पनि वितरण गरिएको अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिनुभयो बाढ़ी प्रभावितहरूलाई राहत वितरणसँगै एचएसएसले स्थानीय प्रशासनसँग विपद व्यवस्थापन र प्रतिकारका विषयमा छलफल समेत गरेको छ संस्थाले विपद प्रतिकारका लागि नासौं गाउँपालिका अन्तर्गत ताल गाउँ र धारापानीमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको र सोही प्रकृतिका गतिविधि माथिल्लो क्षेत्रमा पनि सञ्चालन गर्ने विषयमा छलफल भएको थियो माथिल्लो क्षेत्रमा विपद प्रतिकारको लागि पूर्व गर्न सके तल्लो क्षेत्रमा क्षति न्यूनीकरण गर्न सकिने भन्दै योजनाबद्ध रूपमा गतिविधि अघि बढ़ाउने विषयमा छलफल भएको एचडीसीएसले सञ्चालन गरेको जलवायु तथा विपद उत्थानशीलता कार्यक्रम विज्ञ विमल विकले जानकारी दिनुभयो एचडीसीएसले सोमबार मात्रै मनाङको तालगाउँमा निशुल्क स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्श गरेको थियो संस्थाले समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई एकीकृत गर्दै विपद प्रस्तावित प्रभावित नागरिकको पुनस्थापना र उत्थानशीलतामा योगदान पुर्याउँदै आएको छ कार्यक्रम मार्फत विपदको समयमा स्वास्थ्य सेवा मनोसामाजिक सहयोग र राहत उपलब्ध गराउनका साथै समुदायको विपद सामना गर्ने क्षमता अभिवृद्धिमा स्थानीयलाई राहत मिलेको छ सर्वोदय सेवा आश्रममा ज्येष्ठ नागरिकले निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। रायनस नगरपालिका 8 स्थित सर्वोदय सेवा आश्रममा तारकुघाट स्वास्थ्य चौकीले स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको हो। सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा नियमित रूपमा सञ्चालन हुँदै आएको मानसिक स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत मंगलबार आश्रममा स्वास्थ्य परीक्षण सेवा तथा औषधि वितरण गरिएको हो। स्वास्थ्यकर्मी सवाला पन्तको नेतृत्वमा आश्रममा आश्रित व्यक्तिहरूको रक्तचाप जाँच तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। सोही अवसरमा स्वास्थ्य परीक्षणपछि आवश्यकता अनुसार एक महिनाका लागि पुग्ने औषधि समेत वितरण गरिएको थियो। शिविरमा रायनस नगरपालिकाका मनोपरामर्शकर्ता मार्फत मनोपरामर्श सेवा प्रदान गरिएको थियो। नियमित स्वास्थ्य परीक्षण र मनोपरामर्श सेवाले सेवाश्रममा आश्रित व्यक्तिहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य चौकी र नगरपालिकाको निरन्तर सद्भाव सहकार्य र मानवीय सहयोगले सेवा आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच बढ़ाउन महत्वपूर्ण योगदान पुर्याएको आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो। राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल संचालकलाई कार्यवाही गरिने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको हो। पूर्वाधार विकास मन्त्रालयमा भएको सरकारवालाको बैठकपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। विभागका अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधन चालकले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने स्थानीय स्थान तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसिएको होटल तथा रेस्टुरेन्ट लाई उच्च प्राथमिकता दिँदै खाजा नास्ता र खानाको लागि सवारी रोक्नुपर्नेछ। होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाजा नास्ता र खाना न्यून गुणस्तरको भएका कारण यात्रु बिरामी भएको गुनासो आएको र यसमा सरकारका निकायले सूक्ष्म निगरानी गरिरहेको विभागको भनाइ छ। त्यस्ता होटल र रेस्टुरेन्टमा खाजा नास्ता र खानाका कारण यात्रु बिरामी भएको पाइए सम्बन्धित सवारी चालक र होटल रेस्टुरेन्ट संचालकलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने विभागको चेतावनी छ। होटलमा खाजा नास्ता र खानाको स्वच्छता र गुणस्तरमा कमी पाइए र मूल्यमा ठगी भएको पाइए यात्रुले नेपाल प्रहरीको हेल्पलाइन 100 फोन गरी जानकारी गराउन सक्नेछन्। यसबाहेक जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालयमा जानकारी गराउन सकिने भएको छ। मर्सेन्टी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
8: मुख्य समाचारका प्रायोजक
9: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले सार्वजनिक गरिन् 4 रणनीतिक योजना। 109 सामुदायिक विद्यालयमा 6.5 अर्ब खर्च गर्दै सरकार। 24 घण्टामा काठमाडौँ उपत्यकामा 658 सवारी चालकमाथि ट्राफिक कार्यवाही र पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि माध्यम वर्षाको सम्भावना। बिहान 10 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: आया मरे नि आमा, आया नि आया।
2: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
2: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
2: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
4: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
4: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 98490-68924, 98450-63780।
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: वन, वातावरण र जैविक विविधता हाम्रो जीवनको महत्वपूर्ण आधार हो। पानीका मुहान संरक्षण गर्न, माटोको क्षय रोक्न र वन्यजन्तुलाई वासस्थान उपलब्ध गराउन वन संरक्षण आवश्यक छ। त्यसैले जथाभावी रूख नकाटौं, जथाभावी फोहोर नफालौं र वन पैदावरको प्रयोग गर्दा प्रचलित नियमको पालना गरौं। कार्यालय प्रमुख प्रमोद राज रेग्मी एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका कार्यालय भुजुङ परिवार, लमजुङ।
1: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
9: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: जग्गा रहेको स्थान, जग्गाको विवरण, जग्गाको किसिम र प्रकार, क्षेत्रफल तथा बाटोको प्रकार आदिको बारेमा नापी कार्यालय तथा सम्बन्धित वडा स्थानीय निकायमा बुझी सम्बन्धित पूर्जा भूमि प्रशासन कार्यालय साबिकको मालपोत कार्यालयमा रहेको श्रेष्ठसँग रुजु गरेर मात्र घर जग्गाको कारोबार गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। कार्यालय प्रमुख ईश्वर कमल श्रेष्ठ एवं भूमि प्रशासन कार्यालय परिवार, लमजुङ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समिति पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली वा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कार्यवाहक अध्यक्ष लोकेन्द्र जंग गुरूङ, प्रिन्सिपल विनोद गुरूङ एवं भूपू सैनिक आवासीय बाबी परिवार बेसी सहर लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साथै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लगानी गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने जानकारी गराइन्छ। अध्यक्ष नेत्रमान गुरूङ, व्यवस्थापक अनिल गुरूङ एवं संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, लमजुङ।
0: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
3: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन चुबमुला तीन गुना लाना दुला हुलास मुसम अर्कु तिल दमाइसे।
4: Or Zangdia fans, Bonchana Bemi Hurst.

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हर्ष र उमंग साथ चाडपर्व मनाउँदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न नबिर्सौ। नियमित र पर्याप्त निन्द्र, सन्तुलित भोजन, शारीरिक व्यायाम र व्यक्तिगत सरसफाई स्वस्थ जीवनको आधार हो। स्वास्थ्यमा केही समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। अध्यक्ष विजय गुरूङ, मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर शिशिर देवकोटा एवं प्रदेश अस्पताल लमजुङ।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
5: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारीहरू सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
6: दिगो पूर्वाधार सुरक्षित यात्रा र समृद्ध समाजका लागि गुणस्तरीय विकास निर्माणमा जोड़ दियौं निर्माण भएका सड़क पुल र सार्वजनिक संरचनाको संरक्षण गरौं कार्यालय प्रमुख सोभियात खड्का एवं पूर्वाधार विकास कार्यालय परिवार लमजुङ

0: रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
1: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: चाडपर्वमा पशुजन्य परिकारको प्रयोग गर्दा पशुको स्वास्थ्य र मासुको स्वच्छतामा विशेष ध्यान दिउँ। स्वस्थ मासुको मात्र वध गरौं, मासु राम्रोसँग पकाएर खाऊ, बासी वा दूषित मासुको सेवनबाट बचौं। पशु पंक्षीमा कुनै रोगको लक्षण देखेमा लापरवाही नगरी नजिकको पशु सेवा केन्द्रमा सम्पर्क गरौं। कार्यालय प्रमुख डाक्टर सुनिल न्यौपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय परिवार, लमजुङ।
6: जय श्रीराम, जय सीता।
7: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले टाढै पूजा सकेको नि।
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
7: हो नि भाउजू।
8: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
9: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
9: पुरानो गहनासँग नयाँ गहना चाटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
9: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनसादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
10: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष गोविन्द बस्नेत, प्रिन्सिपल विमल अधिकारी एवं युनिभर्सल एकाडेमी परिवार बेसिसर लमजुङ।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845098261।
4: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर सुरेश श्रेष्ठ, सुरेश फेन्सी, बेसी सहर सात, लमजुङ। के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तयार भएका अलैची राम्रोसँग टिपौं, सुकाऊ, छुट्याउ, प्याकेजिङ र ब्रान्डिङ गरी बिक्री वितरण गरौं, अलैचीबाट राम्रो आय आर्जन गरौं, लमजुङको अलैचीलाई देश विदेशमा चिनाऊ। कार्यालय प्रमुख पद्मनाथ अत्रेय एवं राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई लमजुङ मनाङ परिवार।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष आमा समूह लोकमाया घले, अध्यक्ष बाबा समूह कप्तान चित्रबहादुर गुरूङ, सचिव पूर्ण सिंह गुरूङ एवं शान्तिटोल आमा तथा बाबा समूह परिवार, बेसी सहर 7, लमजुङ।
4: नेपाल ऋण खप्पै बिमगाछ क्याल बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदारी संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: संरक्षक जमिन्द्रमान घले, अध्यक्ष मीना गुरूङ एवं लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङ।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली, बेसी सर 7, लमजुङ।
6: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी लागि सम्पर्क 0665909999 9847729229 सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वास्थ्य।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813094932।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोपाइटर गोविन्द बस्नेत, जय श्रीकालीका मिनी क्रसर उद्योग, बेसीसार 2 लमजुङ।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
13: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
14: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
13: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
13: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244।

0: कान्छी गर्भनुने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
10: नेपाल ऋण खप्पै बिमगाछ क्यालबोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर सानभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला 3 गुणा लाना टुला
11: हुलास मुसम अर्कुतिल दमाइसे।

0: California. Extreme energy drink.
1: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, संघ संस्था, कर्मचारीहरू, शुभचिन्तक साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माननीय भेषबहादुर पौडेल, पूर्व मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै

0: देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: पानी हाम्रो जीवन र कृषि उत्पादनको आधार हो। जलस्रोतको संरक्षण गरौं, सिंचाईका संरचनाको उचित उपयोग र संरक्षण गरौं, पानीको दिगो व्यवस्थापन मार्फत समृद्ध कृषि र सुरक्षित भविष्य निर्माणमा सबैले हातेमालो गरौं। कार्यालय प्रमुख जीवन अधिकारी एवं जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय परिवार लमजुङ।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सिङ्गदी FM 95 MHz

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसिसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: उद्योग वाणिज्य र पर्यटन व्यवसायको नवीकरण वा खारिजका लागि 2084 साल वैशाख मसान्तभित्र निवेदन पेश गरेमा पछिल्लो 3 वर्षको नवीकरण शुल्क तथा दस्तुर मात्र लाग्ने र सोभन्दा अघिका सम्पूर्ण शुल्क दस्तुर तथा जरिवाना छुट हुने व्यवस्था रहेको छ। व्यवसाय दर्ता व्यवस्थित बनाऊ, समयमै नवीकरण गरौं, जरिवाना मुक्त बनाऊ। कार्यालय प्रमुख ठाकुर प्रसाद ढकाल एवं एकीकृत सेवा कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लमजुङका वन जंगललाई पासमुक्त बनाऊ, वन्य जन्तु संरक्षण गरौ, मानव जीवन पनि सुरक्षित राखौ, पासो नथापौ, वन्य जन्तु जोगाऊ। डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ एवं डिभिजन वन कार्यालय परिवार लमजुङ।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लमजुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: Ayah, marini ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850086780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099352
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल जनप्रतिनिधि कर्मचारी सुरक्षा निकाय साझेदार संघ संस्था ओडावासी शुभेच्छुक सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं जन्म मृत्यु बसाईसराई विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्
8: वडा अध्यक्ष खुशीजङ गुरूङ एवं बेसीसर नगरपालिका वडा नम्बर 9 परिवार लमजुङ

0: Sonia.
1: Extreme energy drink.
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हाम्रा सेवाहरू हामी कहाँ उन्नत जातका बिउ बिजन विषादीहरू तथा भेट सम्बन्धी सामानहरू होलसेल मूल्यमा पाइन्छ। प्रोप्राइटर राजेन्द्र बस्नेत, अनुष्का एग्रो कन्सर्न, बेसी सहर सात, लमजुङ।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनीतिक दल जनप्रतिनिधि कर्मचारी सुरक्षा निकाय साझेदार संघ संस्था ओडावासी शुभेच्छुक एवं सहयोगी महानुभावहरूका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: श्रीकृष्ण भुजेल ओडा सदस्य बेसेसर नगरपालिका ओडा नम्बर 3 लमसुङ।
4: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै।
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
10: वडा अध्यक्ष प्रकाश थापा एवं विशेषण नगरपालिका वडा नम्बर 6 परिवार लमजुङ।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: हेलो नमस्कार गुड आफ्टरनून स्वागत छ मर्संग दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी बुधबारको बसाईमा छौं बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हेलो नमस्ते
1: नमस्ते लक्ष्मीजी
0: नमस्ते श्यामजी सन्चै हुनुहुन्छ हजुर म त एकदम बिरामी छु नि श्यामजी
1: अनि के भयो होला दसैँको बेलामा यस्तो बिमारी हुनु भएन नि त
0: हजुर हो नि तर अलिअलि बिरामी छु त्यति धेरै चाहिँ होइन है
1: के हुन्छ अनि हजुरले त सधैँ बिमारी बिमारी हुनुहुन्छ अथवा के हुन रह तपाईँलाई
0: खै अब त्यो त अब डाक्टरसँग सोधेर चाहिँ बल्ल जानकारी हुन्छ होला है
1: त्यो पनि अलिकति कस्तो कस्तो फल्लो फल्लो भयो नि त नि बिमारी
0: होइन होइन त्यति धेरै बिरामी भएको पनि होइन अनि पानी पिउनु भएको छ कि छैन हजुरले
1: पानी पिएछु भर्खरै हामी दाजुभाइ छौँ यसो गफ गर्दै अनि एक बज्छ अनि कल गर्छु भन्दै पानी पिउँदै घाम चर्किरहेछ शीतलीमा बस्दै पानी पिउँदै बसिरहेको छौँ
0: अनि आज कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन त हजुरले
1: सुनै छैन
0: सुन्नु भएन है
1: हजुर
0: अनि कार्यक्रमको बसाईको बारेमा त पक्कै पनि जानकारी छ है
1: थाहा छ नि जानकारी त अब चाडो विधाबाट मैले त्यो अहिलेको दशम सम्बन्धी गीत बजाइदिनु भनेर चाहिँ दिल्लु बहिनीलाई त्यो लोकगीतहरू पर्छ कि आधुनिक गीत पर्छ अब त्यो त दशैँ सम्बन्धीको जुन अहिलेको नयाँ छ पुरानो छ दशैँको यही सम्बन्धी चाहिँ गीत बजाइदिनु भनेर चाहिँ दिल्लु बहिनीलाई
0: हुन्छ हामी बजाइदिनेछौ अनि हजुरले रोज्नुभएको गीत मार्फत फोकसलाई सम्झिन चाहनुहुन्छ त हजुरले
1: पहिलो प्रथम त हजुरलाई अनि त्यसै गरी हाम्रो दिलु बहिनीलाई र बसन्तजीलाई खुसीजीलाई निमाजीलाई सुजन भाइलाई मर्सेन्जी होल टिमलाई र साथीहरू भन्नुहुन्छ मुना बहिनी सलिना ऐतिश्री दिदी अनि सरस्वती विनिता अनि कृष्ण लामा अनि सुषमा दिदी शङ्कर भाइ देवगौली कामना लक्ष्मी मिश्र टिकु छेत्री एमसर भाइ अनि कृष्ण गुरुङ अनि मुलो कान्छा र अब आउने साथीहरू सम्पूर्णलाई र मेरो साथमा हुनुहुन्छ भाइ हुनुहुन्छ उहाँलाई सम्झै विजय दशमीको शुभकामना भन्दै बिदा हुन्छु र हिजो चाहिँ कृष्ण लामाले त श्याम त चौतारी एफएम नि बोल्दो रहेछ भन्ने कुरा गर्थे बेलुका सुनेको अब त्यो त हाम्रो त चौतारी एफएम अब मर्सेन्जी एफएम त हाम्रो त बराबर हो नि अनि बोल्छ त्यहाँ भन्ने त मिडियामा चाहिँ त्यो सुन्नु भन्थ्यो भन्थ्यो हुन त केही नै भएन चौतारीमा बोल्दो रहेछ उता पैसा सिद्धि भन्छ उता बोल्दो रहेछ भनेर नि त्यसो भयो नि पछि बेलुका सुनेको थिएँ मैले अनि त्यो पनि होइन हामी त बराबर हो अनि दुइटैले बराबर माया लाग्छ पाउँछु अनि त्यसै गरी अब चाहिँ बिदा हुन्छु हस्त नमस्ते भाइ
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै जोडिनु भएको थियो श्यामजी हुनुहुन्थ्यो आजको पहिलो कलर र उहाँले दशैं लक्षित गीत रोजिसक्नु भएको छ साथै सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ र श्यामजीले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ तपाईँले र अर्को गीत रोज्न चाहनुहुन्छ भने हजुरले यो गीत बजिसकेपछि मात्रै फोन गर्न सक्नुहुनेछ हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ फरक फरक बसाईको साथमा आफूलाई मन परेको बसाईको दिनमा तपाईँले फोन गर्न सक्नुहुनेछ 0663-5200-20 डायल गरेर र सात दिनको सातैबार फरक फरक बसाईको साथमा आइतबारको दिनमा एउटा शीर्षक लिएर कुराकानी छलफल गर्छौं सोमबारको बसाईमा तपाईँले जुन गीत रोज्नुहुन्छ हामी उक्त गीतलाई बजाइदिनेछौ मंगलबारको बसाईमा लोकगीत गाउन सक्नुहुनेछ भने आज बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ र यति बेला हामी श्यामजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ स्वीकार दिनुहोला

0: हजुर, यो मिन्टो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665200020 डायल गरेर। साथै एकदमै गर्मी पनि छ, प्रशस्त मात्रामा पानी पिउनुहोला र सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ भन्ने चाहिँ कामना गरेको छु। कार्यक्रममा जोडिएर तपाईँले साथीलाई सम्झिन सक्नुहुनेछ र कताबाट बोल्दै हुनुहुन्छ तपाईँले भन्न सक्नुहुनेछ, मौसमी अवस्थाको बारेमा जानकारी गराउन सक्नुहुनेछ भने तपाईँले साथीहरू पनि मजाले सम्झिन सक्नुहुनेछ। सम्झिनको लागि तपाईँले 0665200020 डायल गर्नुपर्ने हुन्छ हामीलाई। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाएको साथमा। यति बेला को साथी हुनुहुन्छ कलमा? हेलो, नमस्ते।
1: हेलो, नमस्ते लक्ष्मीजी।
0: नमस्कार सम्झनाजी।
1: हजुर,
0: के गर्दै हुनुहुन्छ सम्झनाजी?
1: ए, नानी कहाँ लिएर बसिरहेको छ?
0: नानीलाई काखमा लिएर बसिराख्नु भएको छ है?
1: हजुर हजुर।
0: पानी कतिको पिउनु भएको छ त हजुरले?
1: पानी खाइरहेको छु लक्ष्मीजी।
0: पानी खाइराख्नु भएको छ है?
1: हजुर।
0: अनि कार्यक्रम सुन्नु भएको छ कि छैन आज?
1: सुनिराख्नु
0: भएको छ है?
1: हजुर।
0: भनेपछि बसाइको बारेमा पनि हजुरलाई जानकारी छ होला है?
1: जानकारी छ। आज गीत रोप्ने बाल होइन?
0: एकदमै हो।
1: आज त्यही हो, तिमीलाई नै सुहाउँछ सोमरा र राजा टिकामा भन्ने गीत लगाइदिनु।
0: हजुर हुन्छ, हामी यो गीत पक्कै पनि बजाउनेछौ। तपाईँले यो गीत मार्फत सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: दुइटा भन्न चाहनुहुन्छ।
0: कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई भन्न चाहे।
0: हजुर, धन्यवाद।
1: अनि भित्र दिदीजीलाई र मेरो घर परिवार, सासू मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद, मम्मी गणेश कुमारी श्रेष्ठ, दिदी बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, अनि मेरो छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सस्मिता श्रेष्ठ, नातिनी रा श्रेष्ठ, र मेरो छोरीहरू साधना श्रेष्ठ, सानो नानी अनिता श्रेष्ठ, अनि मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँमा बस्ने दुईटा बहिनी जाँको लागि, र देशभरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, र माथि सुतमाया परिवार, टिकाराम परिवार, राम परिवार, सीता परिवार, र मर्सानी मभन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छु लक्ष्मीजी।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो सम्झनाजी, उहाँले एकदमै राम्रो गीत रोज्नु भएको छ। तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाएको साथमा। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर सौदण्डी नगरपालिका 8 बेलटार राई टोलचोकबाट फेसबुक लाइभमा रेडियो मर्सेङ्गी एफएम 95 MHz। आउँदै गरेको बडा दशैंको शुभकामना, शुभ दीपावलीको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु।

भन्नुभएको छ। हजुर, यहाँले पनि एकदमै धेरै शुभकामना छ है टेक बहादुरजी, फोन पनि गर्न सक्नुहुनेछ, फोन गरेर पनि आजको विषयमा गीत रोज्न तपाईँले सक्नुहुनेछ भने हामीलाई कमेन्ट पनि गर्न सक्नुहुनेछ तपाईँले। र यति बेला हामी सम्झनाजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते।
1: हेलो, नमस्ते।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला? देवजी बोल्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ देवजी?
1: सन्चै छु।
0: अनि के गर्दै हुनुहुन्छ? पानी पिउनु भएको छ कि छैन त हजुरले?
1: पानी त पिइरहेछु।
0: हो, पानी पिइराख्नु भएको छ है?
1: हजुर, यस्तो घाम सर्किरहेछ,
0: पानी त पिउनु पर्यो नि, यस्तो गर्मी भइरहेछ है?
1: हजुर हजुर।
0: अनि कार्यक्रम सुन्नु भएको छ कि छैन दिदीले?
1: सुने, आज गीत रोज्ने होइन र बुधबार?
0: हजुर, आज चारवटा विधाबाट गीत,
1: मैले भित्र टेक्निसियनलाई भनिसकेँ।
0: कुन विधाबाट रोज्नु भएको छ हजुरले?
1: आधुनिक
0: विधाबाट है? हुन्छ, हामी बजाइदिनेछौ। कुन गीत र भित्र भनिसक्नु भएको छ?
1: भित्र भनिसकेको छु मैले।
0: हुन्छ, अब भित्र भनिसक्नु भएपछि अब बजेपछि मात्रै हामीले पनि सुन्छौँ कस्तो गीत कुन गीत रहेछ भनेर। अनि कसलाई सम्झिन चाहनुहुन्छ अब बज्ने गीत मार्फत?
1: सबभन्दा हजुरको लागि फोनमै मिठो सम्झना, अनि भित्र फोन उठाउने सिस्टरको लागि, अनि अब गाउँ सरबाट आउने सुषमा दिदी, अनि नयाँ गाउँबाट आउने श्याम प्रसाद दाई, अनि तनहुँबाट आउने टेगु छेत्री, अनि एम सारु दाई, अनि के अरे सेराबाट आउने शोभा दिदीलाई, र अनि म र मलाई दे भनेर चिन्नी नचिन्नी सम्पूर्णलाई सुनाउन चाहन्छु। अघि पछि आउने सम्पूर्ण कलरहरूलाई सुनाउन चाहन्छु। अहिले बिदा गर्छु।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै देवजी जोडिनु भएको थियो, उहाँले आधुनिक विधाबाट गीत रोज्नु भएको छ। तपाईँले पनि समर्थन गर्न सक्नुहुनेछ उहाँले रोज्नु भएको गीतलाई भने। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी? सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी, विजय दशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सम्पूर्ण नेपालीमा कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीले सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, शुभ दिन भनेर सोध्नु भएको छ। हजुर, यहाँलाई पनि एकदमै धेरै शुभकामना, साथै एकदमै धेरै सम्झना पनि, र यहाँले पनि आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला भन्न चाहन्छु है त। र सत्यकला इसारेजीले लेख्नु भएको छ, मिस यु अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु। र यामसारू मगरजीले लेख्नु भएको छ, हेलो लक्ष्मी सिस्टर, नमस्ते झोरले, है म पनि सुन्दैछु है। अब बस्ने सङ मार्फत सम्झिनु पर्दा, फर्स्टमा हजुरको लागि मेरो घर परिवार साथी साथीहरू सबै सबैको लागि भन्दै सुटिन्छु ल। ओके, बाई बाई भन्नुभएको छ। हजुर नमस्कार झोरले, एकदमै धेरै खुसी लाग्यो कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ। अनि फोन चाहिँ किन नगर्नु भएको त नि यामसारूजीले? फोन गरेर आज चारवटा विधाबाट गीत रोज्न पाउनुहुन्छ तपाईँले। लोक विधाबाट गीत सकिसकेको छ, अब आधुनिक विधाबाट, पप विधाबाट र चलचित्र विधाबाट अझै पनि गीत बाँकी छ, रोज्न सक्नुहुनेछ भने। राज क्रिएसनबाट सम्झिनु भएको छ हामीलाई शुक्रराज रसाइलीजीले, नमस्ते, शुभ विजय दशमीको शुभकामना रेडियो परिवारलाई, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको पापी पेट पाल्ने पर्यो बोलको गीत बजाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत जन्मदिन मनाउने झापाकी बहिनी ग्रीष्म ढकाल अधिकारी, भोजपुरका साथीहरू विनिता चौहान र मन्दिर स्मृति राईलाई जन्मदिनको शुभकामना, सबैमै शुभ दिनको कामना, मिठो सम्झना सबैमा, ह्याप्पी दशैं भनेर सोध्नु भएको छ। यहाँलाई पनि दशैंको एकदमै धेरै शुभकामना छ आउँदै गरेको दशैंको, र एकदमै धेरै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ कमेन्ट मार्फत। यसरी नै जोडिनुहोला, फोन पनि गर्नुहोला भन्न चाहन्छु। र यति बेला तपाईँको सामु देवजीले रोज्नु भएको गीत राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जग्गा रहेको स्थान, जग्गाको विवरण, जग्गाको किसिम र प्रकार, क्षेत्रफल तथा बाटोको प्रकार आदिको बारेमा नापी कार्यालय तथा सम्बन्धित वडा स्थानीय निकायमा बुझी सम्बन्धित पूर्जा भूमि प्रशासन कार्यालय साबिकको मालपोत कार्यालयमा रहेको श्रेष्ठसँग रुजु गरेर मात्र घर जग्गाको कारोबार गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। कार्यालय प्रमुख ईश्वर कमल श्रेष्ठ एवं भूमि प्रशासन कार्यालय परिवार लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ

0: Mania.
1: Extreme energy drink.
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: वन, वातावरण र जैविक विविधता हाम्रो जीवनको महत्वपूर्ण आधार हो। पानीका मुहान संरक्षण गर्न, माटोको क्षय रोक्न र वन्यजन्तुलाई वासस्थान उपलब्ध गराउन वन संरक्षण आवश्यक छ। त्यसैले जथाभावी रूख नकाटौं, जथाभावी फोहोर नफालौं र वन पैदावरको प्रयोग गर्दा प्रचलित नियमको पालना गरौं। कार्यालय प्रमुख प्रमोद राज रेग्मी एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय भुजुङ परिवार लमजुङ।
4: हजुर, यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला, साथै रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ र कमेन्ट पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते, गुड आफ्टरनून।
5: हेलो लक्ष्मीजी, नमस्कार, गुड आफ्टरनून।
4: नमस्कार टेकजी, सन्चै हुनुहुन्छ?
5: हजुर लक्ष्मीजी, म पनि आराम कुशलै सन्चै छु।
4: के गर्दै हुनुहुन्छ टेकजी?
5: हजुर, यति बेला चाहिँ अब रेडियो मर्सन इफेक्ट सुन्दै, अनि अहिले चाहिँ अब शीतल पनि तापी, अनि यता चाहिँ नि उदयपुरमा त तपाईँको चाहिँ नि दिउँसो चाहिँ घाम लाग्दैछ, अनि बेलुका चाहिँ यसो शीतल मौसम, जाडो मौसम हुँदैछ बेलुका चाहिँ लक्ष्मीजी।
4: ओहो, भनेपछि मौसम चाहिँ परिवर्तन भइरहेको छ है?
5: हजुर, अहिले त घाम लाग्दैछ अहिले दिउँसो त।
4: अनि पानी कतिको पिउनु भएको छ हजुरले?
5: म त जहिले पनि पानी पिउँछु नि।
4: जहिले पनि पिउनुहुन्छ है?
5: हजुर,
4: एकदमै खुसी लाग्यो। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ, बसाईको बारेमा पनि जानकारी छ।
5: आज हजुर पनि नाच्नुहोस्, म पनि नाच्नेछु, हाम्रो अब प्राविधिक मित्रहरू पनि। आज चाहिँ मैले दर्शनशालामा गीत चाहिँ गीत अब माथि नाच्नु पर्यो यो गीतमा है, यो गीत लगाइदिनु।
4: हजुर हुन्छ, हामी पक्कै पनि यो गीत राख्नेछौँ। हजुरले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ यो गीत मार्फत?
5: हजुर, सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बर्थडे गीतमा सम्झन चाहन्छु। अनि त्यसपछि हजुर हुन्छ वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पार्विधिकमा साथ दिनुहुने पार्विधिक मित्र दिदीजीलाई, अनि त्यसपछि धरानको विष्णु पादुकामा रहनुहुने आदरणीय दाजु रोशन फुला हाङराई, खोटाङबारा पोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई, अनि उदयपुर चौनपालो हरिया आदरणीय दाजु शम्भु कटवाल, सञ्चालिका आरजे तारा गदल र शैली, मिना चामलिङ राई, भाइ राजघले मगर जीवलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्चाङ्गी एफएम 95 मेगा चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् र यो आउँदै गरेको बडा दशैं शुभ दीपावलीको अवसरमा पनि हार्दिक हार्दिक मंगलमय शुभकामना दिँदै म टेक बहादुर पुमा राई अहिलेलाई छुट्टिन्छु। ओके, बाई बाई।
4: हजुर हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै उदयपुरबाट टेक बहादुरजी जोडिनु भएको थियो, उहाँले आजको बसाईमा चलचित्र बीताबाट गीत रोज्नु भएको छ, दर्शनशालामा भने गीत रोज्नु भएको छ। यदि तपाईँले पनि सुन्न चाहनुहुन्छ भने उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि फोन गर्न सक्नुहुनेछ 0665-2020 डायल गरेर। प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं हामी भने रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सुन्दै चितवनबाट भन्नुभएको छ। हजुर नमस्कार, चितवनबाट सुन्नुहुन्छ, फोन चाहिँ गर्नुहुँदैन है। टेकु छेत्रीजीले लेख्नु भएको छ, हजुर नानी नमस्ते, नमस्कार, गुड आफ्टरनून, हजुरलाई सन्चै आरामको कामना, साथै घर आँगनीमा भित्रिन लागिसकेको विजयदशमीको शुभकामना साथ सुन्दैछु म तनहुबाट। मौसमी अवस्था, चर्को घाम लागेको छ र पानी पर्याप्त पिउनुहोला भन्न पनि चाहे। अब बस्ने मिठो भाका हजुरलाई, रेडियो होल युनिटलाई र सम्पूर्ण साथीहरूको लागि हाम्रो प्यारो प्रोग्राम मर्सङदी कल टाइम भन्नुभएको छ। हजुर एकदमै धेरै खुशी लाग्यो, दशैंको शुभकामना दिनुभएको छ, यहाँलाई पनि एकदमै धेरै शुभकामना दिन चाहन्छु र हजुरले पनि पर्याप्त पानी पिउनु होला है त। र मोलो आज आइडीबाट कमेन्ट आएको छ, बडा दशैं पर्वको पवित्र अवसरमा विशेष गरी उही प्यारो मान्छे नक्कली डलीलाई अनि होल रेडियो युनिटलाई र सम्पूर्ण रेडियो प्रेमी अरूको जीवनमा खुशीका हजारौं रंगहरू भरिउन्, मनमा शान्तिको दीप सधैँ बलिरहोस् अनि भाग्यका हरेक ढोकाहरू सफलताको लागि खुल्दै जाउन्। माता दुर्गा भवानीको असीम कृपा, टीकाको रातोपनसँगै जीवनमा प्रेम र आत्मीयता बढ़ोस्। जमराको हरियालीसँगै सुख शान्ति र समृद्धि मौलाउँदै जाओस्। घर आँगनमा हाँसो गुन्जिरहोस्। परिवारमा आपसी माया र एकता अझ गाढ़ा बनोस् अनि हजुरले मनदेखि चाहेको हरेक राम्रा सपना एक एक गर्दै पूरा हुँदै जाउन्। हजुरको मुहारको मुस्कान कहिले लहराओस्। पाइला पाइलामा सफलता मिलोस्। स्वास्थ्य सधैँ राम्रो रहोस् र जीवनको यात्रा सधैँ उज्यालो अनि सुन्दर बनिरहोस्। हजुर र हजुरको सम्पूर्ण परिवारमा विजयदशमीको हार्दिक मंगलमय शुभकामना भन्दै छुट्टिए। मिस यू अल, जय रेडियो मर्सिङदी भनेर कान्छा गुणु आचुजीले लेख्नु भएको छ। एकदमै धेरै खुशी लाग्यो। सम्पूर्णले उहाँलाई रेस्पोन्स पनि गर्न सक्नुहुनेछ। कति मजाले दशैंको शुभकामना दिनुभएको छ है। एकदमै खुशी लाग्यो। र यति बेला चाहिँ हामी टेक बहादुर पुमाजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ। स्वीकार दिनुहोला।

0: मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्नुहोला 0635220020 डायल गरेर। अर्जुन याखाजीले लेख्नु भएको छ, दर्शन सेवा हजुर, म यता शंख सभा धर्मदेवी र तामा फोकबाट अर्जुन याखा, मिस यु अल फ्रेण्डस भनेर छुट्नु भएको छ। हजुर सेवा एकदमै धेरै खुशी लाग्यो है, शंख सभाबाट हुनुहुँदो रहेछ, फोन पनि गर्न सक्नुहुनेछ है अर्जुनजी। र यति बेला कुनै साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते। हेलो नमस्ते।
1: नमस्ते हजुर, नमस्ते, तपाईँसँग बोल्न नपाएर।
0: नमस्कार, सन्चै हुनुहुन्छ?
1: ठिकै छु।
0: शोभाजी
1: हजुर,
0: पानी कतिको पिउनु भएको छ शोभाजीले?
1: पिइराखेको छु।
0: पिइराख्नु भएको छ है?
1: हजुर।
0: अनि कार्यक्रममा एकदमै दुई तिन दिनमा मात्रै जोडिनुहुन्छ किन होला?
1: हजुर।
0: सन्चै हुनुहुन्छ?
1: ठिकै छु।
0: ठिकै हुनुहुन्छ, एकदमै सन्चो हुनु पर्यो है।
1: सन्चै हुनुहुन्छ?
0: हजुर एकदमै सन्चै छु। अघिसम्म चाहिँ अलिकति टाउको दुखिरहेको थियो, म अलिअलि टाउको चाहिँ दुखिरहेको छ, तर अब हजुरहरूसँग कुराकानी भएपछि अब पक्कै सन्चो हुन्छु होला म।
1: निको होस् भनेर प्रार्थना गर्दिनु।
0: हुन्छ, धन्यवाद। हजुरहरू हुनुभएपछि पक्कै पनि चाँडै नै निको हुन्छु म चाहिँ। अनि आजको बसाइको बारेमा जानकारी छ कि छैन हजुरलाई?
1: गीत जोड्ने भनेछ नि त है।
0: हजुर, गीत रोज्ने बसाइ हो आज।
1: गीत रोज्ने भनेछ नि त रातो टिका निधारमा भनेर भन्नुभएको थियो म्याडमले।
0: रातो टिका निधारमा भन्नुभयो है? हजुर, हामी बजाइदिनेछौ, कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई, अनि भित्र फोन उठाउने म्याडमलाई है।
0: हजुर धन्यवाद।
1: होल टिमलाई, अनि देश विदेशमा भएका दाजुभाइ दिदी बहिनीहरू, अनि हाम्रो घर परिवारलाई, छोरा बुहारी नाति नातिनालाई, अनि मेरो मण्डली परिवारलाई यो दसैँको धेरै धेरै शुभकामना छ भनेर सम्झिन चाहन्छु।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई।
1: नमस्ते, बाई।
0: हजुर, भर्खरै मात्रै शोभाजी जोडिनु भएको थियो र उहाँले रातो टिका निधारमा भने गीत रोज्नु भएको छ, साथै सम्पूर्ण उहाँको मण्डली परिवार र पारिवारिक सदस्यहरूलाई पनि एकदमै सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0635220020 डायल गरेर। यदि अर्को गीत रोज्न चाहनुहुन्छ भने यो गीत बजिसकेपछि मात्रै तपाईँले फोन गर्न सक्नुहुनेछ। सात दिनको साथीबार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ, आफूले फुर्सदमा हुनुभएको बसाईमा तपाईँले पक्कै पनि फोन गर्न सक्नुहुनेछ। त्यसको लागि 0635220020 तपाईँले डायल गर्नुपर्ने हुन्छ र आज बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्नुपर्ने हुन्छ है। तपाईँले रोज्न सक्नुहुनेछ भने यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा, कोही साथी हुनुहुन्छ, तपाईँले पनि ट्राई गर्दै गर्न सक्नुहुनेछ, साथै कमेन्ट पनि गर्न सक्नुहुनेछ तपाईँले, र हाम्रो पात्रोबाट पनि कार्यक्रमलाई सुन्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ? हेलो नमस्ते।
2: हेलो नमस्ते, गुड आफ्टरनुन छ।
0: नमस्कार कृष्णजी, सन्चै हुनुहुन्छ?
2: हजुर, तपाईँ त अब अलिक सन्चो छैन भन्छ, सिटामा लिएर दौडेर आउनुपर्छ कि म त।
0: हजुर हुन्छ, पक्कै पनि अब 2 बजेपछि चाहिँ दौडेर आइहाल्नुहोस् न।
2: हो अहिले आउनु पर्यो नि त, अब प्रोग्राम पछि त अब तपाईँ कता जान्छ फेरि?
0: हजुर आउनुहोस् न। पानी कतिको पिउनु भएको छ हजुरले?
2: पिएकै छैन, तपाईँले अब बल्ल अब सम्झाइदियो, अब पिउनु पर्ला अब।
0: ओहो, भनेपछि मैले नसम्झाउँदा? हजुर मैले चाहिँ पिइरहेको छु है,
2: नत्र धेरै पिएर होला टाउको दुखेको नत्र।
0: त्यस्तो त होइन, अब मौसमी अवस्थाले पनि हुन्छ है।
2: हुन्छ, अब मौसम चेन्ज हुँदैछ।
0: हजुर हो नि, अनि कृष्णजी आज किन अन्तिममा जोडिनु भएको?
2: ए अब तपाईँहरूलाई बिर्सिनु नसकेर हो, बुझ्दै बुझ्दै निधा रहेछ, उठेर हेरेको त दुई बज्नु नरहेछ।
0: भनेपछि भुसुकै निदाउनु भयो है?
2: हजुर।
0: भात निन्द्रा हो कि के हो हजुरको?
2: अब जुसहरू खाने, त्यो अब त्यसले नि अब मिठो निन्दर लायो होला, भाषै हो नि गर्दै होला।
0: हजुर
2: सुन्नु चाहिँ मैले अब शोभाजीले अब गीत रचेको नै सपनामा गिरिपनामा
0: हो
2: फोन गरेको।
0: हजुर हजुरले पनि त्यसै गीतमा समर्थन गर्नुपर्ने हुन्छ। कसलाई सम्झिन चाहनुहुन्छ कृष्णजी?
2: हजुर अब धेरै के सम्झेर नै सम्झिनु पर्दा अब तपाईँले सबभन्दा पहिला अनि प्रार्थिङमा साथ दिने दिलोजीलाई अनि मर्स्याङ्गी हल तिमीलाई रेडियो सुनेर बसिरहनु हुने कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले भन्दै बिताउँछु है। हस् त बाई।
0: हजुर हुन्छ नमस्ते बाई बाई। भर्खरै मात्रै खुदी बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो। उहाँले शोभाजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ, साथै सम्पूर्ण साथीहरूलाई पनि एकमुष्ट रूपमा सम्झिनु भएको छ। तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर। साथै एकदमै घाम पनि लागेको छ, प्रशस्त मात्रामा पानी पिउनुहोला। प्रशस्त भनिरहँदाखेरि एकैचोटिमा धेरै मात्रामा पिउने चाहिँ होइन, तर तपाईँले चाहिँ पटक पटक गरेर धेरै मात्रा चाहिँ पिउने हो भनेर चाहन्छु। र फोन गरेर पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ, साथै हाम्रो कार्यक्रम रेडियो मर्स्याङ्गी फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुनेछ र कमेन्ट पठाउन सक्नुहुनेछ। प्रत्येक दिन नयाँ नयाँ बसाईको साथमा हामी उपस्थित हुने गर्छौ र कुनै बसाई अलिकति फेर्नुपर्ने जस्तो लाग्छ, यो बसाईको सट्टो चाहिँ यो बसाई भएको भए हुन्थ्यो भन्ने चाहिँ हजुरलाई लाग्छ भने तपाईँले एकदमै मजाले हामीलाई सुझाव दिन सक्नुहुनेछ र सुझाव लेखेर पूर्ण रूपमा फोन गरेर पनि तपाईँले पठाउन सक्नुहुनेछ। हामी त्यसमा पनि सोच्नेछौ र सुझावको बारेमा तपाईँले फोन गरेर पनि भन्न सक्नुहुनेछ, कुन बसाई चाहिँ फेर्नुपर्नेछ, कुन बसाई चाहिँ ठिक छ भनेर चाहिँ जानकारी गराउन सक्नुहुनेछ हामीलाई। प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, सात दिनको सातै बार फरक फरक बसाईको साथमा। र सिर्जना मुखियाजीले लेख्नु भएको छ, मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ, यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु। र अब पनि कार्यक्रमबाट छुटिने बेला भइसकेको छ। आजको कार्यक्रममा प्रत्यक्ष रूपमा फोन गरेर छजना साथी जोडिनु भएको थियो। श्याम प्रसादजी हुनुहुन्थ्यो, सम्झनाजी हुनुहुन्थ्यो, देवजी हुनुहुन्थ्यो, टेक बहादुर पुमाजी हुनुहुन्थ्यो, शोभाजी हुनुहुन्थ्यो र अन्तिममा कृष्ण लामाजी हुनुहुन्थ्यो। छजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा मिठो मिठो शब्द लेखेर पठाउनुहुने तपाईँलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने तपाईँलाई पनि धन्यवाद दिँदै, कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि विशेष धन्यवाद दिँदै, कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुट्टिन चाहन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, संघ संस्था, कर्मचारीहरू, शुभचिन्तक साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। माननीय भेषबहादुर पौडेल, पूर्व मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य।
4: आया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै।
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
7: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9865000271 र 9865067272।
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
8: हर्ष र उमंग साथ चाडपर्व मनाउँदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न नबिर्सौ। नियमित र पर्याप्त निन्द्र, सन्तुलित भोजन, शारीरिक व्यायाम र व्यक्तिगत सरसफाई स्वस्थ जीवनको आधार हो। स्वास्थ्यमा केही समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। अध्यक्ष विजय गुरूङ, मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर शिशिर देवकोटा एवं प्रदेश अस्पताल लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विभिन्न साइजका सोलर सिस्टम, सोलर एक्साइट ब्याट्री र गाडीका ब्याट्री, सोलर वाटर हिटर, विभिन्न कम्पनीका मोबाइल सेटहरू, बिजुलीका सम्पूर्ण सामग्रीहरू, हाउस वायरिङ, किचन चिम्नी, मोटर पंखा, भ्याकुम क्लीनर, इन्भर्टर लगायतका सामग्रीको लागि हामीलाई सम्झनुहोस्। प्रोपाइटर उमर बहादुर लामा, लेजरसन इनर्जी एण्ड इलेक्ट्रिक सेन्टर, विशेषहर साथ, लमजुङ।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।

नमस्कार, दिउँसो 2 बजे कुमारसाङ दुई बुलेटिनमा म लक्ष्मीको स्वागत छ। विराटनगर घोषणा पत्र जारी गर्दै अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन समापन भएको छ। मंगलबारबाट शुरू भएको सम्मेलनमा सुदूरपश्चिम बाहेकका मुख्यमन्त्री सहभागी भएका थिए। सम्मेलन विभिन्न बुँदमा घोषणा पत्र जारी गर्दै समापन भएको छ। नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन्। नेपाल एयरलाइन्सले सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो। भारत नागरिक उड्डयन मन्त्रालय महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो। अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्याण्ड ब्याग, चेक इन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो। बुढा नीलकण्ठबाट बरामद भएको 21.5 किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरेको हुन सक्ने संकेतहरू देखा परेका छन्। अनुसन्धानका क्रममा चीनीय नागरिकले भाडामा लिएको गाड़ी पटक पटक विमानस्थल आउजाउ गरेको देखिएको छ। दैनिक 8,000 रूपियाँ तिर्ने गरी चीनीय नागरिकले 11 असोजदेखि 25 असोजसम्मका लागि कार भाडामा लिएका थिए। यो कार 5 पटकसम्म विमानस्थल पुगेको देखिएको एक अनुसन्धान अधिकृतले बताउनु भएको छ। जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाले व्यक्तिगत चिन्जानका आधारमा अनुचित सुविधा प्रदान नगर्ने प्रतिबद्धता जनाएका छन्। संसदीय सुनवाईका क्रममा वहाँले बुधबार यस्तो प्रतिबद्धता जनाउनु भएको हो। सुशासन, पारदर्शिता तथा जवाफदेहिता अन्तर्गत वहाँले भनेका छन्, व्यक्तिगत चिन्जानका आधारमा अनुचित सुविधा शून्य सहनशीलता अपनाउनेछु। सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँले घटेको छ। आज सुनको भाव तोलामा 2,700 रूपियाँले घटेको हो। यसअघि अस्ति सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,96,500 रूपियाँ पुगेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 100 रूपियाँले घटेको छ। महासंघले आजका लागि चाँदीको भाव तोलामा 4,255 रूपियाँ तोकेको छ। हिजो चाँदीको भाव तोलाको 4,355 रूपियाँ थियो। नेपालीहरूको महान चाड़ बड़ा दशैंका अवसरमा काभ्रे पलाञ्चोक जिल्लाभर असोज 31 देखि कार्तिक 9 गतेसम्म टिम्बर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिम्बर सञ्चालनमा पूर्ण रोक लगाएको जनाएको छ। जिल्ला सुरक्षा समितिको असोज 27 गते बसेको बैठकको निर्णय अनुसार असोज 31 देखि कार्तिक 9 गतेसम्म काभ्रेमा जिल्लाभित्र टिपर सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभएको छ। गएको भदौ 10 गते रसुवा केरुङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरुवा हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भूविस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययन अनुसार सन् 2026 जुलाई 7 देखि अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडर तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म विस्थापन भएको देखाइएको हो। इसी मोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5औं राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 को केरुङ रसुवा विपद बुझाइ शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको छ। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङ्दी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
3: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665252209।

0: sip on your extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लेबन अर्ग्यानिक खाद्य

0: मस्यौरा चियापत्ती च्याउ सरसौँ बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
1: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
6: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषाले कत्ते छाबो कुए खैमु खोजिन तिङ अल्छ्यो
7: ए छब्बिस नर तिसर घरी बालोटी र रेडियो मर्सिङ दिङ न ओ अल्छ्यो
8: त्यो आफै रेडियो मर्साङ्गी एफएम 95 मेगाहर्ज।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्या मङ्गला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे न्यामा, आया नी, आया।
8: के भयो दिदी, तपाईँलाई सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850063780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846774745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: ए साइली घर बनाएर त लगभग सक्न आँटिछौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 9964651901
4: जय श्री राम जय श्री राम
5: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
4: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसरी चाँडै पूजा सकेको नि
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
4: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
5: हो नि भाउजू
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
6: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
7: प्रोभाइडर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
8: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9800658574

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: विभिन्न साइजका सोलर सिस्टम, सोलर एक्साइट ब्याट्री र गाडीका ब्याट्री, सोलर वाटर हिटर, विभिन्न कम्पनीका मोबाइल सेटहरू, बिजुलीका सम्पूर्ण सामग्रीहरू, हाउस वायरिङ, किचन चिम्नी, मोटर पंखा, भ्याकुम क्लीनर, इन्भर्टर लगायतका सामग्रीको लागि हामीलाई सम्झनुहोस्। प्रोपाइटर उमर बहादुर लामा, लेजरसन इनर्जी एण्ड इलेक्ट्रिक सेन्टर, बेसीसहर सात, लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: चाडपर्वका समयमा सफा तथा सुरक्षित पानीको प्रयोग गरौं। पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। खाने पानीका मुहान, धारा तथा पाइपलाइन वरपर फोहोर नगरी खाने पानीका स्रोतको संरक्षण गरौं। साथै प्लास्टिक तथा अन्य फोहोर जथाभावी नफालौं र वातावरण स्वच्छ राखौं। कार्यालय प्रमुख उत्सव पोखरेल एवं खाने पानी तथा ढल व्यवस्थापन कार्यालय परिवार, लमजुङ।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6, लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454848।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीयता सुदृढ़ बनाउन 9 बुझे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझदारी मंच गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1.21 अर्ब डलर जरिवाना। 5 अर्ब भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। नेपाल खबरमा अब पूरा खबर। विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले 9 बुझे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पुनः सम्मान गर्दै साना तथा टुक्रे आयोजनाहरूमा स्रोतको अनावश्यक नियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेजी गर्ने नीति लिइनेछ। यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक, पारदर्शी खरिद प्रणाली र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरूबीच अन्तरप्रदेश सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम संचालन गर्ने घोषणापत्रमा उल्लेख छ। त्यसै गरी घोषणा पत्रको कार्यान्वयन, समीक्षा र निरन्तर सहकार्यका लागि 7 प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पुनः प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी 2 विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्रम मल्लले गएको आइतबार प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्च बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशकको समय नजिकै पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना, कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा समेत असर परेको थियो। चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17 अर्ब 1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको त्यही समयको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16 अर्ब 59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1 अर्ब 80 करोड़ 24 लाख रूपियाँ कमाएको छ। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57 करोड़ 51 लाख रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41 करोड़ 59 लाख रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10 अर्ब 67 करोड़ रूपियाँ घटेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई
आग्रह समेत गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै ईमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। मासिक पारिश्रमिक लिने सबै श्रमिकले यो सुविधा पाउने भए पनि जालादारी तथा स्वयंसेवकका रूपको हकमा भने यो लागू हुने छैन। तर उजुरी गर्दा जागिर गुम्ने डर, लिखित सम्झौताको अभाव र झन्झट जटिलो प्रक्रियाका कारण धेरै श्रमिकहरू अझै पनि कानूनी उपचारमा जान हच्किने गरेका छन्। ऐन अनुसार सुविधा कट्टा गर्ने रोजगारदाताहरूबाट दोब्बरसम्म जरिवाना भराउने व्यवस्था छ। उजुरी आइरहेका भए पनि उजुरीकर्ता र प्रतिष्ठानको स्पष्ट नाम, ठेगाना तथा सम्पर्क नम्बर नहुँदा कार्यान्वयनमा कठिनाई भइरहेको विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो माटोको अवस्था के छ कुन बालीमा कति मात्रामा मल हाल्ने सधैँ अलमल हुने के गर्ने होला
2: होइन ए दाई यति कुरामा किन चिन्ता लिनुभएको आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र
1: ए कृषि प्राविधिक बाबु पो आउनु भएछ व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र
2: पाइन्छ नि तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस् वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस् त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा खेतको स्थान आफ्नो खेतको लोकेसन पठाउनुहोस्
1: वाट्सएप नम्बर 9854149982 होइन त अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ त्यसमा माटोमा भएको पीएच प्राङ्गारिक पदार्थ नाइट्रोजन फस्फोरस पोटासियम जिंक बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन् त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ
1: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ
2: हो नि दाई माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ माटो बुझौ आधुनिक खेती गरौ उत्पादन बढाऊ
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ
4: सुविधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाएको छ जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो दशैंका बेला काभ्रेका बीपी र अरणीको राजमार्ग लगायतका प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्यधिक बढ़ने गर्दछ सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो प्रशासन कार्यालयले सूचना निकालेर जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन सम्बन्धी सबैमा आग्रह गर्दै चलायमा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असही सागरराज थारूको शव 5 दिनपछि फेला परेको छ गएको शनिबार दोधारा चाँदनी झोलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तार्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित

0: ठूलो बैंकले $5 अर्ब भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। त्यसमध्ये $1 अर्ब कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाई छ। यदि ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्ना दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ। अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। यस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। यस्तै कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शन धारीले जनै 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँसे जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराँतेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एक पटक। संघीयता सुदृढ़ बनाउन 9 बुझे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वटा वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1,21,00,000,00,000 जरिवाना, $5 अर्ब भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण।
1: बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
2: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेम, गोलो फ्रेम, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेम, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको

0: हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जग्गा रहेको स्थान, जग्गाको विवरण, जग्गाको किसिम र प्रकार, क्षेत्रफल तथा बाटोको प्रकार आदिको बारेमा नापी कार्यालय तथा सम्बन्धित वडा स्थानीय निकायमा बुझी सम्बन्धित पूर्जा भूमि प्रशासन कार्यालय साबिकको मालपोत कार्यालयमा रहेको श्रेष्ठसँग रुजु गरेर मात्र घर जग्गाको कारोबार गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। कार्यालय प्रमुख ईश्वर कमल श्रेष्ठ एवं भूमि प्रशासन कार्यालय परिवार लमजुङ।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495 94046 93 09 49 32।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ज्यूहरू, शिक्षक अभिभावक समिति पदाधिकारी ज्यूहरू, सम्पूर्ण अभिभावक ज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली वा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कार्यवाहक अध्यक्ष लोकेन्द्र जङ गुरूङ, प्रिन्सिपल विनोद गुरूङ एवं भूपू सैनिक आवासीय मावी परिवार बेसी सहर लमजुङ।
2: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ।
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: वन, वातावरण र जैविक विविधता हाम्रो जीवनको महत्वपूर्ण आधार हो। पानीका मुहान संरक्षण गर्न, माटोको क्षय रोक्न र वन्यजन्तुलाई वासस्थान उपलब्ध गराउन वन संरक्षण आवश्यक छ। त्यसैले जथाभावी रूख नकाटौं, जथाभावी फोहोर नफालौं र वन पैदावरको प्रयोग गर्दा प्रचलित नियमको पालना गरौं। कार्यालय प्रमुख प्रमोद राज रेग्मी एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका कार्यालय भुजुङ परिवार, लमजुङ।

0: Media Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त
1: गर्दछौ। सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67787।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारीहरू सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: हर्ष र उमंग साथ चाडपर्व मनाउँदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न नबिर्सौ। नियमित र पर्याप्त निन्द्र, सन्तुलित भोजन, शारीरिक व्यायाम र व्यक्तिगत सरसफाई स्वास्थ्य जीवनको आधार हो। स्वास्थ्यमा केही समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। अध्यक्ष विजय गुरूङ, मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर शिशिर देवकोटा एवं प्रदेश अस्पताल लमजुङ।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस विशिष्ट नगरपालिका 8 सेरा लमजुम, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98568-28186, फोन 066-520-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारीहरू सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: दिगो पूर्वाधार, सुरक्षित यात्रा र समृद्ध समाजका लागि गुणस्तरीय विकास निर्माणमा जोड दियौं। निर्माण भएका सड़क, पुल र सार्वजनिक संरचनाको संरक्षण गरौं। कार्यालय प्रमुख सोभियत खड्का एवं पूर्वाधार विकास कार्यालय परिवार लमजुङ।
6: हैन खुशी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
7: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
12: हेलो, मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी, शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
6: वडा अध्यक्ष खुशीजङ गुरूङ एवं बेसीसर नगरपालिका वडा नम्बर 9 परिवार, लमजुङ। सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
5: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साथै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लगानी गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने जानकारी गराइन्छ। अध्यक्ष नेत्रमान गुरूङ, व्यवस्थापक अनिल गुरूङ एवं संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार लमजुङ।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर दिलीप श्रेष्ठ,
3: एएफ किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: लमजुङका वन जंगललाई पासमुक्त बनाऊ, वन्य जन्तु संरक्षण गरौं, मानव जीवन पनि सुरक्षित राखौं, पासो नथापौं, वन्य जन्तु जोगाऊ। डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ एवं डिभिजन वन कार्यालय परिवार लमजुङ।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: उद्योग, वाणिज्य र पर्यटन व्यवसायको नवीकरण वा खारिजका लागि 2084 साल वैशाख मसान्तभित्र निवेदन पेश गरेमा पछिल्लो 3 वर्षको नवीकरण शुल्क तथा दस्तुर मात्र लाग्ने र सोभन्दा अघिका सम्पूर्ण शुल्क, दस्तुर तथा जरिवाना छुट हुने व्यवस्था रहेको छ। व्यवसाय दर्ता व्यवस्थित बनाऊ, समयमै नवीकरण गरौं, जरिवाना मुक्त बनौ। कार्यालय प्रमुख ठाकुर प्रसाद ढकाल एवं एकीकृत सेवा कार्यालय परिवार लमजुङ।

0: तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
0: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
0: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
2: सम्पर्क मोबाइल नम्बर 9857313375।
0: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका स्वात, युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, संघ संस्था, कर्मचारीहरू, शुभचिन्तक साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माननीय भेषबहादुर पौडेल, पूर्व मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य।

0: me a extreme energy drink.
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
2: पानी हाम्रो जीवन र कृषि उत्पादनको आधार हो। जल स्रोतको संरक्षण गरौं, सिंचाईका संरचनाको उचित उपयोग र संरक्षण गरौं, पानीको दिगो व्यवस्थापन मार्फत समृद्ध कृषि र सुरक्षित भविष्य निर्माणमा सबैले हातेमालो गरौं। कार्यालय प्रमुख जीवन अधिकारी एवं जल स्रोत तथा सिंचाई डिभिजन कार्यालय परिवार लमजुङ।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: तयार भएका अलैची राम्रोसँग टिपौं, सुकाऊ, छुट्याउ, प्याकेजिङ र ब्रान्डिङ गरी बिक्री वितरण गरौ, अलैचीबाट राम्रो आय आर्जन गरौं, लमजुङको अलैचीलाई देश विदेशमा चिनाऊ। कार्यालय प्रमुख पद्मनाथ अत्रेय एवं राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई लमजुङ मनाङ परिवार।
4: जय श्री राम, जय सीता।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसहर नगरपालिका वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौं।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसेसहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
10: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
9: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोप्राइटर गोविन्द बस्नेत, जय श्री कालिका मिनी क्रसर उद्योग, बेसीसहर 2 लमजुङ।
11: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
12: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको। हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
14: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
15: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
16: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?
17: हेर्न माले ए छोरी, त्यो पानीमा राखेको रेडियो ले त बा।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आऊ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष आमा समूह लोकमाया घले, अध्यक्ष बाबा समूह कप्तान चित्रबहादुर गुरूङ, सचिव पूर्णसिंह गुरूङ एवं शान्तिटोल आमा तथा बाबा समूह परिवार बेसी सहर सात लमजुङ।
6: आया मरे नि आमा, आया नि
7: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9850086780।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदारी संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: संरक्षक जमिन्द्रमान घले, अध्यक्ष मीना गुरूङ एवं लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोपाइटर सुरेश श्रेष्ठ, सुरेश फेन्सी, बेसी सहर सात, लमजुङ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष गोविन्द बस्नेत, प्रिन्सिपल विमल अधिकारी एवं युनिभर्सल एकाडेमी परिवार, बेसीसर, लमजुङ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: चाडपर्वमा पशुजन्य परिकारको प्रयोग गर्दा पशुको स्वास्थ्य र मासुको स्वच्छतामा विशेष ध्यान दिउँ। स्वस्थ मासुको मात्र वध गरौं, मासु राम्रोसँग पकाएर खाउँ, बासी वा दूषित मासुको सेवनबाट बचौं, पशुपन्छीमा कुनै रोगको लक्षण देखेमा लापरवाही नगरी नजिकको पशु सेवा केन्द्रमा सम्पर्क गरौं। कार्यालय प्रमुख डाक्टर सुनिल न्यौपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय परिवार, लमजुङ।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक फोडे, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ

0: कार्यालय सुन्दर बजार पाँच गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर आठ तेह्र चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861 39 157।
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344। सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारीको लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
6: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हाम्रा सेवाहरू हामी कहाँ उन्नत जातका बिउ बिजन, विषादीहरू तथा भेट सम्बन्धी सामानहरू होलसेल मूल्यमा पाइन्छ। प्रोप्राइटर राजेन्द्र बस्नेत, अनुष्का एग्रो कन्सर्न, बेसी सहर सात, लमजुङ।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसौँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।

0: me a extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औषध अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संसारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
0: संघीयता सुदृढ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
1: दशैंको किनमेलले बजारमा चहल पहल, मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो, मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
2: उत्पादन स्तरमै स्वस्थ पशु खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भने पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
0: ग्रीनल्याण्डमा तेल ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
1: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण, बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई अक्टोबर 2 बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
1: अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5.59 खर्ब रूपियाँ भन्दा बढ़ीको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार विभिन्न 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र प्रश्नकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेटमा गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार, सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा छ। भोटेकोशी, त्रिशुली, काली गण्डकी र बुढ़ी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झोलुङ्गे पुल, खानेपानी र सिंचाई आयोजनाहरूका लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभयो। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण, जलसतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1.94 खर्ब रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः संचालन गर्न 86.5 करोड़ रूपियाँ भन्दा बढ़ी आवश्यक पर्नेछ। कृषि, स्वास्थ्य, शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुननिर्माणका लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुननिर्माण गरी जनजीवन सामान्य बनाउने यो बजेट प्रभावकारी हुने अपेक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
0: विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले 9 बुँदे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 वटा प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्यय र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनामा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेज गर्ने नीति लिइनेछ। यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक, पारदर्शी खरिद प्रणाली, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरू बीच अन्तर प्रादेशिक सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ। घोषणा पत्रको कार्यान्वयन, समीक्षा र निरन्तर सहकार्यका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
1: सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी 2 वटा विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37.70 अर्ब रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशैंको समय नजिकिँदा पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना, कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो।
0: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वटा वाणिज्य बैंकले कुल 17.1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको यही अवधिको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 वटा बैंकहरूले 16.59 अर्ब रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1.80 करोड़ 24 लाख रूपियाँ नाफा कमाएको हो। नाफाको वृद्धिदरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57.51 करोड़ रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41.59 करोड़ रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10.67 अर्ब रूपियाँले घटेको छ।
1: औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस नपुगेका 47 थरीका औषधिको पौठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। असोज 20 गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरेको जनाएको छ। विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाएको जनाएको छ।
0: 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरेबिया सहित 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको छ। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा सुनारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोध नारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनार, जापानका लागि प्रस्तावित विज्ञान कुमार थापा र मलेसियाका लागि चुनामणी खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा दशैंको मासुका लागि प्रयोग हुने पशु किन्नु अघि ख्याल गर्नुपर्ने विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना

0: अठहत्तर पैंतीस नौ नब्बे अन्ठानब्बे पाँच अठहत्तर एकतीस छ चौरासी। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र अठार महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औसत अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि साढे पाँच खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका पाँच सय चार योजना अर्थ मन्त्रालयमा पेश, संघीयता सुदृढ बनाउन नौ बुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै तीन महिनापछि प्रमाणीकरण, तेह्रवटा देशका लागि प्रस्तावित राजदूतको सुनवाई सकियो लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येदेखि चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज पच्चीस गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ जमरा राखिएको थियो। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
1: काठमाडौँ उपत्यका सहितका मुख्य बजारहरूमा दशैंका लागि किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। तर चाडपर्वसँगै आकाशीयको महँगीका कारण उपभोक्ताहरू चिन्तित बनेका छन्। भोटेकुसी बाढ़ीका कारण चीनतर्फका रसुवा र तातपानीनाका अवरूद्ध हुँदा दशैं लगायतका पर्वलाई लक्षित गरी ल्याएका झण्डै पाँच अर्ब मूल्य बराबरका सामान नाकामै रोकिएका छन्, जसका कारण लत्ता कपड़ाको मूल्य बढ़ेको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। व्यापारीहरूले खाद्यान्न, लत्ता कपड़ा, तरकारी र मासुको भाव अस्वाभाविक बढ़ाएको उपभोक्ताको गुनासो छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेश कुमार साकेलले भने बजार अनुगमनलाई तीव्र पारिएको दावी गर्नुभएको छ।
2: दशैंका लागि हिमाली तथा पहाड़ी भेगदेखि देशका विभिन्न ठाउँबाट काठमाण्डु उपत्यका सहित मुख्य शहरहरूमा भेड़ा, च्याङ्रा, खसीबोका र राङ्गा ल्याउने क्रम तीव्र बनेको छ। लामो दूरीको यात्रा, खानपानमा हुने फेरबदल र अस्वस्थ ढुवानीका कारण पशुहरू बिरामी पर्ने र रोग फैलिने जोखिम उच्च हुन्छ। बाहिरबाट हेर्दा स्वस्थ देखिए पनि भित्री रूपमा बिरामी पशुलाई निरोगी पशुसँगै ढुवानी गर्दा सिंगो बथानमै संक्रमण फैलिन सक्छ। त्यसैले खरिद तथा ढुवानी गर्दा पशुको स्वास्थ्य र मापदण्डमा विशेष ध्यान दिन पशु सेवा विभागले आग्रह गरेको छ। देशका लागि दशैंका लागि पशु खरिद तथा ढुवानी गर्दा कस्ता कस्ता सावधानी अप्नाउनुपर्छ, बिरामी पशुको पहिचान कसरी गर्ने, यही विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गरेका छौं।
3: विशेष गरी व्यवसायीहरूले खरिद गर्दा पनि पशु स्वस्थ छ, काशी बोका, भेडा, बाख्रा, च्याङ्राहरू स्वस्थ छन् भनेदेखि करिब करिब स्वस्थ पशुको चाहिँ मासु स्वस्थ नै रहन्छ, कुनै अङ्ग काम नलाग्ने हुन सक्छ, तर अझै अरू अवस्थामा चाहिँ पूर्णतया प्रयोग गर्न सक्ने अवस्थाहरू छ र उत्पादन स्तरमै स्वस्थ पशु वस्तुहरू जहाँ छन् तिनीहरू खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भनेदेखि अर्को चाहिँ बिचमा ढुवानीकर्ताहरूले पनि वास्तवमा पशुहरूलाई पनि त्यो सास फेर्ने चाहिँ प्राणी हुन्, पशु कल्याण मैत्री भएर ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। बजारमा पनि आइसकेको पशुहरू पनि जो चाहिँ बेच्नको लागि उपयुक्त हुँदैनन् हामीले त्यो पनि हेर्ने गरेका छ। खसीबोकाहरूको चाहिँ एकदमै बढेको अवस्थाहरू छ र च्याङ्राहरू पनि आइरहेको अवस्था छ।
1: स्वास्थ्यका दृष्टिकोणले कुनै पशुमा संक्रमण छ भने अर्को ठाउँमा लिँदाखेरि त्यसको जोखिम कति हुन्छ, त्यसका लागि के कस्तो उपाय अपनाउने?
3: तर संक्रामक रोगहरू जो पशु वस्तुहरू मानिसमा छन् त्यस्ता रोगहरूको चाहिँ खासै प्रकोप देखिएको छ भने हामी सबै जिल्लामा कस्तो अवस्था छ रोगको भन्ने कुरो हामीले चाहिँ प्रदेश सरकार, स्थानीय सरकारसँग समन्वय गरिकन हामीले हेर्ने गरेका छौँ। हाम्रो रोगको सूचना प्रणाली पनि हामीले विकास गरेका छौँ। जहाँसम्म अब ट्रान्सपोर्टेसनमा मैले चाहिँ यहाँलाई भने अलिकति अब अधिकांशले बुझ्नुभएको अवस्थाहरू छ। अहिले पशु कल्याण मैत्री भएरै काम गर्नुपर्छ भन्ने कुरो सम्पूर्ण धेरै व्यवसायहरूले जानकारी पनि उहाँले प्राप्त गर्नुभएको छ। राम्रो आरम्भिक रूपले आएको पशु अथवा पशु कल्याण मैत्री पशुहरूको चाहिँ भोलि बध गर्दा पनि मासु पनि राम्रो हुन्छ क्या, त्यो पनि आवश्यक छ भने जिल्ला स्तरीय संयन्त्रहरू पनि हुन्छ, त्यहाँ चाहिँ जिल्ला स्तरीय पशु सेवा गर्ने कार्यालयहरू, अस्पतालहरू हुन्छन्, त्यहाँ चाहिँ सिडिओ साहबहरूको समन्वयमा पनि कतिपय ठाउँमा चाहिँ खसी बुझाहरूको अनुगमन र स्वास्थ्य परीक्षणका कुराहरू चाहिँ भइरहेको हामीले जानकारी पाएका छौँ। हामी एकदम सघन रूपमै यो बजार अनुगमन गर्ने र मान्छे उपभोक्ताहरूको लागि चाहिँ जो दिन हरियो मार्ग गरिएको बजारबाट किन्दाखेरि चाहिँ मैले सरसरी सबै परीक्षण गरिन्छन्। स्टिकर जुन दिइन्छ हरियो स्टिकर दिएको चाहिँ हरियो स्टिकरमा हरियो हामी करार लगाइदिएका हुन्छौँ, त्यो भए त्यो परीक्षण गरेर चाहिँ हरियो लगाएपछि त्यो खानाको लागि योग्य र बिक्री वितरण गर्न पनि योग्य भन्ने कुरो हामी चाहिँ सर्वसाधारणले पनि थाहा पाउनुहुन्छ। कहीँ कहीँ आउँदाखेरि लामो बाटोमा बिरामी केही भने पनि त्यसलाई चाहिँ तत्कालै पशु चिकित्सकै टोली भएको उपचार गर्ने

0: व्यवस्था पनि हामी छै छौँ, उपचार गर्ने व्यवस्था पनि हामी मिलाएका छौँ। नमुना परीक्षण गरेर तत्काल त्यो नमुनाको रिजल्ट नआएसम्म चाहिँ बिक्री वितरण नगरेर होल्ड पनि गराएको अवस्थाहरू छ होइन।
1: त्यो पशु वधशालाहरूको सरसफाई र मासुको भण्डारणको कुरालाई अलिकति जोडौँ, कसरी निगरानी भइरहेको छ?
0: मुक्सिर एकबाट काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु लाइन चाहिँ पूर्णतया कार्यान्वयन गर्ने भनेर अगाडि बढेका छौँ होइन। र पक्कै पनि वधशाला वधस्थल यहाँले कुरो उठ्नुभएको छ कि अब चाहिँ अहिले दसैँको बेलामा त घर घरमा पनि वध हुन्छ होइन, जसले गर्दाखेरि स्वच्छ तरिकाले सुरक्षित भएर त्यहाँबाट चाहिँ कुनै पनि संक्रमण नफैलिने किसिमले चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। र यदि मासु नै स्वस्थ रहेन भने त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्छ। त्यसै धेरै लामो समय बाहिर धेरै लामो समय राखेको मासु चाहिँ खरिद नगर्ने, त्यसलाई चाहिँ सुरक्षित पूर्वक मासु एक घण्टाभित्र बिग्रि चाहिँ हाल्दै, तर के भने धेरै नै भयो भने बिग्रिन थाल्छ नि त। सबभर मासु नै भनेको त पछि चाहिँ मासुको परिभाषामा यहाँले भन्नुहुन्छ भनेदेखि वध गरेर चाहिँ सुरक्षितपूर्वक चिस्याएको मासुलाई मासु भन्ने हो खासमा। जस्तो त्यस्तो ठाउँबाट चाहिँ बरु चाहिँ वध गरेको ठाउँभन्दा सुरक्षितपूर्वक वध गरेको ठाउँबाट चाहिँ लिन उपयुक्त हुन्छ। र हामीले चाहिँ यो अजानो चाहिँ भनौँ न लगायत अरू त्यो मासुमा प्रयोग हुने सामग्रीहरू पनि बेला बेला सरसफाई गरेको बिहान अहिले देख्नुहुँदैछ, सरसफाई गरेर देख्नुहुन्छ पसलहरू भयो भने होइन, वधस्थलको आफ्नै सरसफाई र सुरक्षितपूर्वक मासुको ढुवानी पनि वास्तवमा गर्नुपर्ने हुन्छ। र हामीले हेर्दाखेरि चाहिँ अहिले उपभोक्ताहरूले चाहिँ सुरक्षित मासुको उपभोक्ताकै हितलाई ध्यानमा राखेर नै हामीले फेरि पनि जोडेँ, यही सन्दर्भमा मैले जोडेँ, यो पशु वसाल त मासु ऐन कारण गर्नुको विकल्प नभएको हुनाले हामी अगाडि बढ्नुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो पशुविज्ञान विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिप्पर सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। दशैंकै बेला काभ्रेका बीपी र अर्नीको राजमार्ग लगायत प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्याधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.32 अंकले बढ़ेर 2621.26 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 188 कम्पनीको शेयर बढ़ेको 80 घटेको छ। 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4.73 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीको 1,16,00,000 किता शेयर 4.13 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको फ्लाइ दुबईले आउँदो वर्ष सन् 2027 अक्टोबर 30 लागि टिकट बुकिङ खुल्ला गरेको छ। शुरूआती उडान उत्साहजनक रहेपछि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको हो। यसबाट उडान नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायहरू थप उत्साहित बनेका छन्। फ्लाई नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठका अनुसार चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या अझै बढ़ने अनुमान छ। नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार असोज 7 यता मौसम खराबीका कारण एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको छ। दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै देशसँग पोखराका हवाई सञ्जाल जोड़िएपछि त्यहाँको पर्यटन र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ।
4: दिनमै निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र एलओआई दिने तयारी गरेको जनाएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र दशैंको बिदा शुरू हुनु अघिदेखि नै तयारी रहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले रोकिएको विद्युत खरिद सम्झौता पीपीएलाई पनि वैज्ञानिक र राष्ट्रिय प्राथमिकताका आधारमा चाँडै अघि बढ़ाउने बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार निर्माणको अन्तिम चरणमा रहेका 27 जलविद्युत आयोजनाको व्यावसायिक सञ्चालन मिति थप गरिएको छ। यस्तै जलाशयुक्त आयोजनालाई प्रोत्साहन गर्न अनुमति पत्रको अवधि 50 वर्ष पुर्याउने गरी नियमावली संशोधनको तयारी भएको छ।
3: महाकाली नदीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरीका असय सागर राज थारूको शव 5 दिनपछि फेला परेको छ। गएको शनिबार दोधरा चाँदनी झलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तार्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। थारूको शव बेपत्ता भएको ठाउँबाट केही तल आज भेटिएको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका छका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधरा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। 2 हप्ता अघि दोधरा चाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो। पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तार समेत जुडिएको हो।
4: दुर्गा पूजाका लागि विद्युत लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एकजनाको ज्यान गएको छ। त्रियुगा नगरपालिका वडा नम्बर 12 पुरानो गाईघाटमा रहेको ज्योतिनगर टोलका 35 वर्षीय बद्रीनारायण चौधरीको हिजो बेलुका करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि त्यसअघि नै उहाँको ज्यान गइसकेको अस्पतालले घोषणा गरेको हो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा तेल, ग्यास र खनिज पदार्थको व्यापक अन्वेषण शुरू हुन लागेको बताउनु भएको छ। डेनमार्कको स्वशासित भूभाग रहेको आर्कटिक टापुमा सजिलै निकाल्न सकिने विश्वकै ठूला तेल भण्डार मध्ये केही रहेका ट्रम्पले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ। गएको महिना ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डका नेताहरूसँग एउटा सुरक्षा सम्झौता गर्नुभएको थियो। यस सम्झौताले ग्रीनल्याण्डमा अमेरिकी सेनाको भूमिका विस्तार गर्ने समाचार संस्था अल जजिराले जनाएको छ। सम्झौताले दुई नयाँ सैन्य अखडा र ट्रम्पको योजनामा रहेको गोल्डेन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि बाटो खोल्नुका साथै डेनमार्कको सार्वभौमिकता र ग्रीनल्याण्डवासीको आत्मनिर्णयको अधिकारलाई पुनः पुष्टि गर्ने खबरमा उल्लेख छ। ग्रीनल्याण्डलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिने सम्भावनालाई अस्वीकार गर्न ट्रम्पले गरेको आनाकानीका कारण उत्पन्न झण्डै दुई वर्ष लामो संकटको अन्त्य गर्नु यस सम्झौताको उद्देश्य थियो। ट्रम्पले गएको महिनाको सम्झौताबाट अमेरिका र युरोप दुवैले प्राप्त गरेका सुरक्षा सम्बन्धी लाभहरूको प्रशंसा गर्दै तिनलाई अद्वितीय भन्नुभएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। जस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनही 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधीले जनही 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराचेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ।
3: र बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको त्यहाँको स्वतन्त्र फुटबल नियामक निकाय आईएफआरले जनाएको छ। हिजो सार्वजनिक भएको प्रतिवेदनमा शीर्ष 5 डिभिजनका 94% क्लबहरू घाटामा सञ्चालन भइरहेको पाइएको छ। गएको वर्ष स्थापना भएको आईएफआरले इंग्लिश फुटबलको आर्थिक दिगोपन सुधार्ने 6 बुँदे योजनाको एक भागका रूपमा लागतमा अझ कड़ा नियन्त्रण र आकस्मिक योजनाको प्रस्ताव गरेको छ। स्टेट अफ द गेम प्रतिवेदनको मस्यौदाले इंग्लिश फुटबल लीग र नेशनल लीगका झण्डै दुई तिहाई क्लबहरू प्राविधिक रूपमा टाँट पल्टिएको अवस्थामा रहेको र मालिकहरूबाट प्राप्त हुने नगद सहयोगमा बढ़दो रूपमा निर्भर रहेको देखाएको छ। नियामक निकायले क्लबहरूले वित्तीय जोखिमको अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने तथा मालिकहरूले आफ्नो सहयोग फिर्ता लिएको खण्डमा सामना गर्न आकस्मिक योजनाहरू तयार राख्नुपर्ने बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। औषध अनुसारकै वर्षा। विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश। संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
3: संघीयता सुदृढ बनाउन 9 बुँदे पोषी घोषणापत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
4: दशैंको किनमेलले बजारमा चहल पहल। मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो। मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
3: ग्रीनल्याण्डमा तेल ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
4: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामक।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
2: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
1: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
2: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
1: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
1: थप जानकारीका लागि सम्पर्क 98 560 45 650 र 98 560 79 340।
2: किसानको मेहनत, उपभोक्ताको भरोसा। दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।

0: रेडियो मर्सिङडी 95 MHz इन्टरनेट अनलाइन रेडियो मर्सिङडी .org मा साँझ 6:35 बजेको मर्सिङडी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भेषज आर्ट क्षेत्रका मासु पसल अनुगमन, सरसफाईमा विशेष ध्यान दिन सुझाव, नगर परम्परा बजा जोगाउँदै भेषर एक खत्री चौरका दुर्गबहादुर परियार, दोर्दी तापमा भालुको आक्रमणबाट एकजना घाइते र हराउँदै परम्परागत कमेरो, रातो माटो र खोटोको प्रयोग, आधुनिक खरमा आधुनिक रंगको प्रयोग बढ्दो। अब समाचार विस्तारमा। दशैंको आगमन सँगै गाउँघरमा दमहाको ताल सुनिनु पर्ने हो, तर पछिल्लो समय हराउँदै गएको नगरा लगाउने परम्परालाई निरन्तरता दिँदै देश नगरपालिका एक खत्री चौरका दुर्गबहादुर परियार भने घर घर पुगेर दशैं आएको सन्देश दिइरहनु भएको छ। भेषा नगरपालिका एक अन्तर्गत खत्री चौर नयाँ गाउँ बलिथुम लगायतका बस्तीमा पुगेर उहाँले दमहा बजाउँदै नगरा लगाउने गर्नुभएको छ। घटना घटस्थापनादेखि नवमीसम्म घर घरमा पुगेर नगरा बजाउने परम्पराले दशैंको रौनक थप्ने गरेको छ। उहाँका अनुसार यस अवधिमा दैनिक करिब 325 घरमा पुगेर नगरा बजाउने गरिएको छ। यसबाट प्राप्त हुने आमदानी पनि सन्तोषजनक रहेको उहाँ बताउनुहुन्छ। दुर्गबहादुर जस्तै यति बेला सीमित संख्याले मात्र नगरा बजाउने गरेका छन्। हिन्दू धर्म र संस्कृतिसँग जोड़िएको नगरा लगाउने परम्परा भने पछिल्लो समय क्रमशः लोप हुँदै गएको छ। विगतमा घटस्थापनादेखि दशैंको नवमीसम्म परियार समुदायका व्यक्तिले घर घर पुगेर दमहा बजाउँदै नगरा लगाउने चलन थियो। दशैंका बेला नगरा लगाएको घरमा सुख शान्ति र समृद्धि छाउने धार्मिक विश्वास समेत रहिआएको छ। तर नयाँ पुस्तामा परम्परागत बाजाप्रति आकर्षण खर्दै जानु, बाजा बजाउन सिकेकाहरूले पनि यसलाई निरन्तरता दिन नचाहनु र समाजमा यस पेशालाई हेर्ने दृष्टिकोण सकारात्मक नहुनु जस्ता कारणले नगरा प्रथा संकटमा परेको सरकारवालाको भनाई छ। दोर्दी गाउँपालिकाका सन्ते बहादुर परियारका अनुसार पछिल्लो समय युवा पुस्ताले परम्परागत बाजा बजाउन सिक्ने र बजाउँदै हिँड्ने काममा चासो देखाउन छाडेका छन्। बाजा बजाउन जाने कतिपयले समेत सामाजिक दृष्टिकोणका कारण यो पेशा अपनाउन हिचकिचाउने गरेका उहाँ बताउनुहुन्छ। नगरा परम्परा परियार समुदायको सांस्कृतिक पहिचानसँग जोड़िएको छ। पुस्तौदेखि हस्तान्तरण हुँदै आएको यो परम्परा संरक्षण गर्न सम्बन्धित समुदायसँगै स्थानीय तह र समाजका सबै पक्षको सहयोग आवश्यक रहेको सरकारवाला बताउँछन्। परम्परागत बाजा जोगाउने बजाउनेलाई सम्मान गर्ने वातावरण निर्माण गर्न सके, यस्ता नयाँ पुस्तालाई पनि यसतर्फ आकर्षित गर्न सकिने उनीहरूको भनाइ छ। एकातिर दशैंको सांस्कृतिक रौनक बढ़ाइरहेको नगरा परम्परा, अर्कोतिर लोप हुने जोखिममा पर्नु चिन्ताको विषय बनेको छ। दुर्गबहादुर परियार जस्ता व्यक्तिले निरन्तरता दिइरहेको यो परम्परालाई संरक्षण गर्न सके मात्र आगामी पुस्ताले पनि दशैंको पहिचान बनेको दमहाको मौलिक धुन सुन्न पाउने छन्। लमजुङको भेषण नगरपालिका आठ क्षेत्रमा सञ्चालित माछा तथा मासु पसलहरूको अनुगमन गरिएको छ। भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमसुङले बुधबार बजारमा रहेका माछा तथा मासु पसलको अनुगमन तथा निरीक्षण गरेको हो। अनुगमनका क्रममा एउटा बंगुरको मासु पसल दर्ता बिन सञ्चालन भइरहेको पाइएको छ। त्यस्तै पसल संचालकलाई माछा तथा मासुबाट मानिसमा सर्न सक्ने रोगको पर्याप्त जानकारी नभएको, ग्राहकले स्पष्ट देख्ने गरी मूल्य सूची नराखिएको, मासु पसलका भित्तामा टाइल नलगाएको तथा मासु काट्न प्रयोग गरिने अछानो सफा नराखिएको लगायतका कमजोरी भेटिएका छन्। माछा तथा मासुको स्वच्छता र गुणस्तर कायम राख्न, उपभोक्ताको स्वास्थ्य सुरक्षामा ध्यान दिन तथा खाद्यजन्य रोगको जोखिम न्यूनीकरण गर्न अनुगमन गरिएको भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका डाक्टर विकल चन्द्र श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार माछा तथा मासुको उचित भण्डारण, बिक्री स्थलको सरसफाई, मूल्य सूचीको व्यवस्था र व्यवसाय दर्ता जस्ता विषय उपभोक्ता हित तथा सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोड़िने भएकाले व्यवसायले आवश्यक मापदण्ड पालन गर्नुपर्ने देखिएको छ। चंजुरको दुर्दी गाउँपालिका वडा नम्बर 8 टापमा जंगली भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय 55 वर्षीय आसबहादुर गुरुङ रहेका छन्। बुधबार करिब बिहान 7:30 बजे घरदेखि करिब 5 किलोमिटर माथि रहेको आफ्नै बाख्राको गोठमा काम गरिरहेका बेला गुरुङलाई जंगली भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। भालुको आक्रमणबाट गुरुङको बायाँ हात र टाउकोमा चोट लागेको छ। प्रदेश अस्पताल लमसुङमा उपचार गरिरहेका गुरुङको अवस्था माध्यम रहेको छ। घटनाबारे बुधबार दिउँसो करिब 2 बजे जानकारी प्राप्त भएपछि प्रहरी चौकी चितीबाट प्रहरी सहायक निरीक्षक अमित कुमार रायको कमाण्डमा दुईजनाको टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकी चितीबाट करिब 20 किलोमिटर पूर्वमा पर्छ। घटनाका बेला गुरूङकी श्रीमती बुद्धिमाया गुरूङ पनि साथमा रहेको प्रहरीले जनाएको छ। बडा दशैं शुरू भएसँगै घर सिंगार्ने तथा रंगाउने परम्परा छ। दशैं नजिकिएसँगै गाउँघरमा बाटोघाटो सरसफाई र घर लिपपोतमा नागरिकहरू व्यस्त बन्न थालेका छन्। केही वर्ष अघिसम्म लमसुङ ग्रामीण क्षेत्रको घर रंगाउन मानिसहरू प्राकृतिक रंगको रूपमा रातो माटो, सेतो कमिरो र सालको बोक्राबाट बनाएको खोटो लगाउँथे। तर पछिल्लो समय प्राकृतिक रंगको सट्टामा बजारका रंगहरू प्रयोग गर्न थालेको परम्परागत रंगहरू लोप हुँदै गएको छ। केही वर्ष यता घर लिप्ने रातो माटो र सेतो कमिरोको प्रयोग कम हुँदै गएको ग्रामीण फेक सर्वसाधारण बताउँछन्। सामाजिक मान र प्रतिष्ठान बढ़ाउन तथा सुन्दर घरमा बस्ने अभिलाषा पूरा गर्न पनि विशेष गरी चाडपर्वको बेला घर रंग रोगन गर्ने प्रचलन छ। दशैं शुरू भएसँगै ग्रामीण भूभागमा सेतो कमेरो रातो माटो घर लिपेर सुन्दर थप्ने चलन थियो। तर पछिल्लो समय बजारमा आधुनिक रंगहरू पाउन थालेपछि प्राकृतिक रंगहरूको प्रयोग गर्दै गएको छ। त्यसो त अहिले घर पनि आधुनिक बन्न थालेका छन्। गाउँघरमा रातो माटो र कमेरो खोज्ने निश्चित ठाउँ हुन्छ। पहिले दिनभरि लगाएर रातो माटो सेतो कमेरो खोज्ने तथा सालको खोटो पकाएर कालो रंग बनाउने चलन थियो। बढ्दो शहरीकरणले पछिल्लो वर्षहरूमा ग्रामीण भेका पुराए घरहरू खाली हुँदै गए। शहरमा बनेका घरहरूमा माटो तथा कमेरो लगाउने चलन छैन। सामान्यतया मानिसले घर बनाइसकेपछि रंगरोगनको काम पूरा गर्छन्। नेपालमा रंगरोगनको काम दशैं तिहारलाई लक्षित गरेर हुने गरेको पाइन्छ। रंग बिक्री हुने बेला दशैं तिहार नै भएको सम्बद्ध व्यवसायहरू बताउँछन्। आधुनिक रंगहरूले घरमा सुन्दरता देखिए पनि रातो माटो, कमेरो, सालको खोटो जस्तो मौलिकता नदिने अग्रजहरू बताउँछन्। लमजुङको कुलक्षेत्र गाउँपालिकामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याबिलाका संरक्षण कार्यालय भुजुङले संरक्षण क्षेत्रभित्र गतिविधि र बजेटको समीक्षा गर्दै पर्यटन प्रवर्धन दिवस प्रवर्धनमा जोड़ दिएको छ। प्राकृतिक विपत्ति व्यवस्थापन संरक्षणका काममा समन्वय र स्थानीय समस्या समाधानलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। एक्याबिलाका संरक्षण कार्यालय भुजुङमा मंगलबार आयोजित वार्षिक समीक्षा तथा समन्वयात्मक गोष्ठीमा गत आर्थिक वर्षमा संचालन गरिएका कार्यक्रम गतिविधि र बजेटको समीक्षा गरिएको थियो। चालू आर्थिक वर्षमा संचालन गरिने योजना कार्यक्रम र बजेटबारे पनि छलफल भएको थियो। गोष्ठीमा एक्याबिलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद राज रेग्मीले गत आर्थिक वर्षमा कार्यान्वयन गरिएका कार्यक्रम, खर्च भएको बजेट तथा चालू आर्थिक वर्षका योजना र कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। कुलक्षेत्र गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङले प्राकृतिक विपत्ति व्यवस्थापन संरक्षणका काममा समन्वय र पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। संरक्षण क्षेत्रभित्रका स्थानीय समस्या समाधान गर्न सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले समयमा यसमा एक्याबको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। कोलसत्र गाउँपालिका तीनका वडाध्यक्ष अस्पिर गुरूङले संरक्षणका कार्यक्रमसँगै चिया बगानको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। संरक्षण क्षेत्र व्यवस्थापन समिति सीएएमसीको पसगाउँ का अध्यक्ष चन्द्रबहादुर गुरूङले स्थानीय स्तरमा संरक्षण काम प्रभावकारी बनाउने र आगामी कार्यक्रम कार्यान्वयनका विषयमा धारणा राख्नुभएको थियो। कोलसदर गाउँपालिका चारका वडाध्यक्ष नारायण गुरूङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरूङ, एक्याप अन्तर्गतका पर्ने वडाका अध्यक्षहरू तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष र सचिवलाई सहभागिता रहेको थियो। एक्याप भुजुङका प्राकृतिक स्रोत संरक्षण सहायक वासुदेव नेउपानेले सञ्चालन गर्नुभएको गोष्ठी, दशैं तिहार र छठ लगायतका पर्वको शुभकामना आदान प्रदान सहित समापन गरिएको थियो। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166 9560445248 9141238555 र 9560445357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004 9840050563।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
0: विश्वपछि स्वागत छ। अब बाँकी समाचार। नेपालीहरूको महान पर्व विजय दशमी 2083 पावन अवसरमा कन्यादेवी क्लब मर्सिङदी गाउँपालिका चार निप्रा लम्सुङको 20 वार्षिक उत्सवको अवसरमा आयोजित विश्व कन्यादेवी कप 2083 अन्तर्गत पुरूष तथा महिला फुटबल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ। क्लबका अध्यक्ष सुब्बा गुरूङको अध्यक्षता तथा मर्सिङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको हो। आयोजकका अनुसार यस वर्षको प्रतियोगितामा पुरूषतर्फ 24 टोलीको सहभागिता रहेको छ। प्रतियोगिताले स्थानीय तथा आसपासका क्षेत्रका खेलाड़ीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवाहरूबीच आपसी सद्भाव अनुशासन र खेल भावनाको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रबन्धनका लागि फुटबल प्रतियोगिता पर्यटकीय गाउँ मिप्राज गाउँ फुटबल प्रतियोगितामा रमाउ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताले खेलकुदको विकाससँगै मिप्र गाउँको पर्यटकीय पहिचानलाई थप उजागर गर्न र स्थानीय पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। कन्यादेवी क्लबले आफ्नो 20 वार्षिक उत्सवको अवसरमा पुरूष तथा महिला फुटबल प्रतियोगिता आयोजना गरी खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने र गाउँको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य लिएको छ। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार विश्वका वाणिज्य बैंकले कुल 17 अरब 1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको केही यही अवधिको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकले 16 अरब 59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्म सबैभन्दा धेरै नाफा नवील बैंकले कमाएको छ। नवीलको नाफा 35.3% बढ़ेर 1 अरब 80 करोड़ 24 लाख रूपियाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले 1 अरब 32 करोड़ 71 लाख रूपियाँ नाफा कमाएको थियो। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ। हिमालयनको नाफा 55% भन्दा धेरैले बढ़ेर 57 करोड़ 51 लाख रूपियाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले 37 करोड़ 7 लाख रूपियाँ नाफा कमाएको थियो। नेपाल एसआईबी बैंकले सबैभन्दा कम 41 करोड़ 59 लाख रूपियाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले 35 करोड़ 45 लाख रूपियाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा यस अवधिमा बैंकको नाफा 17.32% बढ़ेको छ। राष्ट्र बैंकको अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा धेरै 10 अरब 67 करोड़ रूपियाँले घटेको छ। मर्सिङ समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसार 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसर आठ क्षेत्रका मासु पसल अनुगमन सरसफाईमा विशेष ध्यान दिन सुझाव। नगरा परम्परा बजा जोगाउँदै बेसर एक खत्री चौरको दुर्ग बहादुर परियार। दोर्दी टापमा भालुको आक्रमणबाट एकजना घाइते। र हराउँदै परम्परागत कमेरो रातो माटो र खोटोको प्रयोग। आधुनिक घरमा आधुनिक रंगको प्रयोग बढ्दो। साँझ 6:35 बजेको मर्सिङदी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हे तनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
9: अब धेरै जनाले खोज्ने गरेको त बेसिसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501।
11: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: औठीलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गडपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी, शुभेच्छुक एवं सहयोगी महानुभावहरूका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: श्रीकृष्ण भुजेल, ओडा सदस्य, बेसीसर नगरपालिका, ओडा नम्बर 3।

0: Bunny, extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राजनैतिक दल जनप्रतिनिधि कर्मचारी सुरक्षा निकाय साझेदार संघ संस्था ओडावासी शुभेच्छुक सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु

0: किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हरावरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46-244।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
2: वडा अध्यक्ष गंगबहादुर थापा एवं विशेषण नगरपालिका वडा नम्बर 10 परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गुणस्तरीय खाद्य सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर भरत कुमार श्रेष्ठ, भरत किराना स्टोर, बेसर 8 प्रगति टोल लमजुङ।

0: भनेपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Media
1: Extreme Energy Drink.
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
3: वडा अध्यक्ष ऋषिराम बस्नेत एवं विशेषण नगरपालिका वडा नम्बर 7 परिवार लमजुङ।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल जनप्रतिनिधि कर्मचारी सुरक्षा निकाय साझेदार संघ संस्था ओडावासी शुभेच्छुक सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जन्म मृत्यु बसाईसराई विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
2: वडा अध्यक्ष पवित्र थापा राणा एवं विशेषण नगरपालिका वडा नम्बर 8 परिवार लमजुङ।

0: स्थानीय तहको चाहिँ सँगको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ।
1: यस वर्षको मनसून नेपालबाट बाहिरियो, बाढ़ीको जोखिम घट्यो, 13 देशका लागि प्रस्तावित राजदूतको सुनाई सकियो, साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने अस्वीकृत।
2: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा
1: संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार, दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह।
3: बुकिङ गर्ने क्रममा 130,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ।
1: र नेपाली T20I क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरेको आईसीसी T20I अलराउण्डर वरियता खस्कियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नेपाली राजनीतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द्व र जनअपेक्षा अनुसार काम गर्न नसक्नु हो। जनताको सेवामा समर्पित हुनुपर्ने जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, शक्ति प्रदर्शन र अनावश्यक विवादमा अल्झिँदा राजनीतिप्रतिको विश्वास कमजोर बन्छ। यसलाई सुधार्न नेताहरूले बोली र व्यवहारमा समन्वयता अपनाउनुपर्छ। पारदर्शिता, नैतिकता, जवाबदेहिता र जनता प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ। आज 4 जनाको सुनवाई भएसँगै 13 जनाको संसदीय समितिमा सुनवाई सकिएको हो। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनारको नाम भनी समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। नैतिक आचरणका साथै जर्मनीबाट निष्कासन गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। अरू प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ। संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण, शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
2: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा त्यहाँ बस्दा घर किन्नुभयो, त्यसै गरी कम्पनी खोल्नुभयो, व्यवसाय गर्नुभयो, त्यो त स्वाभाविक कुरा हो। त्यहाँ पिआर लिइसकेपछि तर त्यो सबै छ, सबै छ। अनि भोलि फेरि त्यही देशको चाहिँ राजदूत भइराख्दा हाम्रो प्रतिनिधित्व, नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ?
6: अब यो आफ्नो चाहिँ कार्यजना भनेर राख्नुभयो मान्यज्यूले भने जस्तै, तपाईँ नेपालको राजदूत नियुक्ति भएपछि तपाईँको छोराछोरी श्रीमती जापानिज भएपछि, मतलब तपाईँको प्यार भए त उता पनि प्यार होला, भएपछि त्यसको चाहिँ तपाईँको भोलि जापानिज सरकारले एग्रिमेन्ट दिएन भनेपछि त्यो त दिँदैन। किनभने एउटा घटना यहाँ हाम्रो राम कार्कीलाई नियुक्ति गरेर राजदूत भारतको पठाइयो, उहाँको श्रीमती चाहिँ आसाममा कर्मचारी भएका कारणले उहाँको एग्रिमेन्ट आएन।
7: संविधानको प्रावधान अनुसार विदेशको पिआर लिएको 3 महिना कटिसकेपछि त्यो चाहिँ मान्य छ भन्ने खालको कुरा देखियो, सुनियो। अब यहाँको सन्दर्भमा उजुरी अनेक आए, ती उजुरीहरूमध्ये एउटा उजुरी चाहिँ पिआर नपाएको भन्ने नै छ। मलाई आश्वस्त बनाइदिनुहोस्, सपोज तपाईँ चाहिँ राजदूत नियुक्ति भएर जानुभयो, त्यसपछि तपाईँको टर्म सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
5: यही असोज 2 गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरु जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुनामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपैयाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी,
0: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तह जसलाई संकटग्रस्त घोषणा गरिएको थियो त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम सँगको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
5: यसैबीच अविरल वर्षा, बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,000,00,000 रूपियाँ भन्दा बढ़ी बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क, पुल, खानेपानी, सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण, जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,000,00,000 रूपैयाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाण्डु उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 1,87,000 नागेको छ। अध्ययन, रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चाप बढ़ेको हो। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाण्डु छोडेका छन्। काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल,
3: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन् अहिलेसम्म, हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि, व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने, यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे 9 यान्त्रिक गाडीहरू, मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छैन कि जस्तो शंका लागेका गाडीहरू चेक जाँच गर्ने क्रममा 60 र मादक पदार्थ सेवन गरेका 119 हामीले पहिचान गरेका छौं। 3 भ्यालीबाट बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 रहेको छ।
5: खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग, प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बढ़ाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले साथै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6.74 अर्ब रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटेकोशी मनाङ मुस्ताङ र बुढी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। पार्टी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सिर्जना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरे
8: 2083 अक्टोबर 28 गते अंग्रेजीमा भन्नुपर्दाखेरि 2026 अक्टोबर 14 तारिकका दिन चाहिँ नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ अथवा बाहिरिएको छ। त्यसपछि राति भूभागबाट जेबाट 2083 असोज 17 गतेका दिन नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभागको सबै स्थानबाट पाइरहेको थियो भने अहिले चाहिँ आजको बुधबार चाहिँ नेपालको सबै भूभागबाट पाइएको छ। सरदरमिति भनेको चाहिँ अक्टोबर 2 हो। अब यो पालि चाहिँ अक्टोबर 14 पाइदिएको छ। 17 वर्षा चाहिँ 2 दिन 12 दिन ढिलो गरेर पाइदिएको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब फेरि स्थानीय बाहिर साथसाथै चाहिँ अहिले पश्चिम बाहिरको पनि प्रभाव रहन सक्ने छ र यसले पानी पनि पार्न सक्ने सम्भावना रहन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाली टी20 आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी टी20 आई अलराउण्डर वरियतामा एक स्थान खसिएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी20 आईसीसी खेलेको छैन।
1: बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अप्नाउनु पर्ने।
9: नुवाकोटदेखि बेतरातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगु र सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। नेपालमा बाँदरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याज को फिरता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
11: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर अस्थायी शिविर अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला बालबालिका किशोरी अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा दुर्व्यवहार उपेक्षा शोषण विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
12: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
11: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
12: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
11: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
12: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
11: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
15: बेत्रावतीमा बेलिब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ, तर त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
16: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसुवा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्राती सम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्टा खुल्टी, माथिबाट निरन्तर गेगरहरू ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नुहोला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्रातीको भर्खरै ट्याक्रो ब्रिज उद्घाटन भएको हुनाले रसुवाबाट नुवाकोटतर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नु होला।
15: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै। चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ, तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्वरी दुवाडी,
17: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरुरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा साग सब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल्स जसले क्यान्सर गराउन सक्छ त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसुनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ। अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला। जहाँ रक्सीजन्य पदार्थहरू, पेय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ।
15: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्री दुवाडी। तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वारपार गर्न जीप लाइनको यात्रा गर्नुभएकी छैन। जीप लाइनबाट वारपार गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
18: जिप लाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्र आइदिनु होला, गर्भवती महिला त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सी हुन्छ। उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ सबै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यो यात्रा गर्न चाहिँ सहज हुँदैन। इन्टरटेनमेन्ट लिने भनेरै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला, सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु। कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेछौँ, टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, अब सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ।
15: गर्भवती, सुत्केरी, अपरेसन गरेका बिरामीलाई जिप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
14: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
19: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्।
14: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
21: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं, सम्भावित जोखिमबारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
11: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
21: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
11: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
14: सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसीसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
19: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
22: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो, अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
19: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठिक ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला। हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ, होइन? अब भनौँ न, दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ, होइन? मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा, वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
22: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा, होइन? तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
19: पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नेलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ नि उपाय सोच्छन्।
14: भोटिकोशी बाढी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ। संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरिएको छ। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ़दै गएको छ। र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20 आई अलराउण्डर वरियता खस्किएको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार, शुभरात्री।

अहिले तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण।

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाँसिने लगायतका घटना तथा भूगर्भीय जोखिमका बारेमा चर्चा गर्दैछौ। 5 वर्ष अघि मेलम्चीमा बाढ़ी आयो, रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा गएको वर्ष र यो वर्ष पनि बाढ़ी आयो भने बुढ़ी गण्डकमा पनि केही दिन अघि बाढ़ी आएको छ। रूसी र नक्खु बाढ़ीलाई छाड्दा पनि 100 किलोमिटरको हवाई दूरीमा 5 वर्षमा 4 वटा ठूला बाढ़ी आए। यही बीचमा सोलुखुम्बुको थामे, मनाङको मर्स्याङदी लगायतका ठाउँमा पनि बाढ़ी पुग्नु पर्यो। आज हामी यिनै बाढ़ीको कारण भूगर्भीय जोखिम क्षति क्षति घटाउने उपायहरू बारेमा चर्चा गर्दैछौ। हामीसँग भूगर्भविद डाक्टर सुबोध ढकाल हुनुहुन्छ, उहाँ त्रिचन्द्र क्याम्पसका सह प्राध्यापक हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ सर।
1: हजुर, धन्यवाद।
0: हामी आजको कार्यक्रमको शुरूमा बुढ़ी गण्डकी बाढ़ीको बारेमा चर्चा गरौं। केही दिन अघि मात्र त्यहाँ बाढ़ी आएको छ। बुढ़ी गण्डकीको बाढ़ीमा अत्यधिक कालो लेदो बगिरहेको देखियो हामीले। रसुवाको भोटेको सीमा भन्दा पनि त्यहाँ एकदमै कालो लेदो देखियो। खासमा त्यो बाढ़ी आउँदा के भएको थियो र त्यस्तो कालो लेदो देखियो होला त्यहाँ?
1: यहाँले जुन कुरा गर्दै हुनुहुन्छ यो चाहिँ विशेष गरी 2012 सेतीको बाढ़ी जुन थियो त्योदेखि बीचमा चाहिँ 5-7 वटा मेजर भनौँ न एक खालका बाढ़ीहरू आइरहेका छन् र यसको चाहिँ एउटा कमन कारण चाहिँ के छ भन्दाखेरि माथिल्लो भूभागमा हिमाली क्षेत्रमा चाहिँ हिम पहिरो अथवा चट्टान सहितको हिम पहिरो र कति केसमा चाहिँ पहिरो मात्रै हुन्छ नि, अनि त्यो खालको घटनाहरू घटेर त्यसपछि खोला थुनिने र थुनिएपछि सर्टेन टाइमपछि खोला ब्रिज हुने र त्यसबाट चाहिँ बाढ़ी आउने होइन, यस्तो क्रम चाहिँ बढ़ी भएको र यो चाहिँ सामान्य बाढ़ीभन्दा विभिन्न तरिकाबाट हामीले फरक हेर्न सक्छौ। किन भन्दाखेरि यसमा चाहिँ जुन लेदो भनेर हामीले भनिरहेको छौँ त्यसमा चाहिँ जुन सेडिमेन्टको प्रोपोर्सन छ त्यो चाहिँ पानीभन्दा सेडिमेन्ट चाहिँ बढ़ी देखिन्छ अहिले पनि हेर्दाखेरि। अब यो भोटेकोशीको बाढ़ी र यसमा चाहिँ अलिकति फरक त छ, किनभने भोटेकोशीमा चाहिँ जुन गेग्रानहरू अथवा थेग्रानहरू जुन थियो त्यो चाहिँ ठूला साइजका भनौँ न चट्टानका टुक्राहरू बढ़ी भएको पनि देखिन्थ्यो भने अहिलेको बुढ़ी गण्डकीको बाढ़ीमा चाहिँ त्यो लेदो चाहिँ बढ़ी देखिएको छ र त्यो लेदो बढ़ी जुन देखिएको छ त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुङ्गा माटोहरू पिसिने एउटा प्रक्रिया हुन्छ, पिसिएर चाहिँ धुलो बन्ने प्रक्रिया र ढुङ्गामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष र त्यस्तै चाहिँ पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेसन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक भनौँ न म्याट्रिसहरू पनि हामीले भन्न सक्छौँ, त्यस्ता म्याट्रिसहरू अथवा भनौँ न एग्रिकल्चर ल्याण्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको एउटा चाहिँ उपज हो भनेर चाहिँ हामीले भन्न सक्छौँ। तर यो चाहिँ के छ भने सामान्य बाढी हामीले जुन पानी धेरै परेर पर्ने बाढीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढ़ीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढ़ी अथवा 500 वर्षको बाढ़ी भनेर बुझ्न सकिँदैन। यो भनेको चाहिँ कुनै पनि बेला तपाईँको चाहिँ ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढ़ीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ जस्तो लाग्छ।
0: यो बाढ़ीपछि तपाईँले सामाजिक सञ्जालमा लेख्नु भएको थियो पानी मात्र होइन पहाड़ पनि बुझाउँ भनेर लेख्नु भएको थियो, यसको सामान्य अर्थ के हुन्छ श्रोताले बुझ्ने गरी भने पहाड़ चाहिँ के बुझ्नु पर्ने?
1: हजुर, पहाड़ बुझ्नुपर्छ भनेको मुख्य अर्थ चाहिँ के भने हाम्रो जमिन जुन छ हाम्रो पहाड़ी भूभागको अहिले हामीले कुरा गर्दैछौँ भने पहाड़ी भूभागका हाम्रा जमिनहरू जुन छन् तिनीहरू कतिको स्टेबल छन् कतिको स्थिर छन् त्यहाँ चाहिँ पहिलादेखि नै केही इन्डिकेटरहरू अथवा संकेतहरू छ कि जमिन चाहिँ पहिलादेखि नै चल्दै गरेको केही संकेतहरू छ कि अथवा जमिन चाहिँ राम्रोसँग चाहिँ बलियो भएर बसिरहेको छ भन्ने कुरा यदि हामी बुझ्न सकेनौँ भने चाहिँ मुख्यतया भनेको हाम्रो जमिन स्थिर भएर बस्न सक्ने अथवा नसक्ने भन्ने कुराको बारेमा हामीलाई थाहा हुँदैन र त्यो थाहा नहुँदाखेरिसम्म हामीलाई पहिरो अथवा भुसेको बारेमा पनि हामीलाई खासै थाहा हुँदैन। त्यो कारणले गर्दाखेरि जुन सिर्जित हुने बाढ़ी छ त्यसको बारेमा पनि हामीले भन्न सक्दैनौँ भन्ने हिसाबले चाहिँ हाम्रो पहाड़हरू जुन छन् त्यो पहाड़मा भएका ढुङ्गा माटो समग्र तिनीहरूको अवस्थिति र तिनीहरूको चाहिँ स्थिरता र तिनीहरू कुनै समयमा चाहिँ कुनै हिसाबले तिनीहरू बग्दै थिए अथवा चल्दै थिए अथवा थिएनन् भन्ने कुराको आधारमा चाहिँ भविष्यमा चाहिँ त्यो ठाउँमा यस्ता खालका घटनाहरू हुन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ हामीले भन्न सकिने कारणले गर्दाखेरि अब हामीले पानी मात्रैको कुरा गर्यौँ भने चाहिँ खालि के हुन्छ भने उदाहरणको लागि चाहिँ त्यो क्षेत्रमा चाहिँ सामान्य अथवा औसत भन्दा बढी पानी पर्यो त्यस कारणले बाढ़ी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो, तर त्यहाँ चाहिँ के छ भन्दाखेरि जमिनको अवस्थिति र जमिनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीले थाहा नहुने कारणले गर्दाखेरि जमिनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमिनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौँ भने चाहिँ अनि बल्ल के हुन्छ भने आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले लै यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढ़ी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्रै हिसाब गर्नु भएन, हामीले जमिनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ भन्न चाहिँ खोजेको।
0: बुढ़ी गण्डकीको बाढ़ीको कुरा गर्दाखेरि त्यसको कारणमा एउटा पहिरो झर्यो, नदी केही समय थुनियो र बनेको पोखरी चाहिँ फुटेर बाढ़ी आयो भन्ने अहिलेसम्मको सरकारी विवरण तपाईहरुले विज्ञले भन्नुभएको कुरा त्यो छ। यस्ता घटनाहरूमा पुरानो पहिरोहरू पुनः सक्रिय भएको अथवा ठूलो चट्टान खसेको नदी थुनेर फुटेको यी कुराहरू कसरी थाहा पाउन सकिन्छ तलको बाढ़ीको अवस्थालाई हेरेर?
1: हजुर, बाढ़ीको प्रकृति हेर्दा चाहिँ हामीले के भन्छौँ भन्दाखेरि उदाहरणको लागि चाहिँ पहिला त बाढ़ीमा जुन हामीले के पदार्थ छ भनेर जुन हेर्छौँ, हामीले गर्ने चाहिँ के हो त भन्दाखेरि त्यो बाढ़ीमा आएको जुन ढुङ्गा माटोको प्रकृति छ त्यो प्रकृति चाहिँ कुन ठाउँको जमिनमा भएको प्रकृतिसँग मिल्दोजुल्दो छ त भनेर हामीले त्यसलाई कोरिलेसन गर्ने अथवा त्यसको बारेमा चाहिँ आइडिया लिने एउटा चाहिँ मुख्य कुरा चाहिँ त्यो हुन्छ। र उदाहरणको लागि चाहिँ हाम्रो के हुन्छ भने कति ठाउँमा चाहिँ हामीले जस्तो माइकासिस्ट भनेर भन्छौँ, माइकासिस्ट भनेको जस्तो उदाहरणलाई अफरख पनि भन्छौँ हामीले माइका भनेपछि बायोटाइट भन्ने एउटा खनिज पदार्थ हुन्छ अथवा मिनरल हुन्छ चट्टानमा, अनि त्यो छ भने त्यो चाहिँ तपाईँको के हुन्छ भने माटो नै कालो हुन सक्ने सम्भावना पनि रहन्छ। अथवा चाहिँ तपाईँले हामीले कुनै क्ले मिनरल्सहरू भनेर भन्छौँ त्यो कालिनाइट भन्ने जस्तो कमेरो माटो भने जस्तो हुन्छ। अब कमेरो माटोहरू अवस्थित छ भने त्यो कमेरो माटोबाट यदि पहिरो भएर आएको रहेछ र खोलामा चाहिँ थुनिएर फेरि खुलेर आएको रहेछ भने त्यसबाट हामीलाई के बुझिन्छ भन्दाखेरि जहाँनिर कमेरो माटो चाहिँ बढी छ त्यो ठाउँबाट यो आयो होला भन्ने चाहिँ हामीलाई थाहा हुन्छ। भनेपछि के छ भने यसको सोर्स चाहिँ कहाँ हो भन्ने पत्ता लगाउनको लागि पनि बाढ़ीमा आएको ढुङ्गा माटो गेग्रानको चाहिँ कम्पोजिसन छ त्यसलाई चाहिँ हामीले हेर्यौँ र त्यसको चाहिँ नेचर र त्यसको प्रकृति चाहिँ हाम्रो पहाड़मा भएका अरू ठाउँमा चाहिँ यस्तै प्रकृतिका चाहिँ ढुङ्गाहरू अथवा माटोहरू छन् त्योसँग हामीले कोरिलेसन गर्न सक्यो भने चाहिँ अथवा दाँच्न सक्यो भने अनि त्यसपछि के हुन्छ भने हामीलाई चाहिँ यो ठाउँबाट यो भयो होला भने चाहिँ हामीले सक्ने अवस्था चाहिँ रहन।
0: हामीले भोटे कोसीको चाहिँ माथि हिम नदीमा पहिरो नै गएको भनेर भनेका थियौँ भनेदेखि यसमा चाहिँ अलिक तलको पहिरो नै हो, माथि हिमताल हिम नदीको छेउछाउको चाहिँ भएन।
1: हजुर, अहिलेसम्मको हिसाब गर्दाखेरि चाहिँ ठ्याक्कै त भन्न सकेको छैन, किन भन्दाखेरि जस्तो इमेजहरू एनालाइसिस गर्दा पनि अलिकति बादलले झाकेको कारणले गर्दाखेरि धेरै एनालाइसिसहरू गर्न सकिएको त छैन, ठ्याक्कै त भन्न सकेको छैन। तर के हुन्छ भने यो घटना पनि हुन चाहिँ के छ भने हिमाली क्षेत्रमै भएको अनि इन्स्टेबिलिटीको कुरा कारणबाट आएको चाहिँ हुन सक्ने सम्भावना चाहिँ बढी छ। भले चाहिँ यसमा के चाहिँ हामीले अहिले भन्न सकिसकेका छैन भन्दाखेरि त्यसमा चाहिँ बरफ अथवा हिउँको कम्पोजिसन अथवा त्यसकै पहाड़ चाहिँ जुन भोटेको सीमा जस्तै गर्लाम गुलुम खसेको थियो कि थिएन भन्न चाहिँ सक्ने अवस्था अलिकति छैन। र यसमा फेरि के छ भने जुन घटना घटेको थियो त्यो बेलाको प्रत्यक्षदर्शीहरूको भनाइअनुसारबाट पनि हामीले के थिएछ यो चाहिँ सेरिजमा भइरहेको भनेर चाहिँ हामीले बुझिरहेका छौँ। भनेको मतलब एकचोटि थुनियो फेरि खुल्यो अनि फेरि अर्कोचोटि थुनियो फेरि खुल्यो यस्तो खालको भइरहेको छ। त्यस कारणले एउटा मात्रै घटनाबाट यो आएको चाहिँ छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट हुन्छ। त्यसको कारण चाहिँ एउटा के हुन सक्छ भने माथिल्लो भागमा चाहिँ पहिरो ठूलो गयो त्यसपछि थुन्यो होला र त्यसपछि जुन बहाव आयो त्यो बहावले फेरि के गर्यो भने तलतिर अरू पहिरोहरू ल्यायो, साना साना पहिरोहरू जुन हामीले इमेजबाट पनि देख्छौँ त्यो पहिरोहरूले फेरि चाहिँ तलतिर अर्कोचोटि चाहिँ तपाईँको खोला थुन्यो र फेरि त्यो चाहिँ खुल्यो। यो खालको चाहिँ जुन प्रक्रिया छ त्यो चाहिँ सेरिजमा एकैचोटि नभइकन बेला बेलामा भएको जस्तो देखिन्छ। तर जुन ढुङ्गा माटोको जुन हामीले प्रकृति लेदो देखिरहेका छौँ लेदोको प्रकृति हामीले हेर्छौँ भने चाहिँ तल्लै क्षेत्रमा मात्रै होला भन्न चाहिँ सकिँदैन, यो चाहिँ माथिल्लो क्षेत्रमा नै गएको पहिरोबाट शुरूआत भएर अनि तलतिरका भागमा पनि फेरि अरू पहिरो गएर अनि फेरि खोला थुनिएर चाहिँ यो घटना चाहिँ बढ्दै गएको हुन सक्ने सम्भावना चाहिँ बढी देखियो।
0: हामी भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ नेपालका यो श्रृङ्खलाबद्ध विपद र विगतका पाठ बारेमा केही चर्चा गर्नु छ भने देश दशक अघि चाहिँ सेती नदीमा आएको बाढी अहिले तपाईँले भन्नुभएको थियो तर पाँच वर्ष अघिको मेलम्ची, दुई वर्ष अघिको थामे, रसुवाको भोटेकुसीमा गएको वर्ष र यस वर्ष आएको बाढी बुढी गण्डकी त भइहाल्यो, मनाङ मुस्ताङमा पनि बाढी आएका छन् पछिल्लो समयमा। यही आसपासमा हेर्ने हो भनेदेखि काभ्रेको रोसी खोला, ललितपुरको नक्कु खोला लगायत ठाउँमा पनि बाढीहरू एकदम ताजा उदाहरणको रूपमा रहेका छन्। यी एकपछि अर्को घटनाले नेपालको भूगर्भमा कस्तो गम्भीर संकेत गरिरहेका छन्?
1: हजुर, अब हामी जुन ठाउँमा अवस्थित छौँ त्यो भनेको हिमालयको कन्टिनेन्ट कन्टिनेन्ट कोलिजन भनेर चाहिँ हामीले भन्छौँ, दुईटा ठूलो जमिनको भागहरू बीचमा टक्राव भएको ठाउँमा छौँ हामी होइन, भनेको दक्षिणतिरको चाहिँ तपाईँको इण्डियन प्लेट भन्छौँ र उत्तरतिरको टिबेटन प्लेट भन्छौँ र यो दुईटाहरूको बीचमा चाहिँ कोलिजन हुँदाखेरि जसरी पहाड़ बन्यो हिमाल बन्यो त्यो हिमाल बन्ने प्रक्रिया त अहिले पनि जारी नै छ। भनेको मतलब के छ भने हाम्रो जमिन चाहिँ पूर्ण रूपमा चाहिँ स्थिर छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट नै हुन्छ होइन, यो चाहिँ चलायमान नै छ भन्ने कुरा एउटा बुझ्नु पर्यो। र त्यसपछि यहाँको प्रश्नमा चाहिँ हामीले बुझ्दै जानुपर्ने कुरा के छ भन्दाखेरि यो घटना बढ्दै जानुमा चाहिँ के होला त भन्ने कुरा हामीले हेऱ्यौँ भने दुई तीनटा कुरा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। जस्तै एउटा कुरा भनेको चाहिँ के छ भने हाम्रो जति पनि विकासका क्रियाकलापहरू बढ्दै गए, हाम्रो सड़क संरचनाहरू बन्दै गए, सड़क संरचनाहरू बन्दै जाँदाखेरि चाहिँ जता हाम्रो चाहिँ धेरै जसो हामीले हेर्दाखेरि खोलाको नजिकबाट सड़क संरचना बनिरहेका छन् अनि खोलाको नजिकबाट सड़क संरचना बनेपछि धेरै मान्छेहरू चाहिँ के छ भने माथि पहाड़बाट तलतिर बेसीमा झर्ने खालको प्रवृत्ति बढ्दै गएको होइन। मैले चाहिँ विशेष गरी यो चाहिँ भौगर्भिक कुरा म एकछिनमा भन्छु तर यो अलिकति विपद किन बढ़िरहेछ भन्ने कुरामा चाहिँ म पहिला कुरा गर्दैछु। अनि त्यसपछि अर्को चाहिँ के छ भन्दाखेरि अनि त्यो कारणले गर्दाखेरि मान्छेहरू चाहिँ जहाँ सड़क छ सड़कको छेउमा चाहिँ व्यापार व्यवसाय पनि हुन्छ र पानीको चाहिँ स्रोत पनि नजिकै भयो, एउटा त मान्छेको चाहिँ जीवन चलाउनु पर्ने हो त्यसको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले मान्छेहरू यसरी सिफ्ट हुने रहेछ, माइग्रेसन हुने रहेछ। र दोस्रो कारण भनेको चाहिँ अर्को के छ भने 2015 अथवा 2072 सालको भुइँचालो हुन्छ, त्यो भुइँचालो पछि धेरै ठाउँमा चाहिँ जमिनमा चाहिँ अस्थिरता आएको, पहिरोहरू गएको अथवा भङहरू परेको, चिराहरू परेको र त्यो ठाउँमा चाहिँ मान्छेहरू चाहिँ अलिकति सुरक्षित छैन भन्ने खालको मानिसहरूलाई लागेको कारणले पनि त्यहाँबाट सिफ्ट भएर अर्को ठाउँमा गएको जस्तो देखिन्छ। भनेपछि यो चाहिँ विशेष गरी कुरा चाहिँ केसँग जोडिएको छ भन्दाखेरि एउटा विकास र सँगसँगै चाहिँ मान्छेको जीवनको स्तर जुन छ त्यो बढाउँदै जान पर्ने अवस्थाको बीचको जुन एउटा तरिका छ अथवा हाम्रो प्रयासहरू छन् त्यसको आधारमा चाहिँ यो विपदहरू चाहिँ बढी भएको देखिन्छ। तर अब हाम्रो भौगोलिक हिसाबको जमिनको हामीले कुरा गर्दाखेरि चाहिँ हामीले यसमा जोड्नै पर्ने कुरा चाहिँ एउटा मुख्य कुरा चाहिँ के छ भने जलवायु परिवर्तन जुन भनिरहेका छौँ त्यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हायर हिमालतिर जुन बेला चाहिँ पहिला पहिला चाहिँ जुन ठाउँमा चाहिँ पहिला पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी पर्ने क्रम बढी छ अथवा पानी चाहिँ बढी पर्दै गएको छ र यसलाई हामीले इरेगुलर जुन प्रेसिपिटेसन पनि भन्छौँ त्यो चाहिँ एकदम एकनाशको छैन, कहिले बढ्छ कहिले वातै घट्छ यस्तो खालको पनि छ र यसले चाहिँ के गरेको छ भने हाम्रो जमिनलाई चाहिँ पहिलादेखिको स्थिरता अथवा जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमिनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ र त्यसले गर्दाखेरि के छ भने विशेष गरी भुछियाहरू चाहिँ बढ्दै जाने अनि त्यो भुछियाहरू बढ्दै जाँदाखेरि अहिले अलिकति सानो भुछियाले अलिकति सानो एउटा गल्लीहरू बनाएको छ, अर्को वर्ष त्यो बढ्छ अर्को वर्ष बढ्छ हुँदाहुँदै चाहिँ के हुन्छ भन्दाखेरि त्यो गल्ली चाहिँ ठुल्ठुला गल्ली हुने र जमिनमा चाहिँ गहिरा चाहिँ खाडलहरू पर्ने र यी सबै प्रक्रियाबाट चाहिँ भुछियाको चरम रूपमा पुगिसकेपछि फेरि त्यो चाहिँ भुछिया चाहिँ पहिरोमा परिणत हुने र पहाड़बाट चाहिँ के हुन्छ भने पहिरो नै खस्ने र अर्को भनेको चाहिँ के हुन्छ भने तलबाट जुन प्रेसिपिटेसन इरेगुलर भनेर चाहिँ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ हाम्रो खोलाले तलतिरबाट चाहिँ हाम्रो जुन टो कटिङ पनि भन्छौँ भनेको पहाड़को चाहिँ फेरीलाई उसले काटिदिइरहेको छ अथवा पहाड़को खुट्टा काटिसकेपछि जीव धान्नलाई गाह्रो भएको अवस्था पनि यहाँनिर हामीले देख्छौँ। भनेपछि यो दुईटा कुरा हामीले हेर्नु पर्यो र तेस्रो कुरा भनेर चाहिँ के छ भन्दाखेरि जलवायु परिवर्तनको अर्को एउटा कारण भनेको चाहिँ जुन टेम्परेचर राइज पनि भन्छौँ अथवा चाहिँ तापक्रम बढ्दैछ हामीले भनिरहेको छौँ। तापक्रम बढ्दै जाँदाखेरि अहिले हामीले भन्दा चाहिँ के छ भन्दाखेरि धेरै मान्छेहरूले बुझिरहेको चाहिँ तापक्रम बढेको कारणले हिउँ पग्लेपछि तपाईँको तालहरू बने अनि त्यो तालहरू चाहिँ के भयो अस्थिर बने र त्यो तालहरू अस्थिर बन्दाखेरि तालहरू फुट्दाखेरि पनि के आयो त बाढी आयो भनेको मतलब त्यो हुँदै होइन भन्ने पनि छैन यहाँनिर होइन त्यो त हो हुन चाहिँ तर मुख्यतया हामीले जस्तो विभिन्न फोरमहरूमा हामीले कुरा गर्दा पनि इभिडेन्सको रूपमा

0: पछिल्लो यो के भन्छ भोटेकोसीको डिजास्टर जुन छ त्यो बेलाको चाहिँ हामीले अहिले प्रिलिमिनरी भनिरहेको छौँ, त्यसको अध्ययन गर्दा पनि यी कुराहरू चाहिँ हामीले देखिरहेका छौँ। त्यो कारणले गर्दाखेरि भौगर्भिक हिसाबले भन्दाखेरि चाहिँ जुन पहिलादेखि नै हुँदै आएको भौगर्भिक प्रक्रिया त छँदैछ, त्योभन्दा बाहेक पछिल्लो समयमा चाहिँ बरफहरू पग्लिँदै जाँदाखेरि ढुङ्गा चट्टान र बरफको बीचको चाहिँ जुन बााउन्ड्रीमा ग्यापहरू आयो त्यसले गर्दाखेरि चाहिँ धेरै समस्याहरू आएको जस्तो चाहिँ हामीले देख्न सक्छौँ।
1: तपाईँले मेलम्ची बाढी आउँदाखेरि त्यसको बारेमा अध्ययन गर्नुभयो, भोटेकोसी बाढीको नै अध्ययन तथा त्यसका तथ्याङ्क विश्लेषणहरू काम गर्नुभएको छ, एकजना सक्रिय भूगर्भविदको हिसाबले चाहिँ सबै बाढीहरूलाई प्रायः पछ्याइरहनु भएको छ। यस वर्ष भोटेकोसी र बूढी गण्डकी बाढी लगायत यी गएका वर्षहरूका बाढी बीचको घटनाक्रम कारणमा केही समानता छ कि भिन्नता छ, अनि यो अहिले तपाईँले जोड्नुभएको विपदको कुरा जुन अलिक बढ्यो त्यसमा चाहिँ कतिको समानता छ?
0: मैले चाहिँ विशेष गरी 2012 को सेती फ्लडदेखि नै त्यसपछि भएका घटनाहरूलाई चाहिँ मैले सूक्ष्म रूपमा हेर्दाखेरि चाहिँ के छ भने धेरै जसो जति पनि यो यस्ता खालका विपदहरू भएको छन् पछिल्लो समयमा त्यो चाहिँ मिल्दाजुल्दा नै प्रकृतिका छन्। जस्तो उदाहरणलाई हामीले अहिले पछिल्लो भनेको चाहिँ भोटेकोसीको चाहिँ एकदम ठूलो डिजास्टर भयो, ठूलो चाहिँ तपाईँ माउन्टेन कोल्यास भएको भयो, तर त्यो र थामेमा हामीले हेर्छौँ भने अब थामेमा पनि नर्मली के भएको भनेर चाहिँ अहिलेसम्म भनौँ न पत्ता लागेको छ भन्दाखेरि त्यहाँ चाहिँ ठूलो चट्टान चाहिँ बरफको मात्रा कति थियो भन्ने चाहिँ अलिकति अन्डल छ, तर ठूलो चट्टान चाहिँ हिमतालमा बजारिँदाखेरि त्यहाँबाट पहिरो गएर चट्टानी पहिरो जाँदाखेरि त्यहाँ बजारेर ताल चाहिँ अस्थिर बन्यो र त्यो सँगैको अर्को तलतिर रहेको अर्को ताललाई त्यसको असर पर्यो र तल्लो ताल पनि त्यहाँबाट के भने फुट्यो र त्यो कारणले तलतिर बाढी आएको भनेर चाहिँ यसरी अध्ययनले त्यस्तो देखाइरहेको छ अहिले पछिल्लो टाइमको कुरा गर्दाखेरि। अब मेलाम्चीको हामीले कुरा गर्छौँ भने मेलाम्चीमा चाहिँ माथितिर हिमालतिर चाहिँ अब ठ्याक्कै चाहिँ अझै पनि त्यसको अनुसन्धानका निचोडहरू अझै पनि पत्ता लगाउनु पर्ने अझै जरुरी जस्तो देखिन्छ, तर मुख्य त्यसमा पनि भएको चाहिँ के थियो भने हिमाली भागमा चाहिँ ग्लेसियर सहितको अथवा चाहिँ तपाईँको बरफ सहितको अथवा हामीले पर्माफ्रोस्ट पनि भन्छौँ पर्माफ्रोस्ट सहितको चाहिँ जमिन चाहिँ अस्थिर बनेर त्यहाँ चाहिँ ठूलो पहिरो गएर अनि पहिरो गएपछि खोला थुनिएर तलतिर बाढी आएको र त्यो पनि बेला बेलामा यस्तै घटनाहरू भनौँ न दोहोरिरहेका अरू पनि घटनाहरू हामीले देख्न सक्छौँ। भनेपछि यसमा समानता हामीले के देख्छौँ भन्दाखेरि अथवा सेती नदीकै हामीले कुरा गर्छौँ भने सेती बाढी भनेको 2012 हेर्दाखेरि यो चाहिँ के भन्छ अन्नपूर्ण रेन्जमा चाहिँ ठूलो चट्टान सहितको बरफ चट्टान बरफ हो यो र हाम्रो के अरे भोटेकोसीको त लगभग मिल्दोजुल्दो नै हामीले पाउँछौँ। त्यो चाहिँ के छ भने चट्टान र बरफ सहितको चाहिँ पहाड नै के भने खसेको त्यहाँ पनि होइन, खालि के हो त भन्दाखेरि त्यसको स्केल जुन छ अहिलेको भोटेकोसी भन्दा अलिकति सानो भएको कारणले गर्दाखेरि त्यो लेभलको बाढी चाहिँ आएन, तर त्यो दुईटाको प्रकृति ठ्याक्कै उस्तै देखिन्छ। अनि मेलाम्चीको कुरा चाहिँ हामीले यसरी देखिरहेको छौँ भने बीचबीचमा चाहिँ जुन अन्य घटनाहरू पनि घटिरहेको छ त्यसको मिल्दोजुल्दो कुरा भनेको के हो त भने सबै यी घटनाहरू भनेको हायर हिमालय अथवा चाहिँ तपाईँको हामीले भन्दाखेरि चाहिँ के भन्छ उच्च हिमाली भाग जुन छ त्यो ठाउँमा बरफ हिउँ चट्टान र चाहिँ डेब्रिसहरू जुन छ तिनीहरू अस्थिर बनेर तलतिर चाहिँ डिजास्टर भएको अथवा त्यसलाई हामीले क्यास्केडिङ हजार पनि भन्छौँ तलतिर आउँदाखेरि एउटाले अर्को प्रकोपलाई निम्त्याउँदै अथवा माथिबाट पानी ठूलो मात्रामा बग्यो तलतिर खोला थुनियो खोला थुनेपछि फेरि अझै ठूलो मात्रामा पानी बग्यो त्यो पानीले फेरि तल दायाँमा चाहिँ कटान गर्यो फेरि भुछिया गर्यो त्यसले पहिरोहरू ल्यायो डेब्रिस चाहिँ बढ्दै गयो अनि तल आउँदाखेरि चाहिँ तपाईँको सेडिमेन्टेसन बढी र बाढीको चाहिँ एकदम ठूलो उग्र रूप चाहिँ हामीले देख्यौँ भन्ने कुरामा चाहिँ समग्र रूपमा हेर्यो भने यो सबै प्रक्रिया चाहिँ हिमाली क्षेत्रमा भएका भौगर्भिक प्रक्रिया र त्योसँग जोडिएको बरफ हिउँ र पानी होइन यो तीनटाको चाहिँ संयुक्त प्रक्रियाबाट चाहिँ अस्थिर बन्दै यस्ता घटनाहरू घटेको चाहिँ हामीले देख्छौँ।
1: यसरी हेर्दाखेरि सेती बाढी एउटा भयो, सँगसँगै पछिल्ला यी पाँच वर्षमा आएका बाढीहरू सबैलाई हेर्दा हाम्रो नेपालको हिमाल र पहाड़हरू विगतको तुलनामा तपाईँले भन्नुभयो जस्तो अस्थिरता भएको र जोखिम बढ्दै गएको छ भन्ने हामीसँग पर्याप्त उदाहरण अब चाहिँ भयो होइन, हामीले भन्न सक्ने अवस्था भयो नेपालका यी पहाड़हरूमा अस्थिरता बढ़्यो अथवा हिमालहरूमा अस्थिरता बढ़्यो जोखिम बढ़्यो भन्नलाई।
0: हजुर, अब यसको लागि के छ भने हामीले अहिलेको जुन घटनाहरू घट्यो त्यसबाट हामीले अहिले चाहिँ भनौँ न तत्कालीन हिसाबले हेर्दाखेरि सरसर्ती हामीले निकाल्दाखेरि त्यो कुराहरू हामीले देखिया छ भने अझै यसलाई गर्नुपर्ने एउटा जरुरी चाहिँ के छ भने हामीले साइटमा नै गएर जुन ठाउँमा चाहिँ यो घटनाहरू घटेका छन् यो सुरुवात भएको छ त्यो ठाउँमा नै हामी गएर त्यहाँ भएका चट्टानको र त्यहाँ चाहिँ बरफको र हिम नदीहरूको ती सबैको चाहिँ अध्ययन गर्नुपर्ने एउटा जरुरी चाहिँ हामीले देखिरहेका छौँ। तर हाम्रो पछिल्लो अध्ययनले पनि के देखाएको छ भने जस्तो भोटेकोसीमा हामीले हेर्छौँ भने लाङटाङ लिरिङबाट जुन स्टार्ट भएको छ जुन चट्टानी हिम पहिरो भनेर हामीले भनिरहेका छौँ त्यसमा चाहिँ के थियो भन्दाखेरि 2017 हामीले स्टडी गर्दाखेरि 2017 यता हेर्दाखेरि नै त्यो चट्टानहरू चाहिँ एकदमै डिफर्मेसन हामीले भन्छौँ त्यो चाहिँ पहिलाको जस्तो थिएनन्, कति ठाउँमा चाहिँ चट्टानहरू कुहिएको देखिएको छ, कति ठाउँमा टुक्रा परेको देखिएको छ, अनि जोड्नेहरू भएको अथवा क्र्याकहरू थुप्रो मात्रामा देखिएको छ भने त्यहाँ चाहिँ के छ भने जमिन पनि डिफ्रेन्ट डिरेक्सनमा एउटा मात्रै दिशामा त छैन तर माथि त जाने कुरा भएन तल अथवा दायाँ बायाँ चाहिँ विचलित भएको अथवा त्यो सरेको होइन अथवा डिस्प्लेसमेन्ट हामीले भन्छौँ डिस्प्लेसन भएको देखिएको छ अनि त्यसको आधारमा चाहिँ हामीले के भन्न सक्छौँ भन्दाखेरि यो प्रक्रिया चाहिँ अहिले भएको घटनामा जसरी हामीले देखेका

0: छौं त्यस्तै अन्य प्रकृतिका यस्तै खाले अन्य ठाउँमा पनि यस्तै घटनाहरू घटिरहेका छन् अथवा यस्तै हाम्रो प्रिकन्डिसनिङ भन्छौं अथवा यस्तै घटनाहरू घटाउनलाई त्यहाँ चाहिँ तयारी गरिरहेको छ होइन पहाड़मा चाहिँ हाम्रो चट्टान बरफ यो सबैले चाहिँ त्यहाँ तयारी गरिरहेका छन् भन्ने कुरा चाहिँ हामीलाई बुझ्नलाई चाहिँ यी घटनाहरू चाहिँ काफी छ भन्न चाहिँ सकिन्छ हाम्रो
1: मेलम्ची नै भनौँ अथवा भोटेकोसी बुढी गण्डकी यो आसपासमा बाढी अलिकति बढ़ी जानुमा 72 सालको भूकम्प गोर्खामा गएको थियो त्यसले हल्लाएको अथवा त्यसको कारणले अस्थिरता बढ़ेको भनेर कतै जोड्न सकिने अवस्था तपाईँ एकजना भूगर्भविद हिसाबले देख्नुहुन्छ कि देख्नुहुन्न
0: यो चाहिँ सकिन्छ धेरै ठाउँमा देख्न सकिन्छ किन भन्दाखेरि 72 सालको भुइँचालोले जति ठाउँमा चाहिँ ठूलो पहिरोहरू ल्याइहाल्यो त्यो पहिरो त हामीले देख्यौं होइन तर हामीले नदेखेको कुरा चाहिँ के छ भने पहाड़मा भुइँचालोले गर्दाखेरि परेका ठूल्ठूला चिराहरू कति ठाउँमा चिरा परेका कुराहरू र कति ठाउँमा भङ्गै भएका कुराहरू जुन मानव बस्तीको वरिपरिसम्म त हामीले केही देख्यौं होला त्यो पनि हामीले सबै निकाल्न सक्यौँ कि सकेनौँ भन्ने एउटा कुरा छ भने त्योभन्दा माथिल्लो भागमा त हामीले अध्ययनै गरेनौँ नि त त्यो ठाउँमा चाहिँ अफकोर्स हाम्रो पहिरोहरू त देखिए पहिरो गएको 72 सालको भुइँचालोपट्टि गइसकेका पहिरो त हामीले देख्यौं र यहाँ पहिरो गए पनि भन्यौं तर हामीले नदेखेको कुरा भनेर चाहिँ के हो त भन्दाखेरि अहिले भने जस्तै पहिरो जानलाई तयारी अवस्था जुन बनायो त्यसले त्यो भनेको चाहिँ ठूल्ठूला चिराहरू भङहरू होइन अथवा चाहिँ जुन त्यसको हल्लावटको कारणले गर्दाखेरि जमिन चाहिँ खुकुलो भयो जुन पहिला चाहिँ अलिकति बलियो भएर बसेको जमिनहरू चाहिँ खुकुलो भयो त्यस्तै पहिला ती पहाड़हरूमा अथवा हिमाली भागमा भएका जुन चट्टानी भूभागहरू छ त्यहाँ भएका जुन क्र्याकहरू हामीले भन्छौँ चट्टानमा क्र्याकहरू अथवा फ्र्याक्चर्सहरू होइन अथवा दरारहरू त हुन्छ नै तर त्यो दरारहरूमा चाहिँ के हो त भने त्यो कम्पनले गर्दाखेरि यसलाई चाहिँ कमजोर बनाइदिएको र त्यसपछि चाहिँ आकाशको पानी र जलवायु परिवर्तनको कारणले गर्दाखेरि बरफ पौलिने कारणले गर्दाखेरि जुन पानीहरू निस्क्यो त्यसबाट त्यो पानीहरू चाहिँ त्यो क्र्याकहरूबाट जमिन मुनि छिरेर अनि त्यो पानीले चाहिँ तलभित्र छिरेपछि उसले के भयो पुस गर्दै अनि जमिनलाई अस्थिर गरेको हुन सक्ने सम्भावना चाहिँ म्याक्सिमम छ यो चाहिँ धेरै सम्भावना छ र त्यो कारणले गर्दाखेरि यो जोखिम चाहिँ अहिले बढेर धेरै घटनाहरू चाहिँ यो फ्रिक्वेन्सी भनौँ छिट्टै छिट्टै भइरहेको छ नि यहाँ भनौँ 2-3 वर्षको बीचमा अथवा वर्षेनी पनि कति त्यसमा भइरहेको छ भनेपछि यो बढ्नुमा चाहिँ 72 सालको भुइँचालो चाहिँ पक्कै पनि एउटा कारण हुनुपर्छ तर यसलाई प्रमाणित गर्नको लागि चाहिँ हाम्रोमा एकदमै कमजोरी भनेको चाहिँ अहिले के छ भने हामी जुन उच्च हिमाली भूभागमा जहाँ चाहिँ यो शुरूआत हुने ठाउँहरू छ त्यो ठाउँमा गएर साइटमा नै गएर चाहिँ अध्ययन गरिसक्नु सकेको अवस्था चाहिँ छैन र नभए चाहिँ पक्कै पनि 72 सालको भुइँचालले धेरै हदसम्म चाहिँ यसलाई चाहिँ उक्साएको छ भने चाहिँ हामीले
1: पछिल्लो समय हिमाली पहाड़ी क्षेत्रका नदीहरूमा आएको बाढ़ीमा चाहिँ त्यसको कारण हामीले खोज्दै जाँदा निकै माथि हुन्छ हिम नदीकै छेउमा अथवा पहिरो पनि निकै माथि गएको यसरी हेर्दाखेरि नदी कसरी थुनियो गिग्रान्ड कहाँबाट आयो भनेर यी किसिमका वैज्ञानिक कारणहरू पत्ता लगाउनु कतिको आवश्यक छ
0: एकदमै आवश्यक छ किन भन्दाखेरि जति पनि घटना घट्छन् घटनाले विपद ल्यायो मान्छेको ज्यान लयो सम्पत्तिको क्षति भयो यो सबै त भइहाल्यो होइन हाम्रो चाहिँ पूर्वाधार सबै सखाब भयो छँदैछ तर जुन सुकै घटनाबाट पनि केही पोजिटिभ कुरा हेर्नुपर्छ भन्ने चाहिँ हाम्रो जुन पहिलादेखि भन्ने चलन छ त्यसमा चाहिँ यस्ता घटनाबाट चाहिँ हामीले सिक्ने भनेको भविष्यको लागि हामी तयार हुनुपर्ने हो होइन अनि भविष्यको लागि तयार हुनको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि यस्ता घटना किन घट्यो होला कसरी घट्यो होला कहाँबाट घट्यो होला यसको मुख्य कारण के होला भन्ने पत्ता लगाउन सक्यो भने अब हामीलाई के सहयोग हुन्छ भविष्यको लागि चाहिँ यो विपद अथवा जोखिमको न्यूनीकरणको लागि चाहिँ हामीलाई के चाहिँ सजिलो हुन्छ भन्दाखेरि यो जुन घटनाहरू घटेका छन् त्यस्तै भूगर्भ भएका अथवा भू बनोट भएका अन्य ठाउँहरू हुन्छन् त्यो ठाउँहरूमा जुन हामीले पत्ता पनि लगाइसकेका छौँ कुन ठाउँ चाहिँ यस्तो हुनसक्छ भनेर जस्तो भौगर्भिक नक्साहरू बनेका छन् त्यो भौगर्भिक नक्साहरूको आधारमा यो ठाउँको भू बनोट र अन्य उस्तै खालका भू बनोट भएको क्षेत्रमा चाहिँ भोलि फेरि यस्तै घटना घट्न सक्छ है भन्नको लागि चाहिँ हामीलाई के हुन्छ भने एउटा वार्निङ हुन्छ र हामीले चाहिँ त्यो ठाउँमा गएर अध्ययन पहिला नै गर्न सक्यौं र त्यहाँ चाहिँ जोखिम मूल्याङ्कन गर्न सक्यौं र जोखिमलाई घटाउने कामहरू गर्न सक्यौं भने त भविष्यमा यस्तै घटनाबाट हुन सक्ने क्षतिहरू छ त्यसलाई घटाउन सकिन्छ नि त त्यो कारणले गर्दाखेरि यो अहिलेका घटनालाई चाहिँ हामीले के मात्र हेरेर भएन भन्दाखेरि यसबाट क्षति भयो यति भयो भने चाहिँ हामी पूर्वमा हात लाएर बस्ने अथवा चाहिँ यो प्रकृतिले यस्तो गर्यो अथवा भगवान्ले यस्तो गर्नुभयो भन्ने कुरा चुनिहाल्नु पनि यो मेल खाँदैन यो भनेको चाहिँ के छ भने धेरै हदसम्म चाहिँ हाम्रै कारणले भलै चाहिँ नेपालले नै त्यसमा कति कन्ट्रिब्युसन गर्यो भन्ने कुरा थाहा छैन होला एकदमै कम छ नगर्ने होला तर ओभरअलमा भन्दाखेरि संसारभरिका मान्छेहरू जुन एक्टिभिटी हामीले इन्डस्ट्रियलाइजेसन गरिरहेका छौँ अथवा चाहिँ धेरै चाहिँ शहरीकरण भइरहेको छ यो सबै कारणले गर्दाखेरि चाहिँ के छ भन्दाखेरि यो चाहिँ भएको हो त्यस कारणले यसलाई प्राकृतिक हिसाबले अथवा प्रकृतिले यस्तो गर्यो भनेर बस्न मिल्ने अवस्था पनि छैन र अर्को भनेको चाहिँ भगवान्को कारणले भन्ने अवस्था पनि छैन कुरा चाहिँ के हो त भने हाम्रा नीति पनि त्यो अनुसारले बनाउन नसक्दाखेरि र जोखिमको मूल्याङ्कन गर्न नसक्दाखेरि यस्ता घटनाहरूबाट चाहिँ हामीले पाठ सिक्न नसक्दाखेरि चाहिँ अथवा यसबाट हामीले तयारी गर्न नसक्दाखेरि धेरै क्षति चाहिँ भइरहेको कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले सकारात्मक हिसाबले भोलिको लागि तयारीको लागि चाहिँ हामी बस्नुपर्छ।
1: यी भनिएका यी कहाँबाट शुरू भयो, कसरी थुनियो, गेग्रान कहाँबाट आयो भन्ने किसिमका वैज्ञानिक तथ्यहरू चाहिँ प्राविधिक कुराहरू चाहिँ केवल वैज्ञानिक अध्ययनका लागि मात्रै होइनन्, आम नागरिक र भविष्यको पूर्व चेतावनीसँग पनि जोडिएको छ भनेर तपाईँले भन्नुभयो। त्यो कुरा चाहिँ हाम्रो नीति निर्माण क्षेत्रमा बुझाउन सकिएको छ कि छैन, त्यहाँबाट बुझेर त्यो अनुसारको नीति निर्माण अब चाहिँ अवलम्बन गर्नु कतिको आवश्यक छ?
0: एकदमै आवश्यक छ। हामी त धेरै पहिलादेखि नै गरिरहेको यो विषयमा चाहिँ होइन, विशेष गरी नेपालमा चाहिँ हामीले के चाहिँ बुझ्न जरुरी छ भने पहिलादेखि नै भूगर्भको जुन पाटो छ त्यसको अध्ययन चाहिँ एकदमै कमजोर हुँदै गएको र यो भौगर्भिक अध्ययनको पाटो चाहिँ एकदमै कमजोर ओभरअलमा भन्दाखेरि नेपालमा अध्ययनको पाटो नै सबै कमजोर छन्। त्यो मध्ये पनि भौगर्भिक अध्ययनको पाटो चाहिँ पहिलादेखि नै एकदमै कमजोर भइरहेको अवस्था हो होइन। यसको चाहिँ एउटा ज्वलन्त उदाहरण चाहिँ हामी कसरी भन्न सक्छौँ भने सरकारी निकायबाट अथवा उहाँले चाहिँ पर्याप्त मात्रामा यसलाई ध्यान दिनुभएको छैन भन्ने कुरा चाहिँ अहिलेसम्म पनि भएको छैन भन्ने कुरा चाहिँ जस्तो सड़क विभागमा जहाँ चाहिँ तपाईँको पूर्वाधार विकासको र सड़क निर्माणको चाहिँ मुख्य जिम्मा चाहिँ लिनुभएको संस्था छ, सरकारी निकाय हो, त्यो ठाउँमा अहिलेसम्म भूगर्भविदलाई एउटा त्यहाँ कति इन्जिनियरहरू हुनुहुन्छ होला तर एकजना पनि भूगर्भविदको त्यहाँ चाहिँ पोस्टिङ छैन, दरबन्दी छैन। अब भनेपछि के हुन्छ भन्दाखेरि यो भूगर्भलाई त जति बेला घटना घट्छ अनि त्यसपछि मात्रै भूगर्भविदहरू अथवा भूगर्भसम्म जानेका मान्छेहरूलाई ल यहाँ के भयो भनिदिनु पर्यो भन्ने कुराहरू यस्तो आएको चाहिँ हामीले देखिरहेका छौँ। भनेको त्यो एउटा उदाहरण मैले त्यहाँ मात्रै मैले तपाईँलाई दिन खोजेको। अर्को पाटो के हेर्यो भने जस्तै स्थानीय निकाय हामीले भन्यो भने स्थानीय निकाय भने त यो विपद सम्बन्धी सेक्टरमा र अहिले चाहिँ पूर्वाधार विकासमा पनि स्थानीय सरकारहरूको ठूलो रोल छ होइन। त्यहाँ चाहिँ पनि तपाईँले हेर्नुभयो भने चाहिँ पर्याप्त मात्रामा कुनै पनि प्राविधिकहरू छैनन् र कुनै पनि ठाउँमा तपाईँको भूगर्भविदलाई त पोस्टिङ दरबन्दी त्यहाँ पनि राखिएको छैन। भनेपछि के छ भन्दाखेरि एउटा सेन्ट्रल गभर्मेन्टको हिसाबले हेर्दाखेरि पूर्वाधार निर्माण गर्ने ठाउँमा पनि भूगर्भविदलाई ठाउँ छैन भने स्थानीय तहमा पनि ठाउँ छैन। त्यस्तै अब अर्को चाहिँ कुरा के आउँछ भन्दाखेरि जस्तो विपद प्राधिकरणहरू भन्यो भने त्यहाँ पनि पर्याप्त मात्रामा जुन पछि बन्यो विपद प्राधिकरणले चाहिँ विभिन्न खाले यो पहिरोदेखि लिएर योसँग जोडिएका अहिलेका जस्ता घटना क्यास्केडिङवाला घटनाहरू हेर्नुपर्छ त्यो ठाउँमा पनि हामीले हेर्यौँ भने के छ भने भूगर्भविदहरू एक दुईजनाको क्षमत छ होला तर पर्याप्त मात्र त्यहाँ पनि छैन। अब भनिसकेपछि के छ भन्दाखेरि यो पाटोमा चाहिँ हाम्रो सरकारी निकायहरूले नीति निर्माताहरूले नै भन्नु पर्ला नीति निर्माताहरूले चाहिँ पर्याप्त मात्र ध्यान नदिएको र यो विषयलाई ओझेलमा पारिएको अथवा यसलाई चाहिँ भगवानकै कारणले भएको भन्ने बुझाइको आधारमा योभन्दा अगाडि बढ्न हामीले सक्दै सक्ने अवस्थै होइन। यो त जसरी पनि हुने नै हो, यहाँ चाहिँ तपाईँको अध्ययन गरे पनि पूर्व तयारी गरे पनि जे गरे पनि हुने के हो र भनेर चाहिँ बुझेको जस्तो हामीले देख्छौँ। अब तर त्यो परिपाटी चाहिँ यदि हामीले तोड्न सकेनौँ भने चाहिँ अहिले भर्खरका दुईटा जुन ठूला घटना भए यिनीहरूले त हामीलाई एकदम वार्निङ एउटा चाहिँ के दिइरहेको छ भन्दाखेरि ल है हाम्रो हिमाली क्षेत्रबाट जुन चाहिँ बम विस्फोट जस्तो भएर पहाड़हरू खस्ने र त्यसबाट सिर्जित अरू बाढी जन्ने घटनाले जति पनि क्षति भइरहेको छ यसले चाहिँ तिमीहरूले अहिले सजग भएन भने भविष्यमा यो बढ्दै जाने हो, त्यो घट्नेवाला चाहिँ छैन भन्ने कुरा चाहिँ अहिले देखाइरहेको चाहिँ देखिन्छ।
1: पानी र पर्वत विशेष पहिलो नेपालमा अहिले हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाँच्ने लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीड़भाड़बाट टाढा
3: शहरबाट नजिकै
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481 वेबसाइट झुले.com.np।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: सीधा कुरा प्रश्न विचार
2: उज्यालो रेडियो नेटवर्क।
3: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाँचिने लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यो भौतिक क्षति र यसको वास्तविकताको बारेमा चर्चा गरौं। यस वर्षको मनसूनमा मात्रै देशमा 3 पटक चाहिँ ठूला बाढ़ीका घटना भए। मानवीय क्षति धेरै भयो, भौतिक क्षति एकदमै धेरै भयो। यो क्षतिको परिमाणलाई प्राकृतिक रूपमा स्वाभाविक मान्ने कि हाम्रो कमजोरीले गर्दाखेरि बढ़्यो भनेर भन्ने? अब
4: हजुर, अब यसमा चाहिँ अहिले भर्खर हामीले चाहिँ कुरा के गर्यौँ भन्दाखेरि यो किन यस्तो घटना घटिरहेको छ भन्ने कुरालाई हामीले गर्यौँ भने यो भनेको क्षतिको कुरामा चाहिँ यो धेरै जसो हदसम्म अहिले एकछिन अगाडि पनि हामीले अलिकति कुरा चाहिँ गरेका थियौँ। त्यो भनेको जुन हाम्रो बस्ती व्यवस्थापनको कुरा छ र हाम्रो चाहिँ सड़क निर्माणको जुन कुराहरू छ त्यो चाहिँ के छ भन्दाखेरि अलिकति नमिलिरहेको जस्तो हामीले देखिरहेका छौँ। उदाहरणलाई हामी के भन्छौँ भन्दाखेरि खोलाको बगर छ, 2 वर्ष अगाडि ठूलो बाढ़ी आयो एकछिनलाई मानौँ, त्यो बाढ़ीले चाहिँ ठूलो धेरै गेग्रानहरू ल्यायो, त्यो गेग्रान थुपारेको थियो, त्यो खोला चाहिँ के हो त भन्दाखेरि 2 वर्ष पछि हेर्दाखेरि अलिकति कटान गर्दै ऊ चाहिँ अलिकति तलतिर सर्यो भने त्यही बगरमा आएर हामीले बस्ती बसाउन सक्नेछौँ होइन। त्यहाँ चाहिँ कसैले यो ठाउँमा बस्ती नबसाऊ भन्ने के पनि हामीलाई बाधा के पनि छैन भनेपछि हाम्रो एउटा उदाहरण मैले दिँदैछु। र अर्को भनेको चाहिँ जस्तो हाम्रो चाहिँ बस्ती विकास कस्तो भइदियो भन्दाखेरि कुनै हामीले पहाड़को हामीले अहिले कल्पना गर्यौँ भने पहाड़को चाहिँ फेरीमा अलिअलि बस्ती छ, त्यसपछि बीचमा गएर अलिअलि बस्ती हुन्छ, फेरि पहाड़को टुप्पामा फेरि अरू अरू बस्तीहरू छ। ओभरअलमा हेर्दाखेरि के हुन्छ भने पहाड़को फेरीदेखि टुप्पोसम्म नै हामीले बस्ती बनाइरहेका छौँ भनेपछि अब त्यो बस्तीमा भएका मानिसहरूलाई त हामीले विकासका निर्माणका कामहरू त गर्नु पर्यो, जस्तो बाटोघाटो लानु पर्यो, बिजुली लानु पर्यो, पानीको सुविधा ल्याउनु पर्यो भनेपछि त्यो सबै गर्दा गर्दै के छ भने एक भनेको मतलब यति धेरै खर्च हुन्छ हाम्रो एउटा कुरा त्यो छ भने अर्को भनेको पहाड़लाई छिया छिया बनाएर हामीले काटिरहेका छौँ भनेपछि अब यसले के गरिरहेछ भने एउटा हाम्रो जुन बस्ती बसेको छ त्यो ठाउँ नै भूगर्भलाई नै कमजोर अथवा चाहिँ भूगर्भबाट सिंचित हुन सक्ने जुन प्रकोपहरू छ त्यसलाई निम्ताउनुको लागि एकदम मिल्दोजुल्दो वातावरण हामीले बनाइदिइरहेका छौँ। अर्को कुरा भनेको चाहिँ जति पनि भूपयोग नीति भनिरहेको छ, भूपयोग नीतिमा चाहिँ बस्तीको मात्रै कुरा होइन कि अब कति ठाउँमा चाहिँ तपाईँको एकदम खेतीयोग्य जमिन छ, खेतीयोग्य जमिनमा गएर हामीले बस्ती बसाइदिन्छौँ अथवा चाहिँ जहाँ चाहिँ तपाईँले माइनिङ गरेर चाहिँ देशमा केही इन्कम गर्न सकिन्छ अथवा चाहिँ हामीले इकोनोमिक रूपमा हामीले हेर्न सक्छौँ त्यो ठाउँमा नै गएर हामीले के गर्छौँ बस्तीहरू बसाइदिन्छौँ भनेपछि ठ्याक्कै चाहिँ के मिलिरहेको छैन भने कुन जमिनलाई चाहिँ हामीले बस्ती विकासमा लगाउने, कुन ठाउँलाई चाहिँ खेतीपातीमा लगाउने, कुन ठाउँलाई चाहिँ माइनिङ गर्ने अथवा कुन ठाउँमा चाहिँ हामीले अहिले भन्ने भने हाम्रो हाइड्रो पावरको कुराहरू पनि आइरहेको छ, कुन ठाउँमा चाहिँ हामीले अरू पूर्वाधार विकासका कामहरू गर्ने त्यो कुराहरूलाई क्लियर कट चाहिँ हामीले नगर्दाखेरिसम्म जसलाई जहाँ मन लाग्यो त्यहाँ गएर बस्दिँदाखेरिसम्म यो घटनाहरूबाट हुने क्षति जुन छ त्यो चाहिँ बढ्दै जान्छ। उदाहरणलाई चाहिँ अहिले नै हामीले भने खोलाको किनारमा बस्ती नभएर तपाईँको खोलाको अलिकति माथि जुन अहिलेको रिच भनेको छ भनौँ 20-25 मिटर भन्दा माथि होइन सम्म मात्रै पनि हाम्रा बस्तीहरू भएको भए अहिले जुन बुढी गण्डकी त्योभन्दा पहिला हाम्रो चाहिँ के थियो भन्दा भोटेकोसी थियो, भोटेकोसीको जुन डिजास्टर थियो त्यो लेभलको क्षति त हुन्थेन होला नि त। उदाहरणको लागि त्यो बस्तीको मात्रै कुरा होइन, हाम्रा चाहिँ जुन विकास निर्माणमा चाहिँ अहिले भर्खर मैले कुरा गर्थेँ हाइड्रो पावर अथवा चाहिँ हाइड्रो पावरको लागि टनलहरू बनाइरहेको छौँ त्यो चाहिँ एउटै रिभर बेसिनमा चाहिँ 12-13 अथवा 10-11 अथवा 8-10 होइन अनि त्यत्रा चाहिँ तपाईँले हाइड्रो पावरहरू कसरी इन्भेस्ट गरिरहेछौँ हामीले भन्ने अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ। त्यसमा पनि के छ भने जोखिमको पुरापुर मूल्याङ्कन नगरिकन भनेको मतलब उपल्लो तटमा के हुँदैछ के हुन सक्छ भन्ने कुराको राम्रोसँग अध्ययन नगरिकनै हामीले क्यास्केडको रूपमा चाहिँ हामीले के गरिरहेको छौँ हाइड्रो पावरका प्लान्टहरूलाई राखिरहेको छौँ होइन। अब भनेपछि त जलविद्युत निकाल्ने भन्दा पनि कसरी यो दिगो हुन सक्छ भन्ने कुरालाई त चटक्कै बिर्सेको हामीले देख्यौँ नि त। यो चाहिँ एउटा भनेको जमिन उपयोगको कुरा छ भने अर्को भनेको हाम्रो पूर्वाधार विकासमा चाहिँ हाम्रो सोच अथवा हामीले पर्याप्त मात्रामा चाहिँ अध्ययन गर्न नसक्दाखेरि क्षति भइरहेको त्यो कारणले गर्दाखेरि यो जति पनि अहिले क्षति भएको छ त्यो प्राकृतिक हिसाबले मात्रै भएको क्षति कुनै पनि हालतमा होइन. यो चाहिँ के छ भने हामीले अलिकति बेनिफिट अफ डाउटको हिसाबले हामीले हेर्दाखेरि चाहिँ यो भोटेको सिवाला जुन थियो त्यसमा चाहिँ अनएक्सपेक्टेड भनेर जुन भनिएको छ त्यो अब यसबाट त हामीले लेसन त लर्न गर्नु परिहाल्यो परिहाल्यो. र त्यसमा पनि के छ भने खोलाको ठ्याक्कै नजिक गएर बगरमा अहिले हामीले भने जस्तै बगरका हाम्रो टेरेस लेभल भन्छौँ 1, 2, 3 भनेर हामीले भन्छौँ त्यहाँ नै गएर हामीले बस्ती बसाइदिन्छौँ घरहरू बनाइदिन्छौँ भने त त्यो त बाढी आउँदाखेरि जाने नै भनेर बनाएको हो.
3: जस्तो तपाईँले भन्नुभयो जस्तै भोटेकुसीमा ठूलो बाढी आयो एउटा कुरा मानौ तर बुढी गण्डकमा आएको बाढीले नै मोटरबल पुल दुईटा बगायो होइन. त्यसै गरी थामेमा आएको बाढीले सानै बाढी हो तर अलि तल झरेर निकै तल गएर दुधकुसी नदीको एउटा पुल भत्काइदियो. भनेपछि हाम्रा ती संरचनाहरू अर्थात हामीले त्यहाँ प्राविधिक रूपमा इन्जिनियरहरूले नक्सा बनाउँदै गर्दा अथवा त्यहाँको लागि काम गर्दै गर्दाखेरि पनि ती कुनै पनि अनुमानहरू गरिँदैन नि कि यति ठूलो बाढी आउँछ यतिसम्म चाहिँ गर्नुपर्छ भन्ने कुरा.
4: हजुर, अब त्यो चाहिँ यस्तो छ नर्मली के छ भने सड़कको केसमा त हामीले पहिलेदेखि भन्दा आएको अझै पनि त्यस्तै कुरा छ भनेको डोजर ड्राइभर इन्जिनियर भन्छौँ भनेको इन्जिनियर साहबहरू हुनुहुन्छ तर नर्मली त्यहाँ रोल कसको हुन्छ भने डोजर ड्राइभरको हुन्छ भनेर विशेष गरी ग्रामीण सड़कमा त्यस्तो छ भने अब सेन्ट्रल लेभलबाट सड़क विभागले बनाउने सड़कहरूमा पनि धेरै ठाउँमा चाहिँ हाम्रो त्यो डिजाइन चाहिँ एकदम मिलाएर बनाएको चाहिँ देखिँदैन. हाम्रो जस्तो भूकम्पीय जोखिम बढी भएको देशमा भूकम्पको तरङ्ग आउँदाखेरि हामीले चाहिँ जुन पहाडलाई काटिसक्यौँ काटिसकेपछि कत्रो हाइटमा चाहिँ हाम्रो पहाडलाई राख्ने कति एङ्गलमा काट्ने होइन कति भिड बनाउने भिजालोपन एउटा हुन्छ नि कति बनाउने त्यो कुराको पनि लेखाजोखा नभइकन हामीले गर्ने एउटा चलन छ भने तलबाट खोला बहिरहेको छ भने त्यो खोलाले कटान गर्दाखेरि माथिबाट अहिले हामीले पृथ्वी राजमार्गमा देखेको जस्तै जति भासिन भासिरहेको छ भासिन सक्ने सम्भावनालाई पनि खासै धेरै वास्ता नगरिकन पहाडले काट्ने र जहाँ पनि काटिदिने अनि भौगोलिक हिसाबले संवेदनशील ठाउँमा पनि गएर पहाडै काटिदिने त्यसमा चाहिँ हामी टनलमा जानुपर्छ भन्नेमा नलाग्ने भनेपछि र यो प्रविधिको हिसाबले हेर्दाखेरि नै हामी के छौँ भने पछाडि देखिरहेको छ नि त. भनेपछि हामीसँग नलेज नभएको पनि होइन हामीसँग ज्ञान नभएको पनि होइन इन्जिनियर प्राविधिकहरू नभएको पनि होइन तर जुन ज्ञान छ र सिप छ र त्यहाँ चाहिँ प्राविधिकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो विवेक र आफ्नो पढाइको कुरालाई अथवा आफ्नो नलेज र विवेकलाई चाहिँ ज्ञानलाई चाहिँ राम्रोसँग प्रयोग गरिएको छैन भन्ने कुरा चाहिँ हामीले यसबाट प्रष्ट रूपमा देख्छौँ. र त्यस्तै चाहिँ तपाईँको जस्तै पुलहरू जुन गएको छन् अब अहिलेको घटनालाई मात्रै मानेर होइन कि ओभरअलमा हामीले हेर्दाखेरि त्यसैभरि हेर्ने भने अब पुलको हाइट चाहिँ कति राख्ने त भन्ने कुरा पनि एउटा छ नि. भनेपछि अब खोलामा चाहिँ उदाहरणको लागि 100 वर्षको बाढी अथवा 200 वर्षको बाढीको हामीले इमेजिन गरेर यदि तपाईँले चाहिँ पुलको हाइट बनाउन सक्यो भने धेरै बाढीहरूबाट हुने क्षति जुन छ पुलमा हुने क्षति त्यसलाई चाहिँ हामीले बचाउन सक्छौँ नि. तर हामीले चाहिँ के हुन्छ भने थियोरिटिकली भन्दाखेरि चाहिँ यो सबै कुराहरू गरिन्छ भनेर जुन भनिरहेको छ फिल्डमा गएर अध्ययन गर्दाखेरि चाहिँ धेरै ठाउँमा यस्तो नभएको हामीले चाहिँ पाइरहेका छौँ. जस्तो पृथ्वी हाइटमा चाहिँ सन् 1993 अलिकति पहिलाको कुरा भयो अहिले पनि खासै धेरै चेन्ज भएको छैन. मा चाहिँ जति हाइवेमा चाहिँ धेरै पुलहरू बगाएको थियो 1993 जुन सेन्ट्रल नेपाल क्लाउड बर्स्ट भन्थ्यो हामीले त्यो बेला चाहिँ धेरै पुलहरू भएको थियो. हामीले चाहिँ हेर्दाखेरि के छ भने पुलको हाइट चाहिँ यति कम राखेको थियो होइन त्यो कारणले गर्दाखेरि त्यो बाढीले चाहिँ लगेको भन्ने कुरा छ होइन. अब भनेपछि के छ भने हाम्रो जुन जति तपाईँले चाहिँ सतर्कता अप्नाएर जे जे प्यारामिटर्सहरू चाहिँ हामीले स्टडी गरेर अनि त्यसको आधारमा हाम्रो डिजाइन गर्नुपर्ने हो हाम्रो पूर्वाधार निर्माण गर्दाखेरि त्यो कुरामा चाहिँ हामी एकदम राम्रोसँग चाहिँ फलो गरेका छैनौँ भन्ने कुरा चाहिँ यसबाट.
3: यसमा कतै न कतै हाम्रो इन्जिनियरिङ जुन शिक्षा छ यो शिक्षामा भएको कोर्स पनि हाम्रो भूगोल सुहाउँदो छैन कि अथवा उनीहरूलाई अध्ययन गर्दाखेरि हाम्रो भूगोल हाम्रोमा चाहिँ यही यस्तो किसिमको जोखिम हुन्छन् र यतिसम्मको चाहिँ बनाउनुपर्छ भन्ने छैन कि अथवा हाम्रो प्राविधिक जनशक्ति चाहिँ प्रशासन अथवा राजनीतिको प्रेसरमा काम गर्छ कि केही न केही त होला त्यो नत्र त कम्तीमा ठूला त्यस्तो बाढी आउन सक्ने ठाउँमा बीचमा पिल्लर भएका पुलको सट्टा पिल्लर नभएको हुन्थ्यो होला अलिक उचाइ हुन्थ्यो होला.
4: पढाइको हिसाबमा चाहिँ मलाई जहाँसम्म लाग्छ मेरो आफ्नै अनुभवमा पनि किनभने म इन्जिनियरहरूलाई पनि पढाउने ठाउँमा थिएँ पहिला भनौँ न त्यो कारणले गर्दाखेरि र हामीले पनि त्यहाँ कोर्सहरू डिजाइन गर्दाखेरि त्यो गर्नुपर्छ भन्ने कुरा यस्ता कुराहरूलाई ध्यान दिनुपर्छ भन्ने कुराहरू र उहाँहरूले चाहिँ पढ्दाखेरि इन्टरनेसनल स्ट्यान्डर्डमा नि पढिरहेको कारणले कोर्सहरू चाहिँ मिल्दो नै भएको कारणले र त्यसलाई चाहिँ स्टडी गर्ने कुराहरू चाहिँ त्यहाँ भएको कारणले गर्दाखेरि पढ्दाखेरिको कुरामा चाहिँ मलाई त्यति साह्रो कमजोरी नहोला जस्तो लाग्छ. अफकोर्स त्यसमा चाहिँ यस्ता घटनाहरूलाई चाहिँ हामीले के छ नि जस्तो केस स्टडीको रूपमा राखेर अनि हामीले चाहिँ कुनै विद्यार्थीले प्रोजेक्ट वर्क गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ के छ भने यस्ता घटनाहरूको बारेमा प्रोजेक्ट वर्क गर्न लगाएर अनि त्यसपछि उहाँहरूलाई चाहिँ सजग गराउनेलाई यस्तो हुनसक्छ भन्ने कुरामा चाहिँ अझै बढी सजग गराउने चाहिँ हामीले गर्न सक्छौँ एउटा पाटो छ. त्यसमा सुधार गर्नु पर्दैन भनेर चाहिँ होइन त्यसलाई सुधार गर्नुपर्छ तर यो नहुनुमा चाहिँ मुख्य कारण चाहिँ त्यो हो जस्तो मलाई लाग्दैन. या मुख्य कारण चाहिँ के हो त भन्दाखेरि हाम्रो पहिलेदेखिकै चलन भनेको चाहिँ हामीले काम गर्दै जान्छौँ अनि त्यसपछि अघिल्लो वर्ष अर्कोले गरेको हुन्छ अनि त्यसलाई हामीले फलो गर्दै जान्छौँ होइन कन्टिन्यू गर्दै जान्छौँ होइन. त्यो कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले आफ्नो विवेक अथवा आफूले चाहिँ नयाँ कुराहरू चाहिँ हामीले खासै गर्नलाई अलि भनौँ न तत्पर नहुने अगाडि नबढ्ने पहिला जे गरिरहेको छ त्यो अनुसारले गर्दाखेरि सजिलो हुने भयो त्यस कारणले गर्दाखेरि होइन यसबाट यस्तो चेन्ज हामीले परिवर्तन गर्यौँ भने त्यसबाट यसको रिजल्ट चाहिँ राम्रो होला भन्ने कुरा भन्दै हामी नलागेको हो कि जस्तो चाहिँ एउटा मलाई चाहिँ लाग्छ र अर्को भनेको नीति निर्माणमा चाहिँ कमजोरी पक्कै पनि छ नीति निर्माणमा चाहिँ सही प्राविधिकहरू नीति निर्माण गर्ने ठाउँमा चाहिँ छैनन् भन्ने कुरामा चाहिँ म चाहिँ प्रष्ट छु अहिले मैले यहाँलाई भूगर्भविदको एउटा कुरा गरेँ भने किनभने भूगर्भविद भनेपछि अहिलेलाई के मात्रै भन्न भएन भने भूगर्भ उनीहरूले जानेछन् मात्रै भन्नु भएन कि अहिले जति घटना घटिरहेको छ यो विपदका घटनाहरू भइरहेछ त्यसलाई न्यूनीकरण गर्नको लागि तिनीहरूको चाहिँ ज्ञानलाई चाहिँ प्रयोग गर्ने भन्न खोजेको र त्यो सँगसँगै ढुङ्गामा गिटी बालुवादेखि हाम्रो देशमा त धेरै कुरा छ नि त कन्स्ट्रक्सन म्याटेरियल भनिरहेको छ निर्माण सामग्रीको कुरा भनिरहेको छौँ होइन अनि त्यो सबै कुराहरूलाई पनि समग्र रूपमा चाहिँ उहाँहरूको ज्ञानलाई प्रयोग गर्न नसकेको भन्ने रहेको अवस्थामा चाहिँ यो कुराहरूलाई चाहिँ पोलिसीमा चाहिँ कमजोरी भएको चाहिँ देखिन्छ।
3: पछिल्लो समयमा यो नदी करिडोरबाट ठूला ठूला सड़क बनाउने क्रम चाहिँ होड चलेको छ र पछिल्लो समयमा अझै मध्य पहाड़ हुँदै माथिल्लो पहाड़सम्म पनि नदी करिडोरबाट बाटो खोल्ने कुरामा चाहिँ हाम्रो विशेष गरी राजनीतिक कर्मीहरूले चाहिँ एकदमै ठूलो सपना बाँडेको पाइन्छ। भनौँ मानौ मधुतकोशीको तिरैतिर करिडोर खोलेर माथि सगरमाथाको छेउछाउसम्म ठूलो सड़क पुर्याइन्छ तराईबाट एकैछिन पुगिन्छ भन्ने किसिमका आश्वासनहरू बढ़ी बाँडेको पाइन्छ। अब त्यस्ता किसिमका कुराहरूलाई अब यी घटनाक्रमहरूबाट के सिक्नु पर्ला र हामीले सड़क बनाउँदा विशेष कस्तो ठाउँ रोज्नु पर्ला?
4: हजुर, अब विशेष गरी सड़क बनाउँदाखेरिको मुख्य कुरा भनेर चाहिँ हामीले के भन्छ दिगोपन भनेर हामीले भन्छौँ होइन अनि त्यो दिगोपनको लागि चाहिँ अब अहिलेका घटनाले के देखाइरहेको छ भने खोलाको नजिक सड़कहरू ल्याएको छौँ त्यो लेभलको चाहिँ सुरक्षित होइन भन्ने कुरा चाहिँ देखाइरहेको छ। त्यसको मतलब चाहिँ कुनै पनि ठाउँमा हामीले खोलाको नजिकबाट सड़कै लानु हुँदैन भनेको चाहिँ होइन तर हामीले त्यसको लागि चाहिँ के छ भने खोलाको डाइनामिजम हामीले भन्छौँ खोला चाहिँ कतिको डाइनामिक छ अथवा उसको चाहिँ कटान गर्ने क्यापेसिटी के छ बाढीबाट आएका गेग्रानहरू थुप्रिने क्रम कस्तो छ अथवा ऊ चाहिँ शान्त खालको खोला छ अथवा के छ होइन त्यो खालको कुराहरूलाई हामीले स्टडी नगरिकन र त्यो खोलाको छेउमा भएको जमिन कहिले बन्यो अथवा कसरी बन्यो र त्यहाँ चाहिँ तपाईँको त्यो जुन डिस्कोहरू त्यहाँ भएको हुनसक्छ त्यो कुनै बेलाको चाहिँ बगर थियो होला अथवा थिएन होला अथवा पहाड़बाट माथिबाट खसेको जुन पहिरो छ पहिरोको म्याटेरियल त्यहाँ थुप्रिएर त्यो बनेको होला कि भन्ने कुरा जुन छ कसरी त्यो बन्यो होला भन्ने कुराको वास्तै नगरिकन जहाँ पनि खोलाको छेउ भेटेपछि खोलाको छेउबाट पहिरो के अरे यो सड़कहरू लाने त्यो क्रमलाई त हामीले रोक्नैपर्छ यसले पनि पाठ सिकाएकै छ हामीलाई र अर्को भनेको चाहिँ हामीलाई के छ भने जथाभावी पहाड चाहिँ काटेर सड़क बनाउनु पनि भएन र त्यो ठाउँमा चाहिँ उचित प्रविधि प्रयोग गर्नु पर्यो। उदाहरणको लागि चाहिँ हामीले भौगर्भिक हिसाबले संवेदनशील छ र भविष्यमा पहिरो जाने सम्भावना बढी छ भने हामीले पत्ता लगायौँ भने त्यो ठाउँमा चाहिँ कमसेकम पनि हामी के छ भने सबै सड़कको तपाईँको सञ्जालभरि अथवा त्यसको चाहिँ स्ट्रेचभरि नै हामीले त्यही गर्नुपर्छ भनेको छैन तर त्यस्तो क्रिटिकल ठाउँमा चाहिँ हामीले के गर्ने भन्दाखेरि टनलहरू सुरुङमार्गहरू हामीले बनाउने सट्ट रूपमा सुरुङमार्ग बनाउने अथवा हामीले भाइडक्ट भन्छौँ होइन ठूल्ठूला पुलहरू बनाउन सक्ने अवस्था के छ भन्ने त्यसको बारेमा पनि हेर्ने होइन त्यो कुरा गर्न सक्यौँ भने चाहिँ अनि के हुन्छ भने हाम्रो प्रविधि पनि अलि अगाडि बढ्छ र अहिले जुन एडक बेसिसमा हामीले काम गरिरहेछौँ त्यसबाट जुन घटनाहरू घटिरहेछ र त्यसले जति क्षति गरिरहेछ त्यसबाट चाहिँ हामीले क्षतिलाई न्यूनीकरण गर्न पनि सहयोग हुन्छ। मुख्य कुरा चाहिँ के हो त भन्दाखेरि अब हामी चाहिँ बिरामी भएर डाक्टरकोमा जानुभन्दा पहिला नै बिरामी नै नहुने होइन हिसाबले हामीले सोच्नु पर्यो नि त सकेसम्म त गर्नु पर्यो नि होइन अब सक्दै नसकिने केही पनि उपाय नलाग्ने बेलामा त के लाग्दैन तर सकेसम्म चाहिँ हामीले यस्तो कुराहरू गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
3: अघि पनि तपाईँले जोड्नुभयो जस्तो सड़क पुल अथवा त्यहाँ कुनै आयोजनाहरू बन्न थालेपछि मान्छेहरू त्यहाँ आमदानीको लोभमा त्यहाँ छेउमा जाने बस्ने कुराहरू निकै भएको छ त्यस सँगसँगै सड़क बनेको ठाउँमा पहुँचको हिसाबले पनि सजिलो हुन्छ भोलि कतै फुत्त जाने सजिलो हुन्छ भनेर बेसी तिरेर झरेर घर बनाउने क्रम पहाड़ी क्षेत्रमा निकै चलेको छ। अब यो क्रमलाई घटाउनको लागि यी जोखिमहरू त देखिए हाम्रोमा प्रशस्त घटाउनको लागि कस कसले के गर्नु पर्ला?
4: हजुर, अब यो जोखिम घटाउनको लागि चाहिँ यो खासमा भन्दाखेरि विशेष गरी हामीले विपदको जुन कुरा गर्छौँ त्यो भनेको चाहिँ इन्डिभिजुअल हामीले व्यक्तिदेखि लिएर अनि हाम्रा सरकारी निकायहरू अथवा सरकार होइन सबै नै यसमा सम्बन्धित हुन्छन् र विज्ञहरू सबै नै सम्बन्धित हुनुपर्ने हुन्छ र मुख्यतया चाहिँ अब पहाड़ी भागमा चाहिँ जुन पछिल्लो टाइममा यस्ता घटनाहरू घटिरहेको छन् भने हामी नागरिकहरू नै सुरुमा चाहिँ आफ्नै घर वरिपरि के भइरहेको छ भन्ने कुराको चाहिँ मा चाहिँ चनाखो हुनुपर्ने देखियो। उदाहरण लागि चाहिँ कुनै बेला ठूलो पहिरो गएको थियो भने त्यो पहिरो गएको ठाउँमा फेरि पहिरो जान सक्ने सम्भावना हुने कारणले गर्दाखेरि जस्तो अहिले बर्खा छ अथवा कुनै भुइँचालो गएको छ भने त्यसपछि हाम्रो जमिनमा के भएछ के परिवर्तन भएको छ त भनेर हामीले नै निगरानी गर्न जरुरी हुन्छ अनि त्यो निगरानी गरिसकेपछि हामीले जे देख्छौँ त्यहाँ केही चाहिँ केही नयाँ कुराहरू हामीले देख्छौँ केही चाहिँ संकेतहरू हामीले देख्छौँ भने उदाहरणको लागि चाहिँ तपाईँको चिराहरू परेको हुनसक्छ खाल्डोहरू परेको हुनसक्छ अथवा चाहिँ पहाड़हरू कुप्रेर बसेका हुनसक्छन् होइन अथवा खोलाले बहाव भाव चेन्ज गर्यो तलबाट भाव परिवर्तन गर्यो खोला चाहिँ पहिला सिधा भएको खोला चाहिँ अहिले घुमिरहेको छ हैन हाम्रो बस्तीको मुनितिरबाट खोला घुमिरहेको छ भनेपछि के छ नि यी सबैले के गर्छ भने भविष्यमा चाहिँ यसले यस्तै खालको घटनाहरू ल्याउन सक्छ अथवा जमिनलाई चाहिँ अस्थिर बनाइदिन सक्छ र त्यसपछि चाहिँ के हुन्छ भनेदेखि यसबाट अहिले देखिएका घटनाहरू यता खाला विपदका घटनाहरू घट्न सक्छन् भन्ने कुरा हामीलाई थाहा हुन्छ त्यसकारण चाहिँ सबैमा ठाउँमा बस्ने मान्छेहरूले बस्ती बस्तीमा बस्ने मान्छेहरूले आफै नै जागरूक भएर यो कुरा चाहिँ मोनिटर गरिदिने गर्नुपर्ने एउटा देखिन्छ र त्यो भइसकेपछि उहाँहरूले रिपोर्टिङ गर्नु पर्यो स्थानीय सरकारमा चाहिँ हामीले चाहिँ भनौँ रिपोर्टिङ गर्नु पर्यो र स्थानीय सरकारले उहाँहरूले आफूले सक्ने भए उहाँहरूले त्यसको लागि होइन केही काम गर्नुपर्ने छ भने उहाँले गर्नु पर्यो होइन भने चाहिँ तपाईँले केन्द्र सरकार अथवा चाहिँ हाम्रो प्राधिकरणहरूसम्म चाहिँ उहाँहरूको अप्रोच ल्याएर त्यो ठाउँमा चाहिँ उहाँले काम गरिदिनु पर्यो एउटा भनेको चाहिँ यो पाटो भयो भने दोस्रो पाटो भनेको चाहिँ हाम्रो विकास निर्माणको हामीले भर्खर पनि कुरा गरेका छौँ जथाभावी हामीले गाउँतिर चाहिँ पहाड़लाई काट्दै सड़क बनाउने कामलाई चाहिँ बन्द गर्नुपर्छ भन्ने चाहिँ देखिन्छ यदि हामीले त्यो गर्यौँ भने चाहिँ के हुन्छ भने हामीले उदाहरणको लागि हामी के चाहन्छौँ भने हामी मान्छे सबैको स्वभाव हो मेरो घर नजिकै बाटो जाओस् सो द्याट मलाई चाहिँ के छ भन्दाखेरि त्यो बाटो सड़कसम्म जानलाई होइन त आवाजावत गर्नलाई मलाई सहिलो होस् भन्ने हामीले हाम्रो त्यस्तो छ हाम्रो सोचाइ त्यस्तो हुन्छ तर त्यसले के गर्छ भने भविष्यमा चाहिँ यस्तो घटनाहरू ल्याउन सक्छ भन्ने कुरा त हामीले धेरै देखेका पनि छौँ होइन कति ठाउँमा चाहिँ तपाईँले सड़क खन्दै जानुभयो आफ्नो घरको नजिकबाट सड़क लैदिए भन्नुहुन्छ अनि सड़कबाट त्यसरी नै लैरहेको छ भने आफ्नो घर नै फेरि जोखिममा होइन पहिरोमा परेको चाहिँ हामीले धेरै देखिरहेका छौँ भनेपछि त्यो तरिकाबाट विकास गरेर भएन तरिकाबाट विकास गर्ने चाहिँ के हो त भन्दाखेरि कसको घरबाट अथवा कसको कहाँबाट चाहिँ नजिकबाट सड़कहरू लानेको भन्दा पनि कताबाट लाँदाखेरि एउटा भनेको हामीले के भन्छ कस्ट इफेक्टिभ हुन्छ पनि भन्छौँ र अर्को भनेको दिगो हुन्छ र त्यसले चाहिँ वातावरणलाई पनि असर गर्दैन अथवा कम असर गर्छ भन्ने कुरा त हामीले हेर्नु पर्यो नि त अनि त्यो तरिकाबाट हामीले विकास निर्माण काम पनि त्यसरी हामीले गर्नुपर्ने देखिन्छ भने अब केन्द्रमा चाहिँ जुन विपद प्राधिकरण छ विपद प्राधिकरणले चाहिँ एउटा कंक्रिट खालको पोलिसी चाहिँ बनाइदिनुपर्छ जस्तो लाग्छ होइन किन भन्दाखेरि जति यस्ता घटना घटिसक्यो अब चाहिँ घटना घट्छ त्यसपछि रेस्पोन्स गर्ने मात्रै हाम्रो काम त होइन हामीले के छ भने यस्ता घटना भविष्यमा नहोस् भन्न त लाग्नै पर्यो होइन अब अहिले तत्कालको लागि त्यतातिर लाए पनि कुनै त्यस्ता के अरे तपाईँको विभागहरू हुन्छ उहाँको संरचनाभित्र राख्न पर्यो जुन विभागहरूले के गर्छ भने निरन्तर त्यो चाहिँ यस्ता खालका अध्ययन र यो निगरानी होइन र त्यसपछि पोलिसी त्यो अनुसारका पोलिसीहरू हामीले बनाउनु पर्यो भने चाहिँ अध्ययन हुन्छ अध्ययनबाट एउटा निचोड आउँछ अनि त्यो निचोडलाई चाहिँ हामीले इम्प्लिमेन्टेशन गर्न सक्ने हिसाबले चाहिँ हामीले के भयो त्यो अनुसारको पोलिसी अथवा नीतिहरू बनाइदिनु पर्यो अनि त्यो काम चाहिँ यहाँबाट केन्द्रबाट हामीले अहिलेको लागि कोर्डिनेसन गर्ने जिम्मा उसको भएको कारणले मैले विपद प्राधिकरण भने उहाँ

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट, के कुरा भयो? नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
1: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियो, तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो रेनफल सबै नै अलिकति बढी देखाए।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
2: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेव र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसा यास्को भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन, कियेभमाथि प्रहार गरिएका दर्जनौ बलिस्टिक क्षेपास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमण बारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्हीके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेपास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षा भन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। इण्डोनेसियाका राष्ट्रपति प्राबो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौ।
3: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटै के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरूको चाहिँ एकअर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरा गरि नै रहेका छौँ र त्यो गर्दाखेरि चाहिँ एकअर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बर्डर एरियामा चाहिँ कहिलेकाहीँ केही तत्त्वहरूले ओपन बर्डरको फाइदा लिएर चाहिँ बर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। त्यसमा चाहिँ हामीले अब के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
0: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई जग्गा त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकार प्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
3: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
0: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
3: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौँ, उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सक्नेछ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
0: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
4: पछिल्लो अपडेटहरू हेर्दाखेरि त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5,000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानी को मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। र सुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेटयान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
5: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
4: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
5: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
4: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए, आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
5: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
4: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकीतर्फ चाहिँ यो 2-3 एपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब 1-1 घन्टाको अन्तरालमा 3 बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
5: बाढीको भावको तीव्रता चाहिँ भोटेपछि भन्दा कति कम थियो?
4: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत तारुघाटसम्मको गति देखिन्छ। अब यता भोटेपछि तर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरद मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसूनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसून कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
1: समग्रमा नर्मल जस्तै देखिया छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी देखिया।
0: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
1: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेशको पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
0: यो वर्ष ढिलो गरी भित्रिएको मनसून अब बाहिर पनि लगभग 12 दिन ढिलो बाहिरियो सर्द र मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
1: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सर्द भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ स्वास्थ्य यो मनसुनको रेनफलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दशैं अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल अलि लामोसम्म नै बसेकै देखिया।
0: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
1: तत्काल चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बंगालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्ड चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
0: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
2: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना किएव र खार्किभ क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोनसन भन्छन्, रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सैटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपियन संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
6: नमस्कार, म सञ्जय ढकाल
7: र म प्रतीक्षा खनालको
6: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढीले सहारा गुमाएका बालबालिकालाई सरकारले कसरी हेरचाह उपलब्ध गराउँछ भन्ने बारे कुराकानी गर्छौ।
8: त्यस्ता बालबालिकाहरूको लागि दीर्घकालीन संरक्षण व्यवस्थापन गरेर बाल अधिकारको सम्मान र संरक्षण गर्ने र त्यस्ता बालबालिकाको भविष्य सुनिश्चित गर्ने कुराहरू सरकारको लक्ष्य रहेको छ।
7: अपाङ्गता भएका व्यक्तिहरूलाई विपदले झन थप्छ पीड़ा, उनीहरूको खाँचो कस्ता।
9: बाढी सम्बन्धी सूचनाहरू सांकेतिक भाषामा दिनुपर्ने हुन्छ, चित्रको माध्यमबाट त्यो सूचनाहरू चाहिँ दिनुपर्ने हुन्छ
6: र विपदमा परेकाहरूका निम्ति अन्य जीवनोपयोगी सामग्रीहरू।
7: बाढीले कैयौं बालबालिकाका अभिभावकसँगै उनीहरूको घर र नजिकको स्कूल बगायो। अहिले कैयौं बालबालिकाका बुवा आमा दुवै छैनन् भने कतिपय बालबालिकाको एकजना अभिभावक मात्रै जीवित छन्। घर तथा जग्गा जमीन सबै बगाएकाले कतिपय अभिभावक आफ्ना बालबालिकालाई लालन पालन र शिक्षा दीक्षा दिन सक्ने अवस्थामा छैनन्। राज्यले यस्ता बालबालिकालाई कसरी दीर्घकालीन रूपमा शिक्षा लालन पालन र संरक्षण गर्छ भनेर साथी सागर बुढाथोकीले राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दलाई सोधेका छन्।
8: यी बालबालिकाहरूलाई परिवारमा रहेर पालन पोषण शिक्षा दीक्षा दिन सकिने वातावरण छैन भने त्यस्ता बालबालिकाहरूको लागि दीर्घकालीन संरक्षण व्यवस्थापन गरेर बाल अधिकारको सम्मान र संरक्षण गर्ने र त्यस्ता बालबालिकाको भविष्य सुनिश्चित गर्ने कुराहरू हाम्रो राष्ट्रिय बाल अधिकार परिषदको समन्वयमा सरकारको लक्ष्य रहेको छ।
10: उनीहरूको शिक्षा दीक्षा दिने व्यवस्था चाहिँ त्यो प्रक्रिया चाहिँ के हुन्छ?
8: तत्कालको लागि अस्थायी संरक्षण व्यवस्था गरेका छौं। यो ललितपुर जिल्लाको गोदावरी ठेसोमा अस्थायी संरक्षण सेवा केन्द्रहरू स्थापना गरेका छौं, केन्द्र स्थापना गरेका छौं र त्यो केन्द्रमा हामीले विस्तृत लेखाजोखा गरिसकेपछि पहिचान परिवारको खोतलास हुने सम्भावना रहेनन् भने हामीले दीर्घकालीन संरक्षणको लागि त्यस्ता बालबालिकाहरूलाई चाहिँ वैकल्पिक हेरचाहको व्यवस्था अन्तर्गतको प्रक्रिया अपनाएर त्यो दीर्घकालीन संरक्षण र शिक्षा दीक्षाको व्यवस्था गर्ने कुराहरू चाहिँ रहेको छ।
10: कतिपय बालबालिकाहरूलाई चाहिँ पढाइदिने अलिकति पालिदिने भनेर चाहिँ विभिन्न संघ संस्थाहरू पनि पुगिरहेको देखिन्छ, त्यस्तो हकमा चाहिँ के हुन्छ?
8: कसैले चाहँदैमा बालबालिकाहरूलाई कानून तह लान पाउँदैन र लग्यो भने त्यो कानूनी कारवाही हुन्छ र स्थानीय बाल अधिकार समितिको सिफारिसमा प्रचलित कानून अनुसार चाहिँ हामीले अस्थायी संरक्षणको व्यवस्था गर्ने र वैकल्पिक हेरचाहको व्यवस्था गर्ने कानूनी व्यवस्था भएको हुँदा कसैले अनधिकृत रूपमा चाहिँ त्यस्ता बालबालिकाहरूको पालन पोषण शिक्षा दीक्षाको नाममा आफू खुसी या आफूले चाहे अनुसार कसैले पनि त्यस्ता बालबालिकालाई चाहिँ लान सक्ने अवस्था रहँदैन र लग्यो भने उहाँलाई कारवाही हुन्छ र त्योभन्दा कानून प्रक्रिया अनुसार चाहिँ संरक्षक बनेर अदालतबाट संरक्षक तोकिएर स्थानीय बाल अधिकार समितिको सिफारिसमा संघ प्रति सरकारको एक आपसी समन्वयमा प्रचलित कानून पञ्चका प्रक्रिया अनुसार चाहिँ कुनै संस्था या व्यक्ति संरक्षक बन्न सक्ने अवस्था चाहिँ विद्यमान छ। पहिलो प्राथमिकताको रूपमा बाबु र आमा पट्टेका नातिदारहरू छन् भने पालन पोषण गर्न सक्ने उहाँलाई पहिलो प्राथमिकता हुन्छ र यदि त्यस्तो सम्भावना रहेन भने दोस्रो प्राथमिकताको रूपमा चाहिँ इच्छुक व्यक्ति र परिवारहरूलाई चाहिँ त्यस्तो किसिमको पालन पोषण गर्न सक्ने छन् भने उहाँलाई चाहिँ हामी प्राथमिकता दिन्छौँ र स्थानीय तहले र बाल कल्याण अधिकारीले भनौँ संरक्षक सिफारिस गरेर अदालतले संरक्षक तोक्यो भने त्यो दीर्घकालीन संरक्षण व्यवस्थापन गर्न सक्ने बाटो हुन्छ र दोस्रो प्राथमिकतामा पनि हामीले व्यवस्थापन गर्न सकेन भने तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह गर्ने संस्था एसयुएस बालग्राम जस्तो संस्थालाई चाहिँ हामीले ती बालबालिकाहरू चाहिँ उहाँको पालन पोषण गर्न सक्ने क्षमता सञ्चालन गर्ने क्षमता अनुसार चाहिँ त्यहाँ संस्थालाई एसयुएस बालग्राम जस्तो संस्थामा पठाएर ती बालबालिकाको संरक्षण व्यवस्था हुन्छ र त्यहाँ पनि हुनसकेन भने चौथो प्राथमिकताको रूपमा चाहिँ आवासीय बालगृहहरू भनौँ या आवासीय संरक्षण गर्ने संस्थाहरूले चाहिँ ती बालबालिकाहरूको चाहिँ संरक्षण व्यवस्था गर्न सक्छन्।
10: बालबालिकाको संरक्षण गर्ने पढाउने बढाउने हुर्काउने जुन यो विभिन्न प्रक्रियाहरू भन्नुभयो यो कुनै मापदण्ड हो कि अथवा यो अहिले तत्कालको लागि हजुरहरूले बनाउनु भएको योजना हो?
8: यो नेपालको संविधान बालबालिकाका मौलिक हकको ग्यारेन्टी गरेको छ। बालबालिका सम्बन्धी 2075 दफा 48 विशेष संरक्षणको आवश्यकता भएको बालबालिकालाई हामीले वैकल्पिक हेरचाहको व्यवस्था अपनाएर वा परिवार सहयोग गरेर वा सहयोग प्रायोजन गरेर हामीले संरक्षण गर्नुपर्छ र त्यस्ता किसिमका अवस्थाहरू त्यहाँ छन्। जस्तो अहिले बाढीबाट प्रभावित भएको बालबालिकाको अवस्था भन्ने हो भने हाम्रो बालबालिका सम्बन्धी 2075 दफा 48 उपदफा 1 खण्ड ट बमोजिमको अवस्था हो। यो अवस्था चाहिँ हामीले परिवारमा नै हामीले बालबालिकाको पालन पोषण शिक्षा दीक्षा दिनुपर्छ। विकराल अवस्था के छ भने बाबुआमा दुइटै नभएर पनि घर छैन, ठाउँ छैन, गाउँ छैन, विद्यालय छैन भने त्यस्ता बालबालिकाहरूलाई चाहिँ हामीले वैकल्पिक हेरचाह व्यवस्था गरेर गर्नुपर्छ। सर्वोत्तम हित हुने किसिमले चाहिँ हामीले बालबालिकाको संरक्षण व्यवस्था गर्छौं।
7: उनी थिए राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्द, साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
6: हरेक जसो विपदले अपाङ्गता भएका व्यक्तिहरूलाई अझै बढी मात्रामा प्रभावित गर्छन्। यसपालिको बाढी पश्चात पनि उनीहरूलाई थप मद्दतको खाँचो परेको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई विपदले के कस्तो समस्या परिरहेको छ र त्यसको समाधान के होला भन्ने बारे हामीले आदिवासी जनजाति अपाङ्ग महिला संघकी अध्यक्ष प्रतिमा गुरुङसँग कुराकानी गरेका छौं।
11: सबैभन्दा पहिला त सूचना दिने क्रममा नै सबै सूचनाहरू सबैको लागि चाहिँ छैन। जस्तो उदाहरणको लागि अहिले हामीले जुन ठाउँमा बाढी प्रभावित छ त्यो सबैभन्दा बढी चाहिँ तामाङ समुदायको घनत्व बढी भएको ठाउँ हो, जहाँ चाहिँ नेपाली भाषा उहाँहरूले बोल्नुहुन्न बुझ्नुहुन्न। त्यो कारणले गर्दाखेरि आदिवासी अपाङ्गता भएका व्यक्तिको लागि त्यहाँ मातृभाषाको लागि जरुरी हुन्छ। बाढी सम्बन्धी सूचनाहरू चाहिँ सांकेतिक भाषामा दिनुपर्ने हुन्छ। बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू अनि त्यो मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू, अटिजम भएका व्यक्तिहरूलाई फेरि हामीले कुनै पनि चित्रको माध्यमबाट त्यो सूचनाहरू चाहिँ दिनुपर्ने हुन्छ। बाढी पश्चात भन्नाले यो विपद पश्चात दिने सम्पूर्ण सूचनाहरू चाहिँ अझै पनि त्यो किसिमले चाहिँ हुन सकेको छैन। दोस्रो कुरा, बाढी भइसके पछाडि, बाढी गइसके पछाडि अपाङ्गता भएका व्यक्तिहरूमा पनि विविध अपाङ्गता भएको व्यक्तिलाई विपदको बेलामा उद्धार कसरी गर्ने भन्ने विषयमा चाहिँ उद्धार कर्मीहरूले संवेदनशीलतालाई लिएर चाहिँ उहाँहरूलाई गर्नुपर्ने जुन रेस्पोन्स छ त्यो गरेको चाहिँ पाउँदैनौँ हामीले। थुप्रैलाई चाहिँ मानसिक समस्या, थुप्रैलाई चाहिँ तपाईँको एकदमै अन्यलता, एकदमै स्ट्रेस भएको चाहिँ पाउँछौँ हामीले, जसले गर्दाखेरि चाहिँ उहाँहरूले दिनदिनै चाहिँ दिनौ गर्ने कामहरू चाहिँ जुन रूपमा गर्नुपर्ने हो त्यो रूपमा चाहिँ गर्न सक्नु भएको छैन। अर्को कुरा चाहिँ जसले चाहिँ अपाङ्गता सहायक सामग्री प्रयोग गर्नुहुन्छ, व्हीलचेयरमा भएको व्यक्तिहरू, बैशाखीमा भएका व्यक्तिहरू, होइन सहयोगीको आवश्यकता हुने व्यक्तिहरू हेर्ने हो भने घरको आमा र बुवाले उहाँहरूलाई सहयोग गर्नुहुन्थ्यो, होइन आमा बुवा गुमाउनु भयो, अब अहिले उहाँहरूलाई चाहिँ कसले सहायता सहयोग गर्ने भनेर चाहिँ अहिले काठमाडौँको चाहिँ विभिन्न होइन गुम्बाहरूमा चाहिँ उहाँहरूलाई ल्याएर राखिएको छ। कतिजनाले चाहिँ घर बाढी लैजाँदै गर्दाखेरि ल तपाईँहरू सुरक्षित हुनुहोस् है, सुरक्षित हुनुहोस् भनेर सुरक्षित त भइयो तर सुरक्षित सँगसँगै फेरि उसलाई चाहिनुपर्ने सहायक सामग्रीहरू चाहिँ सहायता जुन उहाँहरूले चाहिँ आफ्नो लागि चाहिने सामग्रीहरू त्यति बेलामा त्यो विपदको चाहिँ त्यो सहायक सामग्रीहरू आफूसँग नहुँदाखेरि चाहिँ अहिले उहाँहरूको जीवन चाहिँ एकदमै कष्टकर छ। होल्डिङ सेल्टरमा लगेर राखेछ तर होल्डिङ सेल्टर आफैमा चाहिँ अपाङ्गता मैत्री छैन।
12: कस्तो खाले अपाङ्गता भएका व्यक्तिहरूलाई बाढीपक्कमा चाहिँ कस्तो कस्तो समस्याहरू हुन्छन्?
11: अपाङ्गता भएका व्यक्तिहरू चाहिँ विविध हुनुहुन्छ, होइन एउटा चाहिँ अपाङ्गताको प्रकार अनुसारले विविध हुनुहुन्छ, अर्को चाहिँ लैङ्गिकताको हिसाबले, भाषाभाषीको हिसाबले, थाकथलोको हिसाबले चाहिँ उहाँहरू विविध हुनुहुन्छ। मनोसामाजिक अपाङ्गता भएको व्यक्ति, अटिजम भएको व्यक्ति, बौद्धिक अपाङ्गता भएको व्यक्तिहरू सूचनाबाट नै चाहिँ उहाँहरूलाई गाह्रो भयो, भाग्नको लागि गाह्रो भयो, किन भन्दाखेरि असक्तताको कारणले गर्दा। त्यही माथि चाहिँ अपाङ्गता भएको महिला भयो भने झन् अझै बढी गाह्रो भयो। तामाङ समुदाय जो चाहिँ एकदमै खोलाको नजिकै बस्छ भनेपछि उनीहरूलाई त कुनै पनि पूर्व सूचना नै भएन, त्यो कारणले गर्दाखेरि पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई हिन्डुल मोबिलिटी, पौष्टिकताको विषयहरूमा चाहिँ समस्या छ। अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूलाई चाहिँ सूचनाको हक, केही सामाजिक संघ संस्थाहरूले त्यो सूचना त्यसरी गरेको छ तर त्यो सूचना आफैमा पर्याप्त रूपमा छैन।
6: उनी थिइन् आदिवासी जनजाति अपाङ्ग महिला संघकी अध्यक्ष प्रतिमा गुरुङ, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
7: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाई रेडियो नेपाल तथा 50 भन्दा बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
6: अब बाढीबाट जोगिने उपायबारे एक जानकारी।
7: वर्षाको मौसममा बाढीबारे झन सजग हुन जरुरी छ।
13: सबभन्दा पहिलो कुरा भनेको आधिकारिक माध्यमबाट प्रसारित हुने मौसम पूर्वानुमानका जानकारी मनन गर्नुपर्छ।
7: हरेक घरमा आपतकालीन बेला झट्ट बोकेर हिँड्न सकिने झोला तयार पार्नुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचार सामग्रीहरू, र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने खालको ब्यागमा सुरक्षित राख्नुपर्छ।
13: बाढी आइहालेमा चेतावनी दिइएको छ भने तत्काल अलि अग्लो ठाउँतिर जानुपर्छ। कुनै चेतावनी नआए पनि स्थिति गम्भीर देखिएमा त्यसै गर्नुपर्छ।
7: हेर्दा कम देखिए पनि तीव्र गतिमा बहेको पानीतर्फ जानु हुँदैन। डुबान भइरहेको ठाउँमा खुला ढल हुन सक्छन्, आँखाले नदेख्दा दुर्घटना हुन सक्छ।
13: बाल बालिका, वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्छ।
7: बाढ़ीको पानी घटेपछि पनि खतरा समाप्त भएको हुँदैन। अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुपर्छ। घर फर्किँदा घरको संरचनागत अवस्था जाँच गर्नुहोस्। पर्खालहरू, भुइँ र छतहरू कमजोर भएर भत्किन सक्छन्।
13: समुदाय स्तरमा मिलेर पुनर्स्थापनामा जुट्नु महत्वपूर्ण हुन्छ।
7: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी तनाव व्यवस्थापनका विषयबारे विजय गजमेरबाट सुनौ।
14: बिस्तारै नाकबाट श्वास लिनुहोस्, केही सेकेन्ड रोक्नुहोस् अनि मुखबाट श्वास छाड्नुहोस्। अबको केही मिनट हामी तनावका बारेमा कुरा गर्नेछौ। दिनहुँ आउने सामान्य तनावका बारेमा होइन, त्यस्तो ठूलो तनाव जसले हाम्रो शरीर र मस्तिष्कमा नै नियन्त्रण गरे जस्तो लाग्छ। यसको कारण के हो भनेर हामी बुझ्नेछौं। यसले कस्तो महसुस गराउन सक्छ र तपाईँले आफू राम्रो महसुस गर्न के गर्न सकिन्छ भन्ने बारेमा पनि। हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो, तर जब समस्या ठूलो लाग्छ तिनलाई सम्हाल्न असम्भव जस्तो लाग्न सक्छ। तपाई सबैभन्दा कठिन समयमा बाँचिरहेको हुन सक्छ, जस्तै कुनै युद्धमा प्रियजनसँगको बिछोड वा मृत्युको पीड़ा, अथवा सहज लयमा चलिरहेको आफ्नो जीवनमा ठूलो परिवर्तन भए जस्तो। तपाई आफ्नो पढ़ाई रोकिएका कारण अन्यलपूर्ण भविष्यको चिन्तासँग संघर्ष गर्दै हुनुहुन्छ, वा आफ्नो घर छोड्न बाध्य पारिएको र कहिले फेरि खान पाउँछु भन्ने निश्चित नभए जस्तो अवस्थामा। तपाईलाई घर वा बाहिर आफूलाई इच्छा लागेको कुरा गर्न नदिइँदा बाँधिएको जस्तो लाग्न सक्छ। एकछिन ठिक छु जस्तो लाग्ने र एक्कासी कुनै आवाज, गन्ध वा कुनै वस्तु देख्दा फेरि तनावमा फर्काइदिने। तपाई उच्च सतर्क हुनुहुन्छ, बेचैन र सानो आवाजले पनि झस्काउने वा ऐठनले बिउजाउने। तपाईलाई झडङ्ग रिस उठ्छ, तपाई असहज र चिन्तित महसुस गर्नुहुन्छ र शान्त रहन गाह्रो हुन्छ। प्रत्येक दिन कसरी बिताउने भन्ने तनाव हुन्छ, भविष्य डरलाग्दो लाग्छ वा यसको विपरीत महसुस हुन सक्छ, भावना नभए जस्तो। तनावलाई धेरै दबाउन खोज्दा केही महसुस नभए जस्तो, यसो गर्दा सुरक्षित भएको जस्तो महसुस हुन सक्छ, होइन त? तर तनावसँग लड्न सिक्ने विषय सबैको लागि फरक फरक हुन्छ। त्यस्तो भावना के कारण आएको हो र यसको सामना गर्न केले मदत गर्छ भनेर चिन्नुहोस्। कसैका लागि आफ्नो ध्यान अरू कुरामा लगाउँदा मदत पुग्न सक्छ। कथा पढ्नुहोस्, कथा भन्नुहोस्, घरायसी काममा व्यस्त हुनुहोस्, कुद्नुहोस्। शरीरलाई चलायमान राख्दा मात्रै पनि राम्रो महसुस हुन सक्छ। कसैलाई प्रार्थना गर्दा पनि मदत पुग्न सक्छ। अरू कसैलाई हलचल नगरी एकै ठाउँमा बसेर आफ्नो आशा

0: सास मुखबाट फाल्नुहोस् र यो प्रक्रियालाई दोहोर्याउनुहोस्।
1: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी, शुभेच्छुक एवं सहयोगी महानुभावहरूका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष टेकजङ गुरूङ एवं त्रिवेणी युवा क्लब परिवार बेसीसर लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारी ज्यूहरू, सम्पूर्ण अभिभावक ज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: संस्थापक प्रिन्सिपल अरूण चुडाल, प्रिन्सिपल रामचन्द्र देवकोटा एवं विद्या विकास आवासीय बाबी परिवार बेसी सहर लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष प्रभुराम प्रधान, मुख्य प्रबन्धक हीरा रावल एवं हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष कप्तान चित्रबहादुर गुरूङ, प्रबन्धक झमप्रसाद गुरूङ एवं जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, पेशी शहर लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू

0: सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चाडपर्वका समयमा सफा तथा सुरक्षित पानीको प्रयोग गरौं। पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। खाने पानीका मुहान धारा तथा पाइपलाइन वरपर फोहोर नगरी खाने पानीका स्रोतको संरक्षण गरौं। साथै प्लास्टिक तथा अन्य फोहोर जथाभावी नफालौं र वातावरण स्वच्छ राखौं। कार्यालय प्रमुख उत्सव पोखरेल एवं खाने पानी तथा ढल व्यवस्थापन कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दशैं र तिहारको समय हाम्रा खेतहरूमा धान पाकेर भित्र्याउने समय हो। दुःखका साथ लगाइएको बालीलाई सुरक्षित रूपमा भित्र्याउनु पर्छ। खेतका 80-85% बाला सुनौला भएपछि मात्र धान काट्नुहोस्। घाम लागेको सुख दिनमा मात्र काट्ने र चुट्ने गर्नुहोस्। भण्डारण अघि धानलाई 2-3 दिन सुकाई चिस्यान 12-14% झार्नुहोस्। कार्यालय प्रमुख किरण सिग्देल एवं कृषि विकास कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समिति पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष राम थापा, निर्देशक तारानाथ घिमिरे, प्रिन्सिपल ईश्वर पौडेल एवं ल्यान्ड स्टार इंग्लिस बोर्डिङ स्कूल परिवार, बेसीसर, लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विभिन्न साइजका सोलर सिस्टम, सोलर एक्साइट ब्याट्री र गाडीका ब्याट्री, सोलर वाटर हिटर, विभिन्न कम्पनीका मोबाइल सेटहरू, बिजुलीका सम्पूर्ण सामग्रीहरू, हाउस वायरिङ, किचन चिम्नी, मोटर पंखा, भ्याकुम क्लीनर, इन्भर्टर लगायतका सामग्रीको लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर उमर बहादुर लामा, लेजरसन इनर्जी एण्ड इलेक्ट्रिक सेन्टर, बेसीसहर 7, लमजुङ।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: मर्सन्डी ग्रुप प्राली परिवार, बेसीसहर, लमजुङ।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
1: अध्यक्ष अर्जुन गुरूङ, उपाध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल एवं मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नापी कार्यालय लमजुङबाट यहाँहरूले प्राप्त गर्ने गरेको नक्सा प्रिन्ट लगायतका सेवाहरू घरमै बसी मेरो कित मोबाइल एप्लिकेशनबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराइन्छ। कार्यालय प्रमुख इन्जिनियर विनोद श्रेष्ठ एवं नापी कार्यालय परिवार लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दशैं तिहार अफर 2083 उपलब्ध गराउने भएको छ। सो अफर अन्तर्गत एफटीटीएस प्याकेज जडानमा छूटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भोइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन्। कार्यालय प्रमुख नवराज रेग्मी एवं नेपाल टेलिकम परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: तमहुला चौधरी बेसिसर इकाई परिवार बेसिसर लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: प्रोपाइटर टेकजङ गुरूङ, नमस्ते थकाले किचन एवं बफ बिस्ट्रो, बेसिसर सात मनाङ्गी चौतारा लम्छौं। नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: प्रोपाइटर राजु आर्याल, शुभलाभ मेसिनरी टूल्स एण्ड सप्लायर्स, बेसिसर 7, लमजुङ।

0: केही सम्बन्धहरू एकिनारा जस्तै हुने रहेछन्, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
2: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसीसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Extreme energy drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेउली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आर्ट सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ छिङ्गे खोला, पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556426257 र 9840067787।
6: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
7: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
7: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9556046662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।